0: जनताको साझा स्वर रेडियो भीमेश्वर 90.8 मेगाहर्ज।
1: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा, तपसिलको मिति, स्थान र समय, एकै गति साधारण सभा सहित केन्द्रित साधारण सभाको आयोजना गरिएकोले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई फोटो प्रति भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू:
2: सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित, संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
1: असोज 6 गते 1x1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेर सदस्यहरूका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे अग्रगामी सेवा केन्द्र अन्तर्गत

0: जायिका भवन बोध भीमेश्वर नगरपालिका एक र दुईका सदस्यका लागि, दोलखा बजार भीमेश्वर नगरपालिका वडा नम्बर सातका सदस्यहरूका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: असोज 10 गते एकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यहरूको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्राङ्गणमा बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसै साथ सूचित गरिन्छ।
0: थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा, सम्पर्क नम्बर 049-421-671 र 049-421-912। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 औं बैठकको निर्णय अनुसार संस्थाको 24 औं वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण शेयर सदस्य जीवहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।

0: 2083 असोज 17 गते कार्यक्रम हुने स्थान उद्घाटन सूर्यदायक प्रावी कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म सम्बन्धित सदस्यको क्षेत्र कालिङचोक गाउँपालिका वार्ड नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरेका शेर सदस्यहरूसँग सुझाव संकलन
1: असोज 24 गते बन्चारे सेवा केन्द्रको कार्यालय समय बिहान 7 बजेबाट 10 बजेसम्म साविक लामीडाँडा गाविसका सदस्यहरू असोज 24 गते सिंगटी पारीघाट समय बिहान 11 बजेबाट दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदुङ समय बिहान 10 बजेबाट दिउँसो 3 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू असोज 24 गते सुन्द्रावती भतेरे चौर समय बिहान 7 बजेबाट 10 बजेसम्म साबिकको सुन्द्रावती गाविसका सदस्यहरू असोज 24 गते कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा समय बिहान 11 बजेबाट 4 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हल समय बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
0: अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थिति भई सहभागिता जनाउन सकिनेछ साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू
1: संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा सञ्चालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा बाखा नागेका ऋणीहरूको असुलीको लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा सञ्चालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र साधारण सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धित अन्य जानकारीहरू साधारण सभामा उपस्थिति हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धङ्काको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ
1: बाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ अध्यक्ष गोपाल बहादुर पाण्डे आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार दोलखा साथै बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
0: सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा सम्बन्धी सूचना
1: यस सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा तथा एकीकरण पश्चातको दोस्रो साधारण सभा देहाय बमोजिमका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएको हुँदा निम्न मिति समय र स्थानमा उपस्थित भई संस्थाको विकास र सुधारका लागि आवश्यक प्रक्रियामा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन सम्पूर्ण शेष सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ
0: तपसिल मिति 2083 असोज 24 गते शनिबार समय बिहान ठिक 10 बजेदेखि बेलुकी 5 बजेसम्म स्थान दरबार प्याटी प्यालेस नगरपालिकाको पुरानो कम्प्लेक्स सातो बाटो चरीकोट
1: छलफल गरी पारित गर्नुपर्ने विषयहरू सञ्चालक समितिको तर्फबाट लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 83-84 प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट पारित सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन तथा सुझाव सम्बन्धमा आगामी आर्थिक वर्षका लागि बाह्य तथा आन्तरिक लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति तथा कार्यविधि संशोधन एवं थप सम्बन्धमा संचालक समितिले गरेका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा र विविध सम्बन्धमा पुनश्च साधारण सभामा सहभागी हुने शेष सदस्यज्यूहरूले निर्धारित मिति समय र स्थानमा उपस्थित भए संस्थाले प्रमाणित गरेको शेष प्रमाणपत्र वा पासबुक सहित स्वयं उपस्थित हुनुपर्नेछ। संस्थाको विनियम नीति तथा कार्यविधिमा व्यवस्था भए बमोजिम बचत तथा ऋण भुक्तानी दायित्व नियमित नगरेका शेष सदस्यहरूलाई वार्षिक साधारण सभामा सहभागी गराइने छैन। उक्त साधारण सभाको दिन शेष सदस्य बन्न चाहनु हुने दोलखा जिल्ला भित्र स्थायी ठेगाना भएका व्यक्तिहरूले संस्थाको विनियम तथा सदस्य विस्तार कार्यविधि अनुसार 5 किता शेयर खरिद गरी सदस्य बन्न सकिनेछ र प्रवेश शुल्कमा 100% छुट गरिनेछ।
0: साधारण सभालाई पारदर्शी तथा प्रभावकारी बनाउन सम्पूर्ण शेयर सदस्यज्यूहरू अनिवार्य उपस्थिति भई आवश्यक सल्लाह सुझावको अपेक्षा गरिन्छ। कुमार कार्की, सचिव।
1: सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा।
0: मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभा, कार्यव्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार मानि तपसिलमा उल्लेख गरिए बमोजिम हुने भएकाले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनका लागि हार्दिक निमन्त्रणा गरिन्छ।

0: प्रस्तुत कार्य सूचीहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन।
1: संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित बजेट।
0: लेखा सुपरिवेशन समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन। आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम कार्यविधि नियमावली संशोधन पुनर्लेखन, सहकारी एकीकरण, थप प्रस्ताव,
0: प्रश्न र सुझाव, एकै निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध। थप जानकारीको लागि
1: शेयर सदस्यहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, YouTube @milijulikalinchok/6658, फेसबुक पेज मिलिजुली दोलखामा पनि अपलोड गरिनेछ। शेयर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भए सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनको लागि अनुरोध गरिन्छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ।
0: साधारण सभामा शेष सदस्य मात्र आफै उपस्थिति हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल ब्याङ्किङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेष सदस्यहरूले नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनका लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध गरिन्छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
0: मिति 2083 असोज 3 गते शनिबार। इकाइ नम्बर 1 क्षेत्र सुनखानी, उपस्थिति केन्द्र 1, कार्यस्थल सेवा केन्द्रको कार्यालय, ठेगाना कालिन्चोक 8 मेलडाँडा दोलखा, सुनखानी 2 कटुवा चौर कालिङचोक 9 कटुवा चौर दोलखा, बाबारे 3 मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2, बाबारे 4 भगवती माबी कालिङचोक 3 घ्याङ दोलखा, बाबारे 5 हिलेपानी संस्कृत माबी कालिङचोक 4 हिलेपानी दोलखा,
1: निको भूमि 6 निको भूमि माबी कालिङचोक 2 निको भूमि दोलखा, सिंगटी 7 हेलिप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलखा, लिङ्गवा सोयसाङ 8 घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलखा, गौरी शङ्कर 9 नाजिङ गौरी शङ्कर गाउँपालिका 7 नाजिङ दोलखा, थामिचागु 10 सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामिचागु दोलखा,
0: मागा पौवा एघार कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखोर दोलखा, काटाकुटी 12 वीरेन्द्र माबी सैलुङ 5 काटाकुटी दोलखा, फस्कु 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी दोलखा, फस्कु 14 साउते माबी कालापानी सैलुङ 7 कालापानी दोलखा,
1: नामदु 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलखा, मार्बु 16 ओडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलखा, मैना पोखरी 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलखा मेलुङ र तामाकोशी गाउँपालिका 18 डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलखा लिसङ्खु पाखर 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक
0: असोज 4 गते आइतबार इकाइ नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 कार्यस्थल कार्यक्रम स्थल मसनडाँडा ठेगाना भिनापा 1 सुस्पछेमौती दोलखा भिनापा 2 21 भीममावि भीमेश्वर नगरपालिका 2 दोलखा भीमेश्वर नगरपालिका 3 र 6 22 कालिन्चोक मावि भीमेश्वर 3 चरीकोट दोलखा भीमेश्वर 4 23 सर्वमावि टहले मन्दिर भीमेश्वर 4 टहले दोलखा भीमेश्वर 5 24 भीमेश्वर 5 24 महेन्द्रदय मावि भीमेश्वर 5 माटी दोलखा भीमेश्वर 5 25 नयाँ पुल बजार भीमेश्वर 5 नयाँ पुल दोलखा
1: भीमेश्वर 5 26 बुढा भीमसेन मावि भीमेश्वर नगरपालिका 5 किराती छाप दोलखा भिनपा 7 27 कुटीडाँडा मावि भीमेश्वर नगरपालिका 7 मकैबारी दोलखा भीमेश्वर 7 28 कुप्री प्रावि भीमेश्वर नगरपालिका 7 कुप्री दोलखा भीमेश्वर 8 9 29 देवी मावि भीमेश्वर नगरपालिका 8 बोच दोलखा
0: असोज 10 गते शनिबार इकाइ नम्बर 3 क्षेत्र काठमाडौँ उपस्थिति केन्द्र 30 कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सी खोला काठमाडौँ
1: असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय ठेगाना भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा केही दुविधा भएमा संस्थाको फोन नम्बर 049-421-397 421-943 421-539 र 421-303 मा फोन गरी जानकारी लिन सक्नुहुनेछ ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा

0: जनमुखी बचतथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा सञ्चालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भए वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।

0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा सुपरिवेशन समितिको सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा, ऋण असुली तथा भाखा नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षणको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
1: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 भदौ 26 गते। स्थान ठुलो पातल चिपचिपे। क्षेत्र साबिक ठुलो पातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9। समय बिहानको 10 बजेदेखि दिनको 4:30 बजेसम्म। भदौ 26 गते ठुलो पातल निहाले साबिक ठुलो पातल गाविस वडा नम्बर 4 र 5 जिरी नगरपालिका। भदौ 27 गते नान्दु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनजाति मावि साबिक गैरीमुदी र मिर्गे गाविस। भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि गौरीशंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गापाको ओडा नम्बर 8 को ओडा कार्यालय साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी उर्लेनी।
2: असोज 1 गते मार्बु ओडा कार्यालय बैतेश्वर ओडा नम्बर 7 मा। असोज 2 गते चरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिका कालिचोक बिगु सैलुङ मेलुङ र तानाकोशी गाउँपालिका।
0: असोज 3 गते स्थान रोयल बैंक वेट जडीबुटी क्षेत्र काभ्रे पलनचोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू। समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। असोज 5 गते मुख्य कार्यालय मैना पोखरी बैतेश्वर वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यारसा र मजुवा बैतेश्वर 8 को एबो। समय बिहान ठिक 10 बजेदेखि दिउँसो 4:30 बजेसम्म।
1: वार्षिक साधारण सभामा उपस्थितको लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मिति 2083 साउन 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्नेछ। सदस्यको व्यक्तिगत विवरण केवाईएम अवधिकृत हुनुपर्ने।
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्नेछ। 2083 असाठ मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनु पर्नेछ। बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
3: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने शेष सदस्यहरूले 2083 आश्विन 5 गते अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
3: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क हार्दिक अनुरोध गर्दछौ।
1: मुख्य कार्यालय मैना पोखरी फोन नम्बर 0494411030 नाम्दु सेवा केन्द्र नाम्दु 98513-22136 गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98513-22137 जुगु सेवा केन्द्र जुगु 98513-22141 चरीकोट सेवा केन्द्र चरीकोट 98513-22134 र काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98513-22147 भेष बहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर 5 मैना पोखरी दोलखा।

0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नु तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टी सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय दुलखा।
3: डिभिजन वन कार्यालय दुलखाको अनुरोध। वन वन्यजन्तु राष्ट्रका सम्पत्ति हुन्। यिनको संरक्षण गर्नु हामी सबैको दायित्व हो। हाब्रे, सालक लगायतका संकटापन्न वन्यजन्तु, वन वनस्पति र वासस्थानको संरक्षण र व्यवस्थापन गर्नु हाम्रो साझा जिम्मेवार हो। यसको संरक्षणमा ध्यान दिऊ, जैविक विविधताको संरक्षण गरौं। वन क्षेत्रको रूख बिरूवा विनाश गर्नु तथा वन्यजन्तु र पंक्षीहरूको शिकार गर्नु अनि तिनका अंगहरूको ओसार पसार गर्नु दण्डनीय अपराध हो। वन क्षेत्रमा हानि नोक्सानी एवं वन्यजन्तु सम्बन्धी अपराध भइरहेको देखेमा वा जानकारी भएमा त्यस्तो सूचना तुरन्त नजिकको सब डिभिजन वन कार्यालय वा डिभिजन वन कार्यालय एवं प्रहरी कार्यालयमा दिनुहुन अनुरोध गरिन्छ। वन क्षेत्रबाट वन पैदावार बिना अनुमति संकलन तथा निकासी गर्नु कानून विपरीत हो। यस्ता गतिविधि देखिए तुरन्त नजिकको सब डिभिजन वन कार्यालय, डिभिजन वन कार्यालय वा प्रहरीलाई खबर गरौं। सामुदायिक वन उपभोक्ता समूहले कार्ययोजना उल्लेख भए बमोजिम उचित किसिमले वन व्यवस्थापनका कार्यहरू गरौं। कार्ययोजना समाप्त भएमा समयमै नवीकरण गरौं। वन्यजन्तु वन क्षेत्रबाट बाहिर निस्कि कसैको क्षति पुर्याउन लागेमा तुरन्त डिभिजन वन कार्यालय दोलखाको फोन नम्बर 98 540 20 159 वा प्रहरी कार्यालयको फोन नम्बर 100 खबर गरौं। डिभिजन वन कार्यालय दोलखा।
4: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुन तपाईँले नियमित भिटामिन युक्त खानेकुरा खानु पर्दछ। जब तपाईँको सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
3: विचार गर्नुहोस्, तपाईँ हामी अहिले विभिन्न रोगसँग जुझिरहेका छौँ। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठुलै रोग लाग्न सक्छ।
4: सम्झना होस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग र मोटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मोटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने, पेटमा खराबी पैदा हुन्छ।
3: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई छेडिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
4: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ। शरीरको रोगसँग लड्न सक्ने क्षमता कमजोर भएपछि अरू रोग पनि सजिलै लाग्न सक्छ।
3: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएकी श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता बा आमा त्याग्न सक्नुहुन्छ। तपाईँलाई आफै पनि त्याग्न सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
4: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्नो नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा पुग्दैन। तर कमाई भन्दा बढी झार रक्सीमा खर्च गर्नुहुन्छ।
3: त्यसैले आजैबाट सचेत बनौ, झार रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले झार रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। झार रक्सीको उत्पादन र सेवन बन्द गरिएको हेर्न लालायत छन्।
4: असाची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कही कतै बाल बालिकाहरूको मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शको आवश्यकता परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाको लागि खबर गरिदिनु हुन अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिम्पोङ गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिबी

0: के तपाईहरू नेपालका चर्चित धार्मिक तथा प्राकृतिक गन्तव्यहरूको अविस्मरणीय यात्रा गर्न चाहनुहुन्छ?
1: यदि त्यसो हो भने भीमेश्वर ट्राभल टुर एन्ड भेहिकल सर्भिसलाई सम्झनुहोस्।
0: हाम्रा आकर्षणहरू: मनाङ उपत्यको मनमोहक दृश्य, थानापाती महादेवको दर्शन, हलेसी महादेव दर्शन र धार्मिक तथा प्राकृतिक पर्यटनको उत्कृष्ट गन्तव्य।
1: तपाईँको प्रत्येक यात्रा सुरक्षित, सहज, आरामदायी र अविस्मरणीय बनाउनु नै हाम्रो लक्ष्य हो।
0: सुरक्षित यात्रा, सहज सेवा, आरामदायी अनुभव र भरपर्दो साथी।
1: हाम्रा सेवा तथा सुविधाहरू: आरामदायी यातायात सेवा, अनुभवी ड्राइभर तथा टुर गाइड, सफा तथा सुविधा सम्पन्न होटल बसोबास, स्वादिष्ट खानाको व्यवस्था, सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा। सम्पर्क व्यक्ति विष्णु थापा। सम्पर्क मोबाइल नम्बर 98545 45 112 र 98 43 52 28 11। भीमेश्वर ट्राभल टुर एन्ड भेहिकल सर्भिस, सरीकोट सातोबाटो, दोलखा।
2: Drop the beat.

0: स्वास्थ्य कार्यालय दोलखाको सूचना।
1: बाल बालिकाहरूलाई विभिन्न संक्रामक रोगबाट बचाउन जन्मेदेखि 15 महिनासम्मको उमेरमा 13 रोगहरू विरूद्धका खोपहरू नेपाल सरकारबाट निशुल्क उपलब्ध हुन्छ। बाल बालिकाहरूलाई उमेर अनुसार लगाउनु पर्ने सबै खोपहरू पूरा गराएमा मात्र बच्चाहरूलाई स्वास्थ्य राख्न तथा संक्रामक रोगबाट बचाउन सकिन्छ। तसर्थ 15 महिना उमेर भित्रमा लगाउनु पर्ने सबै खोपहरू समयमै पूरा गराऊ। 15 महिनामा लगाउनु पर्ने दाजुरा, रुबेला, दोस्रो मात्रा र टाइफाइड लगायतका खोपहरू छूट भएको भएमा नजिकको खोप केन्द्रमा लगी आफ्नो बाल बालिकाहरूलाई खोप पूरा गराउनु हुन अपील गर्दछौ। सम्झनुस्, सबै खोप तोकिएको उमेरमा पूरा मात्रामा लिएमा मात्र बाल बालिकाहरूलाई रोगबाट सुरक्षित र स्वस्थ राख्न सकिन्छ। खोप लगाए तापनि सधैँ सरसफाईका सबै व्यवहारहरूको पालना गरौं। जिल्ला खोप समन्वय समिति दोलखा, जनस्वास्थ्य कार्यालय दोलखा। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा जारी भीमेश्वर नगरपालिकाको प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन 1 नम्बर। यस अवधिमा मध्यम प्रभावको उच्च सम्भावना रहेको मौसमको पूर्वानुमान धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। सम्भावित प्रभावहरू विद्युत, संचार, खानेपानी, सड़क र अन्य क्षेत्रमा प्रभाव पर्ने उच्च सम्भावना रहेको छ। खोला नाला खहरेहरूमा पानीको बहाव बढ़न सक्ने र जमिन कटान हुने उच्च सम्भावना रहेको छ। कमजोर भूभाग, जोखिममा रहेका घर, गोठ, विद्यालय र अन्य संरचना वरिपरिको जमिन भासिने र पहिरोले क्षति पुग्न सक्ने उच्च सम्भावना छ। कृषि क्षेत्रमा प्रभाव, धान बालीहरूमा पानीको बहावले बाली नाली नष्ट पर्ने उच्च सम्भावना छ। सर्वसाधारणको दैनिक जनजीवन र कामकाजमा केही समयका लागि असुविधा हुने सम्भावना छ। अस्पताल, विद्यालय, स्वास्थ्य चौकी र अन्य सार्वजनिक सेवाहरू केही समयका लागि अवरुद्ध हुने सम्भावना छ। सम्भावित कार्यहरू सार्वजनिक सूचना प्रणाली मार्फत पूर्व जानकारी, जस्तै माइकिङ, रेडियो, एफएम, पोस्टर। सार्वजनिक सूचना प्रणाली मार्फत पूर्व जानकारी, जस्तै माइकिङ, रेडियो, एसएमएस, पोस्टर। निर्माण स्थलहरूमा उपकरणहरू सुरक्षित स्थानमा सार्ने, जोखिममा रहेका संरचनाका बासिन्दाहरूलाई अस्थायी सुरक्षित स्थानमा स्थानान्तर गर्ने, जोखिम क्षेत्रमा रहेका विद्यालय र सेवाहरूलाई अस्थायी रूपमा बन्द गर्ने र स्थानान्तर गर्ने, यात्रा गर्नु अघि सड़क सम्बन्धी सूचनाहरू लिनुहोस्, मौसम सम्बन्धी पूर्व सूचना नियमित रूपमा प्रवाह गरेर नागरिकलाई समयमै जानकारी गराउने, मौसम पूर्वानुमान महाशाखाको वेबसाइट, फेसबुक पेज साथै टोल फ्री नम्बर 1155 सिधै फोन गरेर पछिल्लो मौसम पूर्वानुमान तथा सूचनाहरूबारे अध्यावधिक जानकारी लिन सक्नुहुनेछ। भीमेश्वर नगरपालिका, चरीकोट, दोलखा।

0: हेलो
1: नमस्ते म ब्याङ्कबाट बोल्दैछु।
0: नमस्कार हजुर,
1: तपाईँको ब्याङ्क खातामा समस्या आएको छ, तुरन्तै तपाईँको ओटिपी भन्नुहोस्, होइन भने खाता ब्लक हुनेछ।
0: तपाईँलाई पनि टेलिफोन, मोबाइल, मेसेन्जर, भाइबर जस्ता विभिन्न प्रविधिको प्रयोग गरी चिठापनको लगायत कमेवरी दिएर म्यासेज, टेलिफोन आएको छैन।
2: अनलाइनबाट वित्तीय कारोबार गर्दा सधैँ सतर्क रहनुहोस्। नक्कली इमेल, एप, लिङ्क जस्ता कुराहरू कोहीसँग पनि आदान प्रदान नगर्नुहोस्। आफ्नो पासवर्ड बलियो राख्नुहोस् र समय समयमा परिवर्तन गरिरहनुहोस्। इन्टरनेटको प्रयोग पश्चात समयमा जाँच गर्नुहोस्। आफ्नो पासवर्ड, ओटिपी लगायतका गोप्य जानकारी साझा नगर्नुहोस् र शंकास्पद व्यक्ति, फोन नम्बर, आईडी, इमेल आदिलाई ब्लक गर्नुहोस्।
3: यदि तपाईँबाट गल्ती भइहालेमा वा समस्यामा पर्नु भएमा तत्काल नेपाल प्रहरीको साइबर ब्युरोलाई खबर गर्नुहोस्। साइबर अपराधीबाट आफू पनि बच्नुहोस् र अरूलाई पनि साइबर अपराधीबाट बच्न सचेत गराउनुहोस्।
4: हामी आफै सचेत रहे ठूलो ठगीबाट बच्न सकिन्छ।
5: बागमती प्रदेश सरकार, आन्तरिक मामला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय, हेटौडा, मकवानपुर, नेपाल।

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई डिजिटल का विभिन्न प्लेटफर्महरू मार्फत सहित फेसबुकमा नेपाली नेटवर्कबाट प्रत्यक्ष रूपमा यतिखेर सुनिराख्नु भएको छ भने युट्युबमा नेपाली नेटवर्क टीभी सर्च गर्नुभयो भने त्यहाँबाट पनि हामी प्रत्यक्ष लाइभमा उपस्थित भएका छौं। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम बहस नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि एकसाथ प्रसारण भइरहेको छ। आदरणीय श्रोता, आजको दिनमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले भन्नुभएको एउटा वाचा मलाई याद छ, पैसा नभएर कसैले पनि स्वास्थ्य उपचारबाट वञ्चित हुनुपर्ने छैन, तर अस्पताललाई तिर्न 1200 रूपियाँ नपुग्दा सड़क पेटीमै सुत्केरी भयो, रगत जाँच गर्दा 3200 रूपियाँ लाग्छ भनिएपछि पति हरेराम अपुग रकम खोज्न राति 2 बजे अस्पतालबाट बाहिरिए, पत्नी बबिताले पनि पछ्याइन् पैसा जुटाउन नसकेर बाहिर सड़क पेटीमा बसिरहेकै बेला 4 बजे बबिताले शिशु जन्माएकी छन्। आदरणीय श्रोता, राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा रगत परीक्षणका लागि पैसा नपुगेपछि राजविराज 14 वर्षाहीकी 30 वर्षीय बबिता कुमारी पासवानले सड़क पेटीमै शिशु जन्माउनु परेको छ। यो कस्तो मानवीयता हो? यो कस्तो अस्पताल? अस्पतालभित्र काम गर्ने कर्मचारीको मन ढुङ्गाको हुन्छ? आदरणीय श्रोता, आज हामी चर्चा गर्न चाहन्छौ। त्यहाँ नर्सहरू होलान्, त्यहाँ डाक्टरहरू होलान्, त्यहाँ ड्युटीमा बसेका व्यक्तिहरू होलान्, एउटा मानवीयता भन्ने हुँदैन, ह्युमेनिटी भन्ने छैन अहिले मानिसमा? आखिर 1200-3200 पैसा तिर्न नसक्दाखेरि एउटा परिवारको एउटा सुत्केरी महिलाको यो बिजोक, यो अवस्था, यो दर्दनाक अवस्था आज समाज कतातिर गइरहेको छ? हामी यस विषयमा चर्चा गर्न चाहन्छौ। मानवमा मानवीयता हराउँदै गएको हो त? मानवमा क्रूरता प्रदर्शन गर्न मायर बन्ने परिस्थिति सिर्जना हुँदै गएको हो त? आज यो देशमा मानवीयता छैन? आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, यतिखेरको अवस्थामा राजविराजको त्यो काली लाग्दो अवस्थालाई हामीले प्रत्यक्ष रूपमा तपाईँलाई देखाएका छौं। आदरणीय श्रोता, अहिलेको अवस्थामा जसरी नेपाली बहसमा हामी हरेक विषयमा

0: कुराकानी गर्ने गर्दछौं। त्यो विषयमा सबै क्षेत्रका व्यक्तिहरूसँग हामी प्रश्न पनि गर्ने गर्दछौं, जवाब पनि माग्ने गर्दछौं। तपाईँलाई थाहा छ देशमा ग्यासको संकट छ, ग्यासको संकट छ। त्यो संकटका कारणले गर्दाखेरि अहिले उद्योग मन्त्री गौरी कुमारी यादवले राजीनामा दिनुपर्ने स्थिति पैदा भएको छ। ग्यास नेपालीको घर घरमा पुग्न सकेन, ग्यास चुलो बल्न सकेन। विद्यार्थीहरू अहिले मर्कामा छन्, सुर्खेतबाट फोन आउँछ, धारचुलाबाट फोन आउँछ, कैलालीबाट फोन आउँछ, होइन, हरेक क्षेत्रबाट हामीलाई फोन आएको छ। ग्यास समयमा पाएको छैन, होस्टेलमा बस्नु परेको छ, विद्यार्थीहरूले होटेलमा खाना खानु परेको छ, भाडा तिर्न हम्मे हम्मे पर्ने विद्यार्थीहरूका निम्ति आज ग्यास नपाउँदाखेरि अर्को समस्या सिर्जना भएको छ। आदरणीय श्रोता, उद्योग मन्त्रीले राजीनामा दिँदै गर्दाखेरि अब ग्यासको संकट टर्यो त, नयाँ मन्त्रीमा दीपक कुमार शाह नियुक्त भएका छन्। दीपक कुमार शाहले अब ग्यास समयमा ल्याउन सक्छन् त, दीपक कुमार शाहले ग्यासको सहुलियत दिलाउन सक्छन् त। आजको नेपाली बसमा हामी यस विषयमा पनि चर्चा गर्न चाहन्छौ। कालो बजारी भएको छ, मूल्य महँगी छ, एउटै ग्यासको 2500 तिर्नु पर्ने, 2600 सम्म तिर्नुपर्ने स्थिति छ। ग्यासले खायो यादवको मन्त्री पद, दीपक कुमार शाहलाई उद्योग मन्त्रालयको जिम्मेवारी। तर ग्यासले मात्र होइन, प्रधानमन्त्री बालेन्द्र शाह र गौरी कुमारी यादव बीच यसभन्दा अगाडि पनि टकराव थियो। सिधै गौरी कुमारी यादवलाई पक्राउ गर्नका निम्ति प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई तत्कालीन बेला प्रधानमन्त्रीले निर्देशन गरेका थिए, तर दानबहादुर कार्कीले त्यो आँट गर्न सकेनन्। हरेक नेताहरूसँग चाहिँ उनले समीक्षा गरिसकेपछि उनी पक्राउ परिनन् र त्यस पछाडिदेखि खटपट भएको परिस्थितिले आज राजीनामा दिनुपर्ने स्थितिको सृजना भएको छ। तर अहिलेको अवस्थामा देशमा कालो बजारी, ग्यासको अभावदेखि लिएर खाद्यान्नको मूल्य वृद्धिमा सरकारको ध्यान छ कि छैन, यस विषयमा हामी चर्चा र परिचर्चा गर्न चाहन्छौ। देश यतिखेर पनि बाढ़ी पीड़ितबाट निकै समस्यामा छ, उद्धार र राहतमा समन्वयको अभाव भएको भन्ने खालका विषयहरू आएका छन्। तर भोटेकोसीमा आएको वितण्डालाई सरकारले कसरी लिएको छ, कसरी हेरेको छ? भोटेकोसीको वितण्डालाई सरकारले नजिकबाट हेरेको छ, सबैका घर घरमा राहत पुगेको छ, पीड़ितहरूलाई राहत पाइएको छ। आजको बहसमा हामी चर्चा गर्दैछौ। जलवायुको मुद्दा बोकेर प्रधानमन्त्री अमेरिका जाँदैछन्। प्रधानमन्त्री बालेन्द्र शाह आगामी असोज 6 गते संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनेछन्। तर नेपालको जलवायुको समस्या, कार्बन उत्सर्जन गर्ने शक्तिशाली देशहरूबाट प्रताड़ित हुनु परेको नेपाल, आज नेपालले त्यसबाट छुटकारा पाउन सक्छ त? आज नेपालले त्यस विषयमा कुराकानी गर्न सक्छ त? अहिलेको नेपाली बसमा, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, अब नेपालको जलवायु परिवर्तनका क्षेत्रमा नेपालले खेल्नुपर्ने भूमिका, नेपालले हरेक विश्व मंचमा निकाल्नुपर्ने, विश्व मंचमा आफ्नो आवाजहरू उठाउनुपर्ने भूमिका, त्यो नेपालले खेल्न सक्छ कि सक्दैन? आजको बसमा हामी चर्चा गर्दैछौ। आदरणीय श्रोता, रसुवाको भट्टेकोशी क्षेत्रमा भदौ 10 गते आएको बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएपछि नेपालको विपद जोखिम र जलवायु संकट अन्तर्राष्ट्रिय बहसको केन्द्रमा छ। बाढ़ीपछि उद्धार खोजी सब पैसा राहत तथा पुनर्स्थापनाको काम अझै जारी छ। पछिल्ला विवरण अनुसार बाढ़ी प्रभावितका लागि राहत र पुनर्निर्माण सँगै बेपत्ता तथा मृतकको पहिचानको काम अघि बढ़िरहेको छ। नेपालले आकलन नगरेको यो विनाशकारी महाबाढ़ीका कारणले गर्दाखेरि देश अप्ठ्यारो स्थितिमा छ। भोटेकोशीको जलप्रय यतिखेर प्रलय, उजाड़िएका 5 जिल्ला उठाउन 7.5 खर्ब रकम लाग्नेछ, जो नेपालको बजेटको 1/4 भन्दा बढ़ी। आफ्नै श्रोता, नेपालको बजेटको भदौ 10 को भोटेकोशी बाढ़ीले अकल्पनीय मानवीय र भौतिक क्षति गरेको छ। क्षतिको पुनर्निर्माणका लागि 7 खर्ब बढ़ी रकम लाग्ने सरकारी अनुमान छ, जबकि सरकारको वार्षिक बजेट 21 खर्ब हाराहारी छ। पुनर्निर्माणका लागि यति ठूलो रकम जुटाउन सरकारले विशेष कार्यक्रम नै ल्याउनु पर्ने भएको छ। तर अर्कोतिर बाढ़ीमा हराएकाहरूको उद्धारको काम पनि अझै सकिएको छैन। त्यहाँको भूमि खण्डहर बनेको छ बाढ़ीले, नदीले कटान गरेको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा यस विषयमा पनि हामी चर्चा परिचर्चा गर्नेछौ। संसदमै मन्त्रीदेखि प्रधानमन्त्रीको सचिवालयसम्मको आलोचना तीव्र भएको छ। जनअपेक्षा पूरा गर्न राष्ट्रसभाको दबाव बढ़िरहेको छ। सत्तारूढ़ दलभित्रै सरकारको कार्यशैलीमाथि प्रश्न छ। गृहमन्त्री र राष्ट्रसभाका सचेतकको जुन किसिमको ग्रुपमा व्हाट्सएपमा लफड़ा परेको छ, त्यो कुराले पनि यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीभित्र बबन्डर मचिएको छ। आधारित श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ। भट्टेकोशी बाढ़ीबाट पीड़ित विद्यार्थीलाई सबैको साथ छ, 1 अर्बको छात्रवृत्ति मापदण्ड बनाएर कार्यान्वयन गर्ने तयारी पनि छ। अभिभावक गुमाएका विद्यार्थीलाई आवाससहित निशुल्क छात्रवृत्ति दिने गरी प्रक्रिया पनि अगाडि बढ़ेको छ। यस विषयमा पनि हामी चर्चा परिचर्चा गर्न चाहन्छौ र नेपाललाई क्षतिपूर्ति दिलाउने प्रतिबद्धता समेत छ। भोटेको सीमा आएको विनाशकारी बाढ़ीपछि क्षति तथा नोक्सानी सम्बोधनका लागि गठित अन्तर्राष्ट्रिय कोषले नेपालको आपतकालीन क्षतिपूर्तिको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। विश्वका कार्बन उत्सर्जन गर्ने देशहरूलाई त्यसले दबाव दिने भन्ने विषय पनि यतिखेर आएको छ। चूरे उधिन्दा संकटमा मधेस छ। भूमिगत पानीको सतह घट्दै गर्दाखेरि उर्वर भूमि बगरमा परिणत हुने चिन्ता छ। त्यसैले गर्दाखेरि स्थानीय तह प्रदेश र संघको समन्वयमा यस्ता खालका उत्खननलाई रोक्नुपर्ने आजको आवश्यकता आजको प्रमुख दायित्व पनि रहेको छ। आदरणीय श्रोता, बाढ़ी पुनर्निर्माणका लागि 7.25 खर्ब नेपालको करिब करिब चौथाई भन्दा बढ़ी बजेटको हिस्सा यसले निकै ठूलो प्रलयकारी यो वितण्डामा चाहे भोटेकोसीले यसका विषयमा पनि चर्चा गर्न चाहन्छौ। र पुराना दलहरू 23 भदौको कुरा गर्दैनन्, सरकार 24 भदौबारे बोल्दैन। त्यसैले दल 24 भदौको विध्वंसले आन्दोलनको वैधतामाथि प्रश्न उठाउँछन् भने अहिलेको सरकार र राष्ट्रपतिका नेताहरू 23 भदौको दमनमाथि जोड़ दिँदै पुरानो राजनीतिक व्यवस्थाको असफलता र त्यसपछिको परिवर्तनको औचित्य स्थापित गर्न चाहन्छन्। यो एक वर्ष पूरा भयो, भदौ 23 र 24 आएको एक वर्ष पूरा भयो। यस बीचमा सरकारले प्रतिवेदनहरू किन सार्वजनिक गर्न सकेन, कारवाही किन हुन सकेन, गलत गर्नेहरूमाथि कारवाहीको डण्डा किन बजार्न सकिएन, धेरै प्रश्नहरू छन्। आज यस विषयमा पनि कुराकानी गर्दैछौ। नेपाली बहसमा छोटो विश्राम लिन्छु।
1: मेरो घर परिवारमा खुसी छाएको छ, त्यो सँगै विश्वास पनि, किनकि चरीकोट कलर सेन्टरमा मैले र मेरो परिवारले चाहेको अनि रोजेको जस्तै रंगहरू पाएका छौँ। त्यसैले हाम्रो घर सुन्दर अनि रंगीन छ, जहाँ चरीकोट कलर सेन्टर छ।
2: के तपाईँ सुन्दर अनि रंगीन घरको खुसी अनि विश्वासको साथमा ढुक्क हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस् चरीकोट कलर सेन्टरमा।
3: एसियन पेन्ट्स, पशुपति पेन्ट्स, जस्मिन पेन्ट्स, नेरुल्याक पेन्ट्स आधुनिक मेसिन द्वारा तपाईँले भनेकै समयमा अर्डर बमोजिमका रंगहरू 10 मिनट भित्रै तयार गरिन्छ। एक्सकोट ब्रान्ड, इमोलोसन ब्रान्ड, डिस्टेम्पर ब्रान्ड, इनामेल ब्रान्डका रंगहरू पनि यहाँ उपलब्ध छ।
4: हजुर, तपाईँ पनि आफ्नो घर चिटिक्कै बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने चरीकोट कलर सेन्टरलाई सम्झनुहोस्, सुलभ मूल्यमा रंगहरू लिनुहोस्।
2: प्रोप्राइटर रामकृष्ण श्रेष्ठ, सम्पर्क नम्बर 98-44-30-24-65 र 49-41-897। चरीकोट कलर सेन्टर एन्ड सप्लायर्स, चरीकोट बीच बजार कृषि विकास ब्याङ्कको ठिक अगाडिपट्टि रहेको छ। हावा पानीबाट नबिग्रिने विभिन्न ब्रान्ड अनि क्वालिटीका रङहरू पाइन्छ। यहाँ रड, सिमेन्ट, पाइप र घरलाई चाहिने सम्पूर्ण हार्डवेयर सामानहरू पनि पाइन्छ।
4: न्यू श्रेष्ठ हार्डवेयर एन्ड मार्केटिङ सप्लाइजको काउन्टर बस्तरमा पनि रहेको जानकारी गराइन्छ। बस्तरको लागि सम्पर्क नम्बर 97-60-73-62-64, बलराम श्रेष्ठ 98-41-21-21-88,
5: रामकृष्ण श्रेष्ठ सम्पर्क नम्बर 98-44-30-24-65, साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।

0: हाम्रो विश्व नेपाली कंग्रेसका नेता डाक्टर गोविन्द पोखरेल हुनुहुन्छ। हामी गोविन्द पोखरेलजीसँग समग्र यो बाढीपीडितदेखि लिएर राहत उद्धारको विषयदेखि लिएर नेपाली कंग्रेसभित्र देखिएको पछिल्लो विपत्तिका विषयमा पनि कुराकानी गर्नेछु। आदरणीय श्रोता, हामीसँग डाक्टर गोविन्द पोखरेल हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: हजुर, सुप्रभात, नमस्कार। हजुर,
0: अब देश निकै ठूलो बितन्डा बाढी बितन्डामा छ, दुःखमा छ। भोटे कोशीमा आएको विरल बाढीले चाहिँ महाबाढीले निकै ठूलो प्रलय पनि निम्ति आएको छ। तपाईँ पनि बाढी प्रभावित क्षेत्रमा पुग्नुभयो, त्यहाँको अवस्था कस्तो देख्नुभयो डाक्टर साहब, कस्तो छ स्थिति?
1: अब यो महाप्रलयको अवस्था एकदम हेर्नै नसकिने हिसाबले बस्तीहरू होइन, अब बस्तीका सबै घरहरू संरचनाहरू सबै बगाइएका छन् होइन, बगेका छन्। अब हामीले थुप्रै मानिसहरू गुमाएका छौँ। अब त्यो संख्या सायद त्यो जुन मैदानमा गएर त्यहाँको साथीहरूसित कुराकानी गरेर आउँदाखेरि त्यो संख्या बढ्न सक्छ, किनभने त्यो क्षेत्र आर्थिक रूपले एकदम गतिशील क्षेत्र हो। त्यहाँ बाहिरका मान्छेहरू, अरू अरू जिल्लाका मान्छेहरू अब दैनिक जलाधारीमा अथवा अनौपचारिक रूपले पनि काम गर्न गएका मजदुरहरू थुप्रै हुनुहुन्छ त्यहाँ, जसको कुनै नियुक्ति छैन अथवा कुनै संस्थाले दिएको छैन। कुनै एकजना पेटी कन्ट्राक्टरले उहाँहरूलाई त्यहाँ लगेको देखिन्छ होइन सर। यसरी देशैभरिबाट त्यो क्षेत्रमा जानुभएका मजदुरहरूको तथ्याङ्क लिने हो भने सायद यो धेरै यो संख्या बढ्न सक्छ। त्यसैले त्योभन्दा पनि अब त्यहाँ हाम्रो यो क्षेत्र एकदम आर्थिक रूपले चलायमान क्षेत्र हो। यहाँ हाम्रा थुप्रै जलविद्युतहरू, सौर्य प्लान्टहरू, पर्यटकीय अब यो रुट भयो कैलाश मानसरोवर सरोवर जाने, हाम्रो गोसाई कुण्ड जाने, त्यसपछि हाम्रो यो चीन क्षेत्रको एउटा एकदम गतिशील आयात गर्ने नाका थियो जुन अनुसारबाट सरकारले राजस्व उठाउँथ्यो, थुप्रै मान्छेहरूलाई रोजगारीका अवसरहरू उपलब्ध गराएको थियो। त्यस लगायत यो तरकारी उत्पादनको हिसाबले पनि यो क्षेत्र कृषि योग्य जमिन थियो। त्यसरी ठुलो आर्थिक रूपले पनि हामीले ठुलो क्षति बेहोरेका छौँ र त्यसको अहिले त क्षति बेह्यौँ, त्यसको असर पनि विशेष गरी अब विद्युत निर्यात गर्ने देश भएका थियौँ हामी, केही समयमा त्यसमा अलिकति अवरोध आउन सक्छ अथवा हामीले निर्यात गर्ने जुन हाम्रो विद्युत हो त्यसको मात्रा घट्न सक्छ, त्यसले हाम्रो राजस्व घट्न सक्छ, पञ्चायतले गर्दा हाम्रो राजस्व घट्न सक्छ। यी लगायत यावत कारणले हामीलाई यो बाढीले आर्थिक रूपले, सामाजिक रूपले र परिवारहरू गुमाउनु भएको परि जसले आफन्तजन गुमाउनु भएको छ त्यो परिवारमा मनोवैज्ञानिक रूपले र परिवारको पनि आर्थिक रूपले यत्रो प्रकार फेरि थुप्रै दक्ष जनशक्तिहरू, इन्जिनियरहरू, ब्याङ्कमा काम गर्नेहरू सबै हामीले गुमाएका छौँ, त्यसैले यो ठुलो क्षति भएको छ।
0: डाक्टर साहब, राहत उद्धारको प्रक्रियालाई चाहिँ कसरी हेर्नु भएको छ, त्यहाँ के छ भनाइहरू, स्थानीय प्रभावितहरूको भनाइ?
1: राहत सामग्रीहरू दिएको छ, हामीले देखेका छौँ राहत सामग्री लैजाने नेपालीहरूको, अरू नेपालीहरूले पोष सालको जयन्ती आन्दोलनको अर्को दिन हाम्रा ऐतिहासिक धरहरू जलाए पनि त्यति बेला निकै निराश थियो नेपाली समाज, निकै उग्र होइन, आफ्नै सम्पत्ति आफ्नै इतिहास मेटाउन चाहिँ तल्लिन्छ भन्ने सन्देश थियो। यसमा फेरि जब विपदा आएपछि मधेसदेखि पहाडसम्म, पूर्वदेखि पश्चिमसम्म जसरी त्यहाँ राहतहरू पुर्याउने कामहरू भएका छन्, त्यसले पनि फेरि नेपाली समाज दुःखको बेला एकजुट हुँदो रहेछ भन्ने चाहिँ देखाएको छ। तर त्यस कारणले राहत सामग्रीहरू अब त्यस्तो कमी भएको देखिन्छ त त्यो डिस्ट्रिब्युसन अब यसको वितरण जहाँ सडक छैन, जहाँ दुर्गम बस्तीहरू छन् त्यहाँ अब हेलिकप्टरबाटै पुर्याउनु पर्ने अवस्था देखिन्छ। त्यस कारणले सामग्रीको अभाव भन्दा पनि त्यसको वितरणको प्रणालीलाई अझ चुस्त बनाउनु, त्यो सञ्जाललाई अब सडकहरू पनि अहिले नेपाली सेना लगायत सुरक्षाकर्मीहरूले, प्रहरी सशस्त्रहरूले अब सञ्जाललाई पनि खोलिराखेको देखिराखेका छन्। र सबभन्दा अर्को चाहिँ यो राहत सामग्री त पुगेको छ, तर उद्धारको हकमा यो जुन टनेलमा फस्नुभएको नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूको उद्धारमा अब हाम्रो देखाइअनुसार र त्यहाँका मान्छेहरूको भनाइअनुसार पनि अलिकति ढिला भयो कि होइन, हामीसँग त्यो क्षमता सिप नेपाली सेनासँग हुँदा हुँदै पनि त्यतिले पुगेन कि, किनभने धेरै टनेलहरूमा अब थुप्रै मान्छेहरू फस्नु भएको छ, परिवारहरू पर्खिराख्नु भएको छ, त्यस कारणले त्यो पुगेन कि भन्ने पनि देखिन्छ।
0: तर अहिले अब के छ भने नि डाक्टर साहब, अब नेपालमा निकै ठूलो क्षति पटक पटक हुने गरिरहेछ, कोरोनाको पनि हामी अछुतो रहन सकेनौ, भूकम्पले पनि हामीलाई अलिकति छेद विच्छेदै बनायो, अब यो महाप्रलय, यो महाबाढ़ी, यो विनाशकारी बाढ़ीले पनि समस्या निम्ति आएको छ। भोटेकोशी जल प्रलयले करिब करिब उजाड़िएका पाँचवटा जिल्ला उठाउन 125 खर्ब लाग्ने अनुमान प्रक्षेपण गरी
1: टनेलहरू अब थुप्रै मान्छेहरू फस्नु भएको छ, परिवारहरू पर्खिराख्नु भएको छ, त्यस कारणले त्यो पुगेन कि भन्ने पनि देखिन्छ।
0: तर अहिले अब के छ भने नि डाक्टर साहब, अब नेपालमा निकै ठूलो क्षति पटक पटक हुने गरिरहेछ, कोरोनाको पनि हामी अछुतो रहन सकेनौ, भूकम्पले पनि हामीलाई अलिकति छेद विच्छेदै बनायो, अब यो महाप्रलय, यो महाबाढ़ी, यो विनाशकारी बाढ़ीले पनि समस्या निम्ति आएको छ। भोटेकोशी जल प्रलयले करिब करिब उजाड़िएका पाँचवटा जिल्ला उठाउन 125 खर्ब लाग्ने अनुमान प्रक्षेपण गरिएको छ। यो अर्थतन्त्रका हिसाबले पनि निकै ठूलो क्षति बेहोर्नु पर्यो नि त होइन, देशले राज्यले।
1: अब यो यसो हेर्दाखेरि अब त्योभन्दा बढी पनि देखिएको छ, यो झन्नै हाम्रो कुल राष्ट्र उत्पादनको झन्नै 10% होइन, यसको हानि नोक्सानी विरोध गर्दाखेरि अहिलेको

0: जुन सरकारले बाहिर ल्याएको तथ्याङ्कले त्यस्तो देखिएको छ। यो भनेको ठुलो नोक्सानी हो। अब हाम्रो जस्तो विकासको लागि पनि ऋण लिएर विकास गर्नुपर्ने होइन, ऋण तिर्न पनि ऋण लिएर तिर्नुपर्ने अवस्थामा भरिएको देश र हाम्रो विशेष गरी अब 48 सालदेखि 51 सालसम्मको जुन महेश आचार्य रामशरण महतोहरूले गरेको आर्थिक सुधारबाट अलिकति जग बसेर माथि उठेको देश माओवादीको हिंसात्मक द्वन्द्वले 10 वर्ष जुन द्वन्द्व भयो त्यसले हाम्रो अर्थतन्त्र अलिकति फेरि पछाडि गयो। त्यसपछि गएर हामी संविधान बनाउने कुरामा करिब 10 वर्ष लगाएर त्योबाट पनि संक्रमण काल भयो, त्यति बेला नि प्रगति हुन सकेन। 72 सालको भूकम्प भयो, त्यो भूकम्पले पनि फेरि हामीलाई ठूलो क्षति पुर्यायो। 70 सालको जिन्दी आन्दोलनको क्रममा जुन सार्वजनिक सम्पत्ति निजी सम्पत्ति चलाएर किनभने नेपालमा निजी क्षेत्रप्रति सरकारी संरचनाहरू राजनीतिक दलहरू सकारात्मक छैनन् भन्ने भाष्य थियो। गत सालदेखि त नेपाली समाज पनि निजी क्षेत्रप्रति क्रूर छ। निजी सम्पत्ति उद्योग धन्दा गर्नेहरू व्यवसाय गर्नेहरूलाई पनि यो समाजले मन पराउँदैन भन्ने एउटा सन्देश प्रवाह भएर लगानीको माहौल कमजोर भइरहेको बेलामा यो एउटा थप जुन महाप्रलय आयो, यसले हाम्रो त्यति मेहनत गरेर बसाएको अर्थतन्त्रको जगलाई जगले पनि धान्न नसक्ने अवस्थामा पुर्याउने हो कि भन्ने चाहिँ डर।
1: तर अब यो मुद्दालाई बोकेर प्रधानमन्त्री बालेन्द्र शाह बालेन संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज 6 गते जाने भन्ने खालको कुरा पनि आएको छ। मन्त्री परिषदले त्यसलाई स्वीकृति पनि गरेको छ। आज नेपालको समस्या के हो र नेपालले विश्व मञ्चमा उठाउनु पर्ने आवाजहरू के हो जस्तो लाग्छ डाक्टर?
0: होइन, सबभन्दा अब बीपी कोइरालाले शुरू गर्नुभएको युएनमा हाम्रो देशको प्रधानमन्त्रीले सम्बोधन गर्ने जुन चलन छ त्यसमा सम्माननीय प्रधानमन्त्री जान लाग्नुभएको त्यो खुसीको कुरा हो। किनभने पहिलो प्रधानमन्त्री हुनुहुन्थ्यो जसले बीपी कोइरालाले युएनमा सम्बोधन गर्नुभएको थियो। त्यसपछि धेरै प्रधानमन्त्रीहरू जानुभएको छ, होइन सबै प्रधानमन्त्रीहरू जानुभएको छ। त्यसरी अहिलेको प्रधानमन्त्री पनि त्यहाँ गएर सम्बोधन गर्ने भन्ने कुराले एउटा राम्रो अवसर हो कि नेपाललाई विशेष गरी विकसित देशहरूले गरेको विकासको प्रभावका कारण जुन जलवायु परिवर्तन भएको छ त्यसले चाहिँ संसारलाई असर गरेको छ। यो हाम्रो हिमाली क्षेत्र चाहे समुद्र तटमा बस्ने सबैतिर यसले चाहिँ असर गरेको छ। त्यो असरबाट उहाँहरू त विकसित भइसक्नुभयो तर हामी विकासको क्रममा अगाडि बढ्दै गर्दा यस्ता क्षतिहरूले हामीलाई थप कि हामी उहाँहरू जस्तै विकसित हुनको लागि हामीलाई धेरै समय लाग्ने भयो। त्यस कारणले यो कुरालाई तथ्य तथ्याङ्कको आधारमा एउटा दरिलो बोलियो अलि सुसंस्कृत र एउटा म्याच्योर्ड डिप्लोमेटिक भाषामा होइन त्यो भाष्य बनाएर अर्कालाई कसैलाई पनि जुन हामीले पछिल्लो चरणमा सुन्यौँ सरकारका मन्त्रीहरूले नामै तोकेर भारत अमेरिका र चीन भनेर जुन भन्नुभयो त्यस्तो नभनिकन यो विश्व समुदायलाई नै अब यो हामी मानव जातिले गरेको विकासले गरेको असरले हामी जस्तो एउटा भौगोलिक रूपले विकट र एकदम सेन्सिटिभ जलवायु परिवर्तन कारणले देशले थुप्रै गुमायौं। अब हामीलाई सहयोग गर्ने यहाँहरू सबैको नैतिक कर्तव्य पनि हो, होइन एउटा अब युएनको मेम्बरको हिसाबले हामीलाई तपाईँहरूले सहयोग गर्नुपर्छ र हाम्रो दुःखमा साथ दिनुहोस् भन्ने त्यस किसिमको एउटा सफ्ट तर एकदम सबैलाई मन छुने खालको उहाँले त्यहाँ भाषण दिनुभयो अथवा त्यहाँ एउटा उहाँको मन्तव्य दिनुभयो र विकसित राष्ट्रहरूलाई को मन जित्न सक्नुभयो भने हामीले यो राहत र पुनर्निर्माणको लागि जुन आवश्यक रकमको 30% प्राप्त गर्न सक्छौँ भन्ने त्यो एउटा आशा बोकेर जानुपर्छ। मलाई जानुसम्म लाग्छ सरकारले त्यही हिसाबले तयारी गरेको हुनुहुन्छ।
1: अब अहिले पछिल्लो समयलाई हेर्ने हो भने चाहिँ यो जेएनजी आन्दोलन भएको पनि 1 वर्ष पूरा भयो। अब समग्रतामा हेर्दाखेरि दलहरू 23 भदौको कुरा गर्दैनन्, सरकार 24 भदौबारे बोल्दैन। 1 वर्ष कस्तो बित्यो हेर्दै गर्दा यसलाई 2 चरणमा बाँड्न सकिन्छ किनभने 6 महिने अन्तरिम सरकार र अहिले 5.5 महिनाको चाहिँ फागुन 21 पछाडिको सरकार, यसलाई कसरी हेर्नु भएको छ?
0: अब यसो छ, अब दलहरूले नेपाली काङ्ग्रेस 23 गतेको लागि पनि अब वक्तव्य नै निकालेको थियो। युवाहरूसित हामी साथमा छौँ, युवाहरूको निराशालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर नेपाली काङ्ग्रेसले पटक पटक 23 गतेको जेनजी जुन विद्रोहलाई को कारणबारे आफू हामीहरू जानकार रहेको र त्यो विद्रोह जुन कारणले गर्यो त्यसको लागि हामी सम्बोधन गर्छौँ, हामी ती निराशाहरू ती युवाहरूको आकांक्षालाई सम्बोधन गर्छौँ भनेर नेपाली काङ्ग्रेसका आधिकारिक वक्तव्यहरूमा पटक पटक आइरहेका छन्। त्यस कारणले राजनीतिक दलहरूले यसलाई चाहिँ हेर्ने दृष्टिकोण फरक थियो भन्न, फरक फरक दलको फरक फरक होला, तर नेपाली काङ्ग्रेसले त्यसलाई एउटा हाम्रै छोराछोरी नाति नातिनाहरूको आक्रोश हो त्यसलाई हामीले सम्बोधन गर्नुपर्छ भन्ने हिसाबले लिएको थियो होइन, लिएको छ पनि। र 24 गतेको त यो राजद्रोह हो, यो राज विप्लव हो, यसमा संलग्न हुने जुन जघन्य अपराध गर्ने, किनभने उहाँहरूले देश त्यस दिन देश जलाएको छ, त्यस दिन हाम्रा ऐतिहासिक धरोहरहरू जलेको छन् होइन, एउटा समाजमा विशेष गरी यो देशमा सुरक्षा छैन भन्ने अनुभूति लगानीकर्ताहरूमा भएको छ, त्यस कारणले त्यसमा संलग्नहरूको त अहिले नभए नि इतिहासमा भए पनि यो सबै ज जसको कारणले जे जसरी क्षति भयो त्यसको छानबिन गरेर ती दोषीहरूलाई कारवाही गर्नुपर्छ। त्यसरी आयोगले 23 गतेको दोषीहरूलाई कारवाही गर्न रिपोर्ट पनि ल्याएको छ होइन, त्यो त सरकारले चाहेमा एउटा कानुनी प्रक्रिया पुर्याएर प्रमाणका आधारमा गर्न सक्छ, तर 24 गतेको त्यो कार्की आयोगले पनि अलिकति अन्याय गर्यो, मानव अधिकारले अलिकति केही ल्याउन खोजेको थियो, तर सबै त्यसमा घुलमुले किसिमका प्रतिवेदनहरू आएका छन्। त्यस कारण त्यसलाई थप छानबिन गरेर प्रमाणहरू थुप्रै छन् होइन, त्यसलाई चाहिँ त्यो इतिहासको त्यो कलङ्कलाई त्यो अपराधीहरूलाई कारवाही गरेर मात्रै भविष्यमा हामीले यस्तो देशद्रोही गतिविधि
1: अब नेपाली कंग्रेसकै पनि अलिकति विपत्ति नै छ नि त पार्टीभित्र होइन, अहिले
0: पार्टीभित्र
1: पार्टीको विपत्ति चाहिँ कहिले समाधान हुन्छ?
0: अब संवाद भइराखेको छ होइन, अब संवाद विभिन्न तहमा संवाद भइराखेको छ, अहिले महाधिवेशन पनि यो विशेष गरी यो महाप्रलय प्लस पार्टीको आन्तरिक अलिकति मनमुटावलाई मन माथेर मिलाउनुको लागि वडा अधिवेशनहरू पनि सारिएको छ होइन, यसबीचमा धेरै तहका नेताहरूले गहन संवाद गरिराख्नु भएको छ, सायद केही निकास निस्किन्छ होला।
1: अब गहन संवाद त भइरहेको छ तर मन मिल्न अझै पनि कठिन छ, समानान्तर गतिविधि चलिरहेका छन्, महाधिवेशनका मिति पनि फरक फरक छन् होइन, पुरा निवर्तमान सभापति सभापतिकै नेम प्लेट टाँसेर उता बसिरहनु भएको छ चुनदेवीमा, यसले त निकै ठूलो अप्ठ्यारो पार्ने भयो नि त, कार्यकर्ता नेताहरूलाई त अन्यलमा पार्यो नि त कंग्रेसको अहिलेको यो लडाईले।
0: अब एउटा कुरा त के छ भने हाम्रो महाधिवेशन आउँदाखेरि अहिले पनि होइन पहिला पनि विभिन्न समानान्तर गतिविधिहरू भइरहेको थिए होइन, किनभने नेपाली कांग्रेसको महाधिवेशन यस्तो लोकतान्त्रिक छ, यो आम चुनाव जस्तै हुन्छ होइन, अब दुईटा तिनवटा समूह हुन्छन्, त्यस कारणले त्यसलाई चाहिँ हामीले जुन समानान्तर गतिविधि अथवा यो गुट ऊ गुटको यो नभएको राम्रो, तर हामीले पार्टी यस्तो बनाए कि नेपाली काङ्ग्रेस यो आफ्नै महाधिवेशन गर्ने प्रक्रियामै रुलमल लिएर विवाद सिर्जना गरेर यो टु डेमोक्रेटिक धेरै लोकतान्त्रिक हौँ भन्ने देखाउने जुन हामीले विधान बनायौं त्यो विधानले गर्दाखेरि हामी जरैदेखि माथिसम्म प्रतिस्पर्धी गर्यौं। अब यदि हाम्रो समाज राजनीतिक रूपले सचेत राजनीतिक रूपले प्रतिस्पर्धी हुनुपर्छ भन्ने चेत एउटा राजनीतिक रूपले अझै पनि विकसित भइसकेका छन्, किनभने त्यो विकसित भएको भए हरेक आन्दोलन हुन्छ, अहिले हेर्नुहोस् न त्यस्तो सिमन्दरबार त जल्दैन नि आन्दोलनमा, तर समाजमा त्यो किसिमको राजनीतिक प्रतिस्पर्धामा हारिन्छ जितिन्छ भन्ने अझै पनि सबैमा पुग्न सकेको छैन। त्यस कारणले हामीले जुन वडादेखिकै सातमा सातवटै तहमा जुन निर्वाचन गर्ने खालले हामीले विधान बनाएको छौँ, अब अहिले विधान संशोधन गर्ने अब नेताहरू पनि एउटा टिम बनाएर लागिराख्नु भएको छ, त्यस कारणले यसलाई अलि कसरी म्यानेज गर्न सकिन्छ, फेरि प्रतिस्पर्धा लोकतान्त्रिक संस्कारलाई पनि हामीले मेटाउनु भएन, तर यो आन्तरिक पार्टीकै निर्वाचन यति धेरै सभा सुल्ल गर्दाखेरि जित्ने र हार्नेको बिच चाहिँ अलिकति मन नमिल्ने सम्भावना पनि देखिएका छौँ भएका घटना, त्यस कारणले अब हामीले यो विधानमै अलिकति यो समावेशितालाई होइन ख्याल गरेर अलि अलि यो निर्वाचनको प्रक्रियालाई अलिकति बदल्न पर्छ कि जस्तो देखिन्छ, ताकि चाहिँ जुन हाम्रा अहिले भएका जुन तिक्तता हुन्छ भारतभित्रमा त्यसलाई चाहिँ कम गर्न सकियोस्। तर मलाई जहाँसम्म लाग्छ यो संवाद निरन्तरता छ र आदरणीय नेता शेखर कोइरालाले यो मिलाउन भनेर लागिराख्नु भएको छ, त्यस कारणले महाधिवेशन सुरु हुने दिनसम्म केही रिजल्ट निस्किन सक्छ।
1: डाक्टर साहब, यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। नेपाली कंग्रेसका नेता डाक्टर गोविन्द राज पोखरेल, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: होइन हो पारा, खाट सोफा दराज लिएर आएकी आएन,
3: नयाँको मान्छे पनि त्यही नानी, म पनि पो गएको हौ, क्या त भेराइटी भेराइटीको खाट दराज सोफा चोप्ची बाप्चु छेकम छेकम मैले पनि पो लिएर आएको हौ।
4: माको सम्पाला, म पनि भेराइटीको सोफा ल्याउने हो होइन, अनि सोफामा बसेर क्यान्डी क्रस खेलिदिने हो नि त। अब क्यान्डी क्रस
5: अर्पण फर्निचर एन्ड फर्निसिङ हबका सेवा तथा सुविधाहरू
6: चोक्ची बाक्सु छेसम छेगम ठी,
7: विभिन्न किसिमका दराज, डिजाइनर बेड, सोकेस, टिभी स्ट्यान्ड, कम्प्युटर टेबल, डाइनिङ टेबल, ड्रेसिङ टेबल, अन्य टेबल, सोफा, कार्पेट, ब्ल्याङ्केट, तन्दा, टिम्बा, पर्दा, काठको घडी र बार तथा रेस्टुरेन्ट, होटलको इन्टेरियर डिजाइन गर्नुका साथै अर्डर दिएमा झाल ढोका दराजमा भुट्टा पनि खोपिन्छ।
6: अर्पण फर्निचर एन्ड फर्निसिङ हब, बुद्धनगर चरीकोट दोलखा, प्रोपाइटर चन्द्रदोङ, सम्पर्क नम्बर 9844239976, 9973637347।
8: अर्पण फर्निचर एन्ड फर्निसिङ हब।

0: यतिखेर हाम्रो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार अधिवक्ता मधु कुमार चौलागाई हुनुहुन्छ। चौलागाईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: धन्यवाद।
0: पैसा नहुनेले निशुल्क उपचार पाउनुपर्छ, त्यो हाम्रो एजेण्डा हो। तर एजेण्डा त एजेण्डा हो, सुत्केरीहरूले चाहिँ 1200 नहुँदाखेरि सड़क पेटीमा बच्चा जन्माउनुपर्छ, कस्तो खालको एजेण्डा हो यो?
1: होइन, यो स्वास्थ्य सुविधाको विषयमा चाहिँ आधारभूत स्वास्थ्य सुविधा नागरिकहरूले निशुल्क पाउनुपर्छ भन्ने हाम्रो संवैधानिक व्यवस्था पनि हो। तर अहिले कम्तीमा पनि हामीले नागरिकको यो स्वास्थ्य सुविधा निशुल्क पाउनुपर्छ भन्ने संवैधानिक अधिकारलाई सुनिश्चित गर्नको लागि हामीले एउटा तत्काल एउटा काम गर्नुपर्ने थियो। सरकारको तर्फबाट त्यो काम हुन सकेन। जस्तो भन्नुहोस्, तपाईँको हरेक नागरिकहरूका बिमा खाताहरू, बिमा कम्पनीमा गएर बिमा गर्दाखेरि बिमा कम्पनीहरूले बिमा नदिने, हस्पिटलहरूले पनि कम्पनीको बिमाहरूलाई स्वीकार नगर्ने, त्यस्तो खालको परिस्थिति देखिया छ। अहिले तपाईँले बुझ्नुभयो भने धुलखेल हस्पिटलमा बिमा गरेका मान्छेहरूले नागरिकहरूले उपचार पाएको अवस्था छैन। यस्तो धेरै
0: मन्त्रीज्यूले के अरे 3500 1,00,000 जबसम्मको कभरेज गर्नै सकिँदैन भन्ने खालको कुरा गरिसके पछाडि त नागरिकहरू त पिचल्ली भयो नि त। नागरिकलाई आखिर सरकार के को लागि चाहिने हो?
1: होइन, त्यसको लागि त हामीले एउटा नीति बनाउनु पर्यो। म त पटक पटक यो विषय अर्थमन्त्रीज्यूलाई पनि मैले लेखेरै दिएको थियो। हामीले नागरिकहरूका हरेक नागरिकहरूका बिमा खाता खोलिदिउँ। नागरिकहरूले आफ्ना पर्चेजका जति पनि एक्टिभिटीहरू गर्छन् त्यो पर्चेजको एक्टिभिटीबाट केही पर्सेन्ट रकम नागरिकको बिमा खातामा स्वत जाने व्यवस्था मिलाइदिउँ। हामीले मानिलिनुहोस् तपाईँको हामी सवारी साधन चढ्छौं, हरेक वर्ष सवारीमा बिमा गर्छौं, तर त्यो हरेक वर्ष बिमा गर्दै गर्दा यदि दुर्घटनामा परेन भनेर नो क्लेममा पर्यो भने नो क्लेम डिस्काउन्टको रकम पनि स्वत व्यक्तिको व्यक्तिगत बिमा खातामा जाने व्यवस्था मिलाइदिउँ। त्यसो हुँदा साना साना यस्ता धेरै चिजहरू छन् जसले साना साना कामहरू गरिदिँदाखेरि नागरिकको आफ्नो इन्डिभिजुअल बिमा खातामा ठूलो रकम जम्मा हुन्छ र नागरिकले उपचार कसरी गर्नुपर्छ, उपचार कसरी गर्ने होला भनेर भौतारिनुपर्ने अवस्था छैन। र हाम्रो त्यो संवैधानिक व्यवस्थालाई पनि हामीले चाहिँ लागू गर्न सक्छौँ। मैले यो विषय अर्थमन्त्रीज्यूलाई पनि धेरैचोटि लेखेर दिएँ। अब सुन्नेले कुरा नसुनिदिए पछाडि भन्नेले मात्रै भनेर के हुँदो रहेछ र त्यसकारणले जुन घटना अहिले भएको छ म आफै पनि यो घटनाप्रति दुखी छु।
0: तर अहिलेको अवस्थामा चाहिँ जुन अर्थमन्त्रीले चालेको कदमको चौतर्फी रूपमा आलोचना भइरहेको छ, विरोध भइरहेको छ, जनताको सरकार हुनुपर्छ, सरकार जनताप्रति उत्तरदायी हुनुपर्छ, सबैभन्दा ठूलो भनेको शिक्षा स्वास्थ्य र रोजगार नागरिकले चाहेको भनेको, को सरकारमा आयो को गयो, केही समयका लागि चाहिँ स्टन्ट होला, केही समयका लागि लोकरिजय होला, लोकप्रियता होला, आखिर त्यो वितृष्णाको दर बढ्दै गयो भने भोलि हुने फेरि अर्को खालको आन्दोलनै हो, द्वन्दै हो। तर त्यो कारणले गर्दाखेरि सरकार यसमा गम्भीर हुन सक्यो कि सकेन त? किनभने तपाईँकै पार्टीको सरकार छ, तपाईँकै पार्टीका नेताहरू सत्तासीन हुनुहुन्छ, जनताको पक्षमा स्वास्थ्यको पक्षमा चाहिँ सरकार आज उदार भएको छ त्यसो भए?
1: होइन, सरकार उदार भएको त म भन्दै भन्दिनँ। हेर्नुहोस्, होइन, सरकारले जुन ढङ्गबाट काम गर्नु पर्थ्यो त्यो ढङ्गबाट काम गर्न सकेको छैन। मैले यसरी प्रश्न गर्दै गर्दा हाम्रो नागरिकहरू पनि कस्तो भएको छन् भने प्रश्न सही थियो या गलत थियो भन्ने कुरा छुट्याउनुभन्दा पनि त्यसो हो भने समाधान के हो त तिमीले भन्नु पर्यो नि भनेर उफ्रिन्छन्। समाधान दिने ठाउँमा हुँदा हामीले भन्ने हो नि त्यो कुरो त। हामीले त अहिले समाधान यो है भनेर भनिदिने मात्रै हो। समाधान यो हो भनेर भन्दाखेरि नसुनिदिएपछि के लाग्छ र? हेर्नुहोस्, केही लाग्दो रहेनछ। सरकारले अहिले जुन ढङ्गबाट नागरिक पक्षमा काम गर्नु पर्थ्यो, नागरिकको हितमा काम गर्नु पर्थ्यो, नागरिकको हितमा काम गर्न सकेको छैन। म अब तपाईँलाई एउटा कुरा भनिहालेँ है,
0: माननीयज्यू समाधान भनिदिनुहोस् तपाईँले नै।
1: होइन, मैले अघि भनिसकेँ समाधान, मैले अघि भनिसकेँ, नागरिकका इन्डिभिजुअल तपाईँको चाहिँ मेडिकल खाता खोलिदिनुपर्छ। हरेक उनका एक्टिभिटीहरूबाट उनले प्राप्त गर्ने स्यालेरी होस्, चाहे चाहिँ तपाईँको उहाँले कुनै बिमा एक्टिभिटीमा लाग्ने जति पनि रकमहरू होस्, ती रकमहरू सम्पूर्ण रकमहरू चाहिँ उनका आफ्ना बिमा खाताहरूमा जम्मा हुने व्यवस्था हामीले मिलाइदिनुपर्छ। हेर्नुहोस्, हरेक नागरिकले हरेक दिन पर्चेज गर्छ, त्यो पर्चेज गर्दाखेरिको 0.5% मात्रै हामीले नागरिकको मेडिकल खातामा, त्यो पर्चेजमा संलग्न नागरिकको मेडिकल खातामा हाल्ने व्यवस्था मिलाइदिउँ भने पनि उसको खातामा धेरै ठूलो रकम जम्मा भएर बस्छ। हामीले यहाँ कसैलाई पुरस्कार दिनु पनि पर्दैन, कसैलाई कर छुट पनि ल तिमीलाई हामी चाहिँ कर छुट दिन्छौँ, करमा समाहित हो भन्नु पनि पर्दैन। हेर्नुहोस्, हामीले कम्तीमा पनि नागरिकलाई करमा आबद्धता कसरी गर्ने र त्यो करको बेनिफिट कसरी हामीले लिने भन्ने कुरा मात्रै सिकाउन सक्यौँ भने पनि धेरै कुराहरू हुन्छ। त्यसले गर्दा मैले यो विषय धेरै पटक भनिसकेँ। मैले यो विषय अब सभापतिज्यूलाई मात्रै भन्न बाँकी छ, लेखेर दिन बाँकी छ, धेरैचोटि भने यो भएन है। नागरिकका हरेक एक्टिभिटीहरूमा उहाँले गरेका पर्चेजका कामहरूबाट केही सर्टेन रकम चाहिँ उहाँको, जसरी हाम्रो सामाजिक सुरक्षा कोषमा जान्छ, त्यसै गरी उहाँ नागरिकहरूको पनि मेडिकल खातामा जाने व्यवस्था मिलाइदिउँ भनेर मैले धेरै पटक भनिसकेँ। अब सुन्नेले कुरा नसुनेपछि हाम्रो केही लाग्दो रहेन हेर्नुहोस्। तर नागरिकको यो स्वास्थ्यसँग, शिक्षासँग र रोजगारीसँग जुन ढंगबाट अहिले हामी खेलवाड गरिरहेछौँ यो कुनै हालतमा पनि सही छैन।
0: अब उद्योग मन्त्रीले हिजो राजीनामा बुझाउनु भएछ, अर्को उद्योग मन्त्री त आउनुभयो, उद्योग मन्त्री हुँदै हुँदै आँसु पुछ्दै जानुभयो, यो के रहेछ कारण? यो ग्यास नदी नै सकेर हो त्यसो भए?
1: होइन, ग्यास यस्तो छ कि ग्यासको विषयमा चाहिँ मेरो स्पष्ट धारणा के हो भने यो समस्या इरान र अमेरिकाको बीचको जुन युद्ध भयो, इरान र अमेरिकाको बीचको युद्धको कारणले हर्मुज नाकामा देखिएको केही समस्याको कारणले संसारभर यो पेट्रोलियम पदार्थको केही असहजता पैदा भएको हो, त्यसको मारमा हामी पनि परेका हौं। तर पनि हामीले के गर्नु पर्थ्यो भने जस्तो त्यो हर्मुज नाकामा समस्या आएर नेपालमा पनि पेट्रोलियम पदार्थ लगायत ग्यासहरूमा समस्या अलि अगाडिदेखि नै छ। ग्यासको समस्या आएपछि हामीले आधा सिलिन्डरमा जाने व्यवस्था गर्यौं, त्यो आधा सिलिन्डरबाट फुल सिलिन्डरमा जाने बेलामा त्यहाँ समस्या कहाँनिर भयो भने उद्योग मन्त्रीज्यूले त्यसलाई हामीसँग कति कोटा छ, हामीसँग कति आएको छ, हामीसँग स्टकमा कति छ, त्यसपछि बजारमा कति सिलिन्डर गएछन्, ती बजारमा गएका सिलिन्डरहरूको फुल सिलिन्डर बनाउँदा कति ग्यास हामीलाई आवश्यक पर्छ, त्यो सबै क्याल्कुलेसन गरेर मात्रै फुल सिलिन्डरमा जानु पर्थ्यो। हतारमा फुल सिलिन्डरमा जाने निर्णय गरिरहेका कारणले गर्दाखेरि फुल सिलिन्डर पुर्याउनलाई बजारमा समस्या भयो। यो विषयमा पनि उहाँले क्याल्कुलेट गरेर काम गर्न नसकेका कारणले आज उहाँ दुःखद रूपमा चाहिँ बाहिर निस्किनुपर्ने अवस्था रह्यो। यो हामी आफैलाई पनि यो लज्जाबोध हो। र अब फेरि नयाँ मन्त्रीज्यू आउनुभएको छ, उहाँले पनि क्याल्कुलेट गरेर काम गर्नु भएन। बजारमा कति सिलिन्डर गएको छ, हामीसँग स्टकमा कति छ, हामीलाई कति आवश्यकता छ, हामी त्यो ल्याउन सक्छौँ कि सक्दैनौँ, त्यो सबै कुरा हेरेर उहाँले काम गर्नु भएन भने फेरि पनि समस्या आउँछ। उहाँले तत्काल यदि त्यसरी क्याल्कुलेट गर्दा बजारमा गएको हामीसँग स्टकमा भएको कुरालाई म्यानेज गर्न सक्ने अवस्था छैन भने हामीले इलेक्ट्रिक उसमा चाहिँ जानुपर्छ। हामीले नागरिकहरूलाई सुलभ दरमा इन्डक्सन चुल्हा लगायतका चुल्हाहरू चाहिँ वितरण गर्नुपर्छ र नागरिकलाई भन्नुपर्छ विद्युत प्रयोग गर्नुहोस् है, यो हाम्रो आफ्नै उत्पादन हो, विद्युत प्रयोग गर्नुहोस् भनेर पनि नागरिकलाई भन्नुपर्छ, तर सुलभ दरमा राज्यले दिनुपर्छ।
0: तर अहिले अब निकै ठूलो बाढ़ीको प्रलय देशले ब्याउनु पर्यो, देश भूकम्पदेखि लिएर कोरोनादेखि लिएर महाबाढ़ीको प्रलयसम्म आइपुग्दाखेरि अब भोटेकोसीको स्थिति त निकै समस्याग्रस्तकै स्थिति छ, यहाँले पनि देखिसक्नु भएको छ। जलवायु परिवर्तनको मुद्दा बोकेर चाहिँ अब असोज 6 गते जस्तो लाग्छ प्रधानमन्त्री संयुक्त राष्ट्र संघको महासभामा सहभागिता जनाउन जाँदै हुनुहुन्छ, नेपालले आज अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु पर्ने विषयहरू के हुन्?
1: होइन, जलवायु परिवर्तनबाट नेपालले जुन खालको क्षति बिहोरेको छ, यो जलवायु परिवर्तनका लागि अन्तर्राष्ट्रिय सेक्टरले जसरी कामहरू गरे र जलवायु यो ग्लोबल वार्मिङको अवस्था सिर्जना गरिदिए, त्यस कारणले गर्दाखेरि अहिले हिमालय क्षेत्रमा समस्या देखिएको हो। हेर्नुहोस्, यो हिमालय क्षेत्रमा देखिएको समस्याको कारक भनेको चाहिँ अन्तर्राष्ट्रिय ठूला औद्योगिक राष्ट्रहरू हुन्, त्यस कारणले गर्दाखेरि ती राष्ट्रहरूले क्षतिपूर्ति दिनुपर्छ, यो क्षतिपूर्तिको आवाज चाहिँ अन्तर्राष्ट्रिय मञ्चमा उठ्नुपर्छ भन्ने विषय यो समग्र राष्ट्रपाको विषय पनि हो। त्यसकारणले अब सरकार यो विषय लिएर अन्तर्राष्ट्रिय मञ्चमा जाँदैछ र अन्तर्राष्ट्रिय मञ्चमा हामीले यसलाई दह्रो ढंगबाट उठाउनु पर्ने अवस्था रहन्छ। यदि हामीले त्यसलाई दह्रो ढंगबाट उठाउन सकिएन भने हामी फेरि पनि त्यो मारमा पर्छौं। हामी हेर्नुहोस्, 72 पछाडि निरन्तर रूपमा प्राकृतिक प्रकोपको कहरमा परेका छौं, यसबाट हामीले छुटकारा पाउनका निमित्त हामीले क्षतिपूरणलाई पनि सँगसँगै मागेर जानुपर्ने अवस्था छ।
0: तर आज जेएनजी आन्दोलनको 1 वर्ष पुग्दै गर्दाखेरि अस्ति भर्खरै त्यहाँ जलेको संसद भवन अगाडि कार्यक्रम भयो, त्यही कार्यक्रमका बीचमा पनि निकै वाद प्रतिवाद भयो नि त राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै, कसलाई धर्मगुरूहरूलाई विभिन्न काण्डमा मुछिएकाहरू आरोपीहरू होइन विभिन्न अपराधमा मुछिएकाहरूलाई ल्याएर चाहिँ अग्रभागमा कसले राखे? मधु कुमार चौलागाईजी त्यहाँ
1: होइन, यो विषय हाम्रो पनि प्रश्नको विषय हो, उहाँहरूलाई कसले ल्याएर राखे हो? त्यो जेएनजी आन्दोलनको भावना, जेएनजी आन्दोलनको मर्म र जेएनजीका मागहरू सम्बोधन गर्ने विषयहरूलाई पन्छाएर त्यस पछाडि यसरी विवादास्पद व्यक्तिहरूलाई ल्याउने र त्यो कार्यक्रममा उहाँहरूलाई राखेर कार्यक्रम गर्ने र त्यो जेएनजी आन्दोलनलाई जुन ढंगबाट चाहिँ उपहास गर्ने काम भयो, यो काम कसले गर्यो भनेर हामी पनि खोजिरहेछौँ।
0: होइन, त्यो कसले गरेर रहेछ भन्ने कुरा अहिलेसम्म पत्ता लाउनु भएको छैन, त्यहाँ त सचेतक र गृहमन्त्रीको त लफडै पर्यो नि ग्रुपमा।
1: होइन, यो विषय त मैले हेर्नुहोस् न, मैले त यो विषय सदनमा पनि उठाइसकेँ होइन, कसले लिएर आएर त्यहाँ चाहिँ राखे हो भनेर
0: मन्त्रीहरू पछाडि छन् वरियता क्रममा, उहाँहरूलाई अगाडि राखेर अगरबत्ती के हो त्यहाँ पानसमा 32 दीप प्रज्वलन भएकै छ, आफैलाई गोली हानेर चाहिँ गोली हान्यो भनेर होइन, त्यो निकै चर्चामा आएका श्रीनिवासजी पनि त्यही सामूहिक रूपमै सहभागिता हुनुहुन्थ्यो भनेपछि यो त जेएनजी आन्दोलनमाथिको उपहास भएन र भने?
1: होइन, मैले अघि नै भनिसकेँ, यो आन्दोलनमाथिको उपहास र जेएनजीको भावना र मर्म विपरीतको काम भएको छ, त्यो विषयमा जो साथीहरू त्यसमा संलग्न हुनुहुन्छ उहाँहरूले कम्तीमा पनि नागरिकसँग क्षमा याचना गर्नुपर्छ।
0: तर अहिलेको अवस्थामा सरकार सही ट्र्याकमा छ, अध्यक्षज्यूले सभापतिज्यूले जुन किसिमले अस्ति संसदमा पनि भन्नुभएको छ, गलत काम गर्ने, गलत क्रियाकलाप गर्ने, दुःखमा झन्झुनचुक छर्किनेहरूलाई कारवाही हुन्छ भनेर, राष्ट्रिय स्वतन्त्र पार्टी र सरकारको बीचको तादम्यता कस्तो छ अहिले?
1: होइन, यहाँ सबभन्दा ठूलो कुरो समस्या म कहाँ देखिरहेको छु भने, हामीले मन्त्री परिषद चाहिँ गठन गर्यौं तर पूर्ण रूपमा सरकार सञ्चालन गर्न सकेका जस्तो मैले अनुभूति गरिरहेको छैन। किनभने हरेक घटनाक्रमहरू हामीले नजिकबाट हेरिरहेछौं, ती घटनाक्रमहरूमा हामीले हेर्दै गर्दाखेरि सरकार र सरकारमा सम्मिलित व्यक्तिहरू, सरकार भनेको मन्त्री परिषद मात्रै होइन, सरकार भनेको त्यहाँ स्थायी सरकार पनि छ, निजामती सरकार छ, यसो भनेर फेरि म निजामती कर्मचारीहरूलाई दोष दिएर मात्रै पनि उम्किन हामीलाई त्यो छुट पनि छैन, म त्यो पनि भन्न चाहन्न। तर कम्तीमा पनि हामीले विश्वासमा लिनुपर्ने, कमाण्ड गरेर काम गर्नमा उहाँहरूलाई लगाउनु पर्ने, उहाँहरूको विश्वास जितेर अनि ल यो चाहिँ योजना हो, यो योजनालाई तपाईँले यतिभित्र चाहिँ गरेर लिएर आउनुहोस्, यो ढङ्गबाट गरेर लिएर आउनुहोस्, यहाँ काहीँ कतै सुधार गर्नुपर्ने छ भने त्यो पनि तपाईँलाई छुट छ, तर नागरिक हितमा गरेर लिएर आउनुहोस् भनेर हामीले जुन ढङ्गले उहाँहरूलाई पनि काम लाउनु पर्थ्यो, त्यो काम लाउन पनि नसकेका कारणले गर्दाखेरि कता कता सरकार यता एकातिर मन्त्री परिषद छ, अर्कोतिर सञ्चालक चाहिँ त्यो सरकार सञ्चालन चाहिँ अन्त्यबाट भएको छ कि जस्तो, त्यस्तो खालको आभास हुन्छ हामीलाई।
0: तर अहिले यसो हेर्दाखेरि चाहिँ अब कसैले खुट्टा बाँच्ने, कसैले पाता खिच्ने, होइन, अब निजामती कर्मचारीहरू भित्र पनि तपाईँले देखिसक्नु भएको छ, धेरैले राजीनामा गर्दै पलायन हुँदै भएको एउटा परिस्थिति छ, के नहोला के पो होला भन्ने खालको डर छ, दोस्रो मार्केट शेयर बजारदेखि लिएर हरेक बजारमा चाहिँ लगानीकर्ताहरू त्यति झुमिएका छैनन्, अहिले बजारको स्थिति पनि त्यस्तै छ, कालो बजारी पनि छ, महँगी त्यत्तिकै बढ़िया छ, खाद्यान्नहरूको महँगी पनि बढ़िया छ बजारमा, पहिला त अलिअलि कता अनुगमन गरे जस्तो देखिन्थ्यो, अनुगमन पनि छैन अहिले, त यो के भइरहेको छ?
1: होइन, मैले अघि नै भने होइन, सहयोग असहयोग कहाँबाट भयो भन्ने कुरा खोजी गर्नुपर्ने अवस्था पनि छ एकातिर, अर्कोतिर जस्तो तपाईँले पृष्ठभूमिमा भन्नुभयो, राजीनामा दिँदै हिँड्दै गर्ने बेला अहिले यो परिस्थिति यस्तो छ, नेपालको परिस्थिति हरेक सेक्टरका तपाईँको चाहिँ कर्मचारीहरू राष्ट्र सेवकहरू अहिले यहाँ बस्न नपाए हुन्थ्यो, पेन्सन हुने बित्तिकै दौडिन, यहाँ चाहिँ राजीनामा दिएर बरू विदेशतिर जान पाए हुन्थ्यो भन्ने त्यो खालको अवस्थामा हुनुहुन्छ, हेर्नुहोस्, गेट सेटको अवस्थामा हुनुहुन्छ। हामीले कम्तीमा पनि यसलाई रोक्नका निमित्त, जनताका हितमा काम गर्नका निमित्त हामीले योजनाहरू ल्याउनु पर्थ्यो, हामीले पटक पटक भन्यौँ, ए बाबा हामीसँग पनि केही योजनाहरू छन्, ती योजनाहरूलाई अगाडि सारौँ न, नागरिकका हितमा हुन्छन्, रोजगारीका विषय हुन्छन्, स्वास्थ्यका, मैले अघि नै भने निशुल्क स्वास्थ्यहरूका विषय हुन्छन्, शिक्षामा पनि नयाँ खालको चाहिँ हामीले शिक्षा नीति अङ्गीकार गरौँ भनेर हामीले पटक पटक यो विषय हाम्रो सरकारसँगै पनि भनिरहेछौँ, तर यो कहाँ कता के मिलिरहेको छैन मैले बुझिरहेको छैन, बरु त्यसको साटो यहाँ हाम्रा केही जिम्मेवार नेतृत्ववर्गहरू जो सरकारमै पनि बस्नु भएको छ, उहाँहरू जुन फौजदारी भाषा बोल्दै हुनुहुन्छ, त्यो फौजदारी भाषा यो पार्टीका लागि पनि सही विषय होइन र नागरिकका लागि पनि हितकर विषय होइन र हामीलाई पनि यो चाहिँ सुहाउने विषय होइन। यो फौजदारी भाषा बोलेर नागरिकलाई तर्साउने काम जिम्मेवार मान्छेबाट हुनुहुँदैन, यो गलत हो।
0: जाँदा जाँदै गृहमन्त्रीले अस्ति भन्नुभयो नि त, अब केही व्यक्तिहरू तपाईँ सचिनुहोस्, अझै पनि सचिनुहोस् सचिनुहोस् भन्नुभएको छ, कसलाई भने हो त्यो?
1: होइन, यस्तो छ, उहाँले सचिनुहोस् भन्नुभएको होइन, सचिन्छु भन्नुभयो होला,
0: होइन सचिनुहोस् भन्नुभएको छ, सचिन्छु त भनेकै छैन नि,
1: होइन सचिन्छु भन्नुभएको छैन भने सचिन्छु भन्नु होला, त्यो होइन, अब कसलाई
0: भन्नुभएको
1: उहाँले बुझ्नु होला नि त,
0: उहाँले पनि सचिनुपर्ने छ होइन, धेरै कुराहरू
1: होइन सचिनुपर्छ, हेर्नुहोस् सचिनुपर्छ सधैँ होइन, एकल भएर हिँडेर कसैले पनि काम गर्न सक्दैन, तपाईँ हामी सबैको साझा समस्या छ, साझा समस्या समाधानका लागि साझा रूपमा बसेर टेबल टक गर्नुपर्छ, साझा रूपमा योजनाहरू बनाउनुपर्छ र साझा रूपमा बसेर छलफल गर्नुपर्छ।
0: हस्, सौलागाईजी, यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
1: समय दिनुभयो, धन्यवाद।
0: उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अधिवक्ता मधु कुमार सौलागाई, आदरणीय श्रोता, नेपाली भाषामा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः
2: अनि मिल्सिन बन्द गरेर के हो लाउन, यो पाँच पाँच जति गाउँ ल्याएको थिए तिन दिन पऱ्यो क्या?
3: हेर न काइला भाइ, मिलको मोटर बिग्रेर जात्रा भइसक्यो नि, हेर्दा हेर्दा यो महिना मात्र चारवटा मोटर फेरिसक्यो, के गर्ने के गर्ने, भने जस्तो मोटर बनाउने मिस्त्री पनि नपाइने, नयाँ मोटर किन्दा त खुचुकै पर्ने नि, त्यसैले मिल्सिन छोडेँ भाइ मैले त।
2: भाइ, त्यो दोलखा चरीकोट बिच बजारको आयुष मेसिनरी कन्सर्नमा सम्पर्क गर्नुहोस् न, अब अस्ति मात्र मेरै फर्निचरको मोटर पनि त्यही बनाएको त हो नि, पक्का मिस्त्री र भरपर्दो कामको लागि त आयुष मेसिनरी नै ठिक रहेछ है भाइ।
4: अब मिहरको मोटर, फर्निचरको मोटर, प्लेनर, राउटर, ड्रिल, ग्राइन्डर, पानी तान्ने पम्प, वेल्डिङ मेसिन, पाइप कटर, राइस कुकर, रुम हिटर, टायर कटर, मसला पिस्ने मिक्सर इत्यादिको परपर्दो मर्मत छँदैछ। सुलभ मूल्यमा वारेन्टीका साथ बिक्री हुने एकमात्र ठाउँ हो
5: आयुष मेसिनरी कन्सर्न चरीको बीज बजार सोलखा।
4: तपाईँ ग्राहकहरूकै समस्यालाई मध्यनजर राखेर होम सर्भिसको समेत विशेष छुटको व्यवस्था।
6: त्यस्तै दोलखा चरीकोटका लागि अधिकृत विक्रेता। थप जानकारीका लागि सम्पर्क राजकुमार श्रेष्ठ
7: 049-421-6057
4: र 98-42-2070।

0: यति हाम्रो बीचमा मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर ढुण्डिराज पौडेल हुनुहुन्छ। पौडेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार डाक्टर साहब।
1: धन्यवाद, नमस्कार खेमबमजी।
0: होइन डाक्टर साहब, राजविराजमा जुन गजेन्द्र नारायण अस्पतालको दृश्य देखियो, होइन डाक्टरहरूमा नर्सहरूमा मानवीयता भन्ने छैन डाक्टर साहब, हराउँदै गएको अहिले।
1: हजुर,
0: मानवीयता हराउँदै गएको हो। तपाईँले हेर्नुभयो त्यो दृश्य, 1200 नपाउँदाखेरि चाहिँ बाहिर निकालिदिने, नागरिकहरूको अधिकार छैन यो देशमा।
1: हजुर हजुर, यहाँले राख्नुभएको चासोप्रति धन्यवाद दिन चाहन्छु। घटना घट्ने बित्तिकै नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयको ध्यान आकर्षण भइकन, हुन त यो हामीलाई के थाहा छ भने नेपालले मातृ शिशु स्वास्थ्यको क्षेत्रमा फर्को मारेकै हो। मातृ स्वास्थ्यको उपचार निशुल्क हुने कुरा, एउटा चाहिँ गर्भवती महिलाको उपचार 8 पटक उहाँको परीक्षण लगायत शिशुको, नवजात शिशुको उपचार हुने कुरा त नेपालको संविधान ऐन कान मात्रै होइन, स्वास्थ्यमा निर्देशनमा निर्देशिका पनि बनेको छ। निशुल्क नै हुने गर्दछ, निशुल्क सेवा नै प्रदान हुने गर्दछ। तर त्यहाँ त्यो एउटा चाहिँ आमाले अस्पतालभित्र प्रवेश गरिसकेपछि के कस्तो असमझदारिता भयो, के कस्तो चाहिँ ल्यास भयो, र किन उहाँ चाहिँ अस्पतालभित्र प्रवेश गरिसकेपछि फेरि बाहिर निस्कनु भयो र सडकमा उहाँले उहाँको चाहिने बच्चा चाहिँ शिशु जन्मिन पुग्यो भन्ने कुरा त यो दुःखद पक्ष नै हो, एउटा ठुलो ल्याप्स पनि हो। त्यसले गर्दा हुन त नेपाल मेडिकल काउन्सिल मूलत नेपाल चिकित्सकहरूको नियामक संस्था भए पनि यो समग्र स्वास्थ्य सेवालाई पनि का लागि पनि नेपाल चिकित्सक नेपाल मेडिकल काउन्सिलले चाहिँ भूमिका निर्वाह गर्ने गर्दछ, यसको नियामक भूमिका निर्वाह गर्ने गर्दछ, एउटा सुझाव पनि प्रदान गर्ने गर्दछ। त्यसले गर्दा नेपाल मेडिकल काउन्सिल यो घटना घट्ने बित्तिकै स्वतः क्रियाशील भएर हिजो नै चाहिँ हाम्रो टिमहरू त्यहाँ सम्बन्धित ठाउँमा पुगेको पनि छ र नेपाल मेडिकल काउन्सिलले जानकारी लिएर त्यसको छानबिन पनि गर्नेछ, रिपोर्ट पनि तयार गर्नेछ। तर यो चाहिँ बहुआयामिकता किन हो भन्दा, एउटा अस्पतालभित्र बिरामी प्रवेश गरिसकेपछि त्यसलाई चाहिने बिरामीको चाहिँ उपचारको स्याहारमा धेरै पक्षहरू त्यसमा सम्मिलित भएका हुन्छन्। नर्सिङ लगायतका चाहिँ दर्ता, नर्सिङ लगायतको चाहिने अन्यान्य पक्षहरू पनि त्यसमा सम्मिलित हुने भएको हुनाले कहाँ कुन प्रक्रियालाई कसरी त्यो ल्यास हुन गएर एउटा अस्पतालभित्र प्रवेश गरिसकेको आमाले चाहिँ जबकि नेपालको संविधानले, नेपालको कानुनले, नेपालको निर्देशन सिकाले समेत निशुल्क मातृ शिशु स्वास्थ्यको प्रतिपूर्ति गर्दा गर्दै पनि कसरी बाहिर निस्केर उहाँले बाहिर अस्पतालभन्दा परिसरभन्दा बाहिर सडकमा उहाँले बच्चा जन्म दिन पुग्नु, यो घटना किन यस्तो घटना गयो, आगामी दिनमा यस्ता घटना नघटोस् भन्नका लागि चाहिँ हामीले विशेष किसिमको सतर्कता अपनाउनु पर्छ, निर्देशात्मक कुराहरू चाहिँ जाहेर गर्नुपर्दछ र त्यस्तै प्रकारले त्यो किसिमको व्यवस्था हुनुपर्छ। यसमा सबक पनि सिक्नु पर्छ, पाठ पनि सिक्नु पर्दछ, यसमा स्वास्थ्य मन्त्रालय पनि गम्भीर छ भन्ने मलाई विश्वास छ।
0: र हुन त
1: हुन त तात्कालिक रूपमा त्यो बच्चालाई चाहिँ अस्पतालभित्र ल्याएर त्यो बच्चाको र शिशुको स्याहार गरेको कुराहरू पनि जानकारीमा आयो, त्यो कुरालाई त्यो निशुल्क उपचार भइरहेको भन्ने पनि जानकारी
0: पाइयो। यो त प्रचार प्रसार भइसकेपछि आयो, मानवीयता हराउँदै गयो क्या यतिखेर अस्पतालहरूमा, यसको
1: खेमजी हामी उपचार भन्ने बित्तिकै डाक्टर भन्ने नसम्झौँ। उपचारका लागि अस्पतालको सेवा प्रभावमा धेरै आयामहरू, त्यसमा धेरै पक्षहरू हुन्छन् भन्ने कुरा मैले उहाँलाई फेरि निवेदन गर्न चाहेँ। एउटा चाहिँ प्रसव वेदना 6 पटकको महिला अस्पतालभित्र प्रवेश गरिसकेपछि उहाँको त्यो व्यवस्थापन, उहाँको बेडमा चाहिने उहाँ पुगिसकेपछि त्यो उहाँ फेरि अस्पतालभित्र चाहिँ बाटो बाहिर कसरी निस्कनु भयो भन्ने कुरा, कहाँ के कसो ल्यास भयो, यो ल्यास फेरि हामी जान्ने हो। यहाँ कसैलाई दोष लगाएर डाक्टरलाई, नर्स अथवा कसैलाई दोष लगाएर कसैलाई चाहिँ मात्रै यो केस र यो कुरालाई चाहिँ अतिरञ्जित गराएर उत्तेजना भरेर पनि हुँदैन। यो घटना किन घट्यो, आगामी यस्तो घटना नघटोस् भन्नका लागि के कस्ता निर्देश सनाहरू जारी गर्नुपर्छ, यहाँहरूको सञ्चार माध्यम मार्फत सबैजना सचेत हुनु पर्यो, सजग हुनु पर्यो। नेपालको संविधानले, नेपालको कानूनले, नेपालको निर्देशना निर्देशनात्मक अथवा निर्देशिका अनुसार पनि एउटा चाहिँ तपाईँको निशुल्क प्रत्यावृत्ति भएको मातृ शिशु स्वास्थ्य चाहिँ किन ल्याएर सुन गयो भन्ने कुरा चाहिँ यसबाट पाठ सिकेर आगामी यसो नहोस् भन्नका लागि हामी सबै सजग हुनु पर्छ, सतर्क हुनुपर्छ भन्नेतर्फ म सबै ध्यान आकर्षण गर्न चाहन्छु।
0: होइन डाक्टर साहब, अब एउटा कुरा के छ भने नि, रातिको समय छ होइन, मैले यहाँ त्यहाँ पनि मैले कन्ट्याक्ट गरेर बुझ्दाखेरि चाहिँ अब श्रीमानले यो ब्लड जाँच गर्न यताउता गर्न करिब करिब 3200 पैसा चाहिँ रहेछ होइन त्यहाँ चाहिँ, अनि अब श्रीमानले पैसाको जो गर्न त्यहाँबाट बाहिर निस्कनु भयो, त्यसपछि पछि पछि श्रीमती पनि बाहिर आउनुभयो, अनि यसो हेर्दाखेरि अब पैसाको जो हुने स्थिति भएन, फोन सम्पर्क गरियो त्यो रातिको बेला, कसले पैसा दिन्छ र फेरि होइन, त्यसपछि उहाँहरू चाहिँ त्यही बाहिरै बसेर करिब करिब 4 बजेतिर त्यहाँ बच्चा भएको छ होइन, त्यहाँ कोही न कोही मान्छे पक्कै हुन्थ्यो होला, त्यहाँ मानवीयता यदि थियो भने उहाँहरूलाई भित्र लगिन्थ्यो होला, बच्चा भइसकेपछि पछि पनि पैसा दिन्छु भनेर उहाँहरूले हारगुहार गर्नुभएको थियो होला। एकै व्यक्तिको मात्र दोष छैन क्या, त्यहाँ चाहिँ ड्युटीमा भएका हरेक व्यक्तिहरूको मानवीयतामाथिको प्रश्न हो क्या आज, तपाईँहरूको एक्सन, सरकारको एक्सन के हुनुभयो?
1: खेल्ने त्यसै भएर मैले यहाँको कुरालाई पनि मैले यसमा म त भिन्नता जाहेर गरेको छैन, मैले यहाँको कुरालाई पनि आत्मसात गर्दै मैले भनिरहेको छु नि त, नेपालको सरकारले अथवा नेपालको संविधानले ऐनले कानूनले त्यति मात्रै होइन स्वयं स्वास्थ्य मन्त्रालयको पद्धति अनुसार नेपालको चाहिँ निर्देशिका अनुसार नै यो जति पनि मातृ शिशु स्वास्थ्यको चाहिँ निशुल्क प्रतिभूति हुने कुराको स्पष्ट हुनाहुँदै पनि कसरी लिएर सुनाउ भयो यो प्रक्रियामा, जबकि सुखद पक्ष रह्यो महिला आमा र शिशुको दुवैको स्वास्थ्य चाहिँ ठिक छ, उहाँहरूको उपचार भइरहेको छ, त्यो कुरा सकारात्मक हो, तर पनि यस्तो आगामी दिन नहोस् भन्नका लागि स्वास्थ्य मन्त्रालयले यस्ता घटना नघटोस् भन्नका लागि हामी सबै सजग हुनु पर्यो, सतर्क हुनु पर्यो, सूचित पनि हुनु पर्यो, नागरिकमा पनि चेतना जागृत हुनु पर्यो भन्ने कुरा म यहाँको लोकप्रिय सञ्चार माध्यम मार्फत जाहेर गर्न चाहन्छु मेडिकल काउन्सिलको तर्फबाट। जबकि हामी नेपाल मेडिकल काउन्सिल मूलत चिकित्सकहरूको नियमन गर्ने निकाय भए पनि यो समग्र स्वास्थ्य सेवासँग सम्बन्धित र अत्यन्त संवेदनशील पक्ष भएको हुनाले हामी स्वतस्फूर्त रूपमा र स्वास्थ्य मन्त्रालयको पनि आग्रह अनुसार हामी क्रियाशील भएर समय ठाउँमा हाम्रो टिम गएर छानबिन गरिरहेको अवस्था पनि यहाँलाई जानकारी गराउन चाहन्छु।
0: सरकारले त भनिएको छ नि त, प्रधानमन्त्रीले त के भन्नु भएको छ भने नि, तपाईँले राम्रोसँग थाहा पाउनु भएको छ नि, प्रधानमन्त्रीले तत्कालीन बेला निर्वाचनमा प्रचार प्रसारका क्रममा पैसा नहुनेले निशुल्क उपचार पाउनुपर्छ, त्यो हाम्रो एजेन्डा हो, मुखमा राम राम बगलीमा छुरा होइन सरकारको पनि अहिले
1: हो। त्यही भएर प्रधानमन्त्रीले भन्नुहुन्छ, मन्त्रीले त्यसलाई चाहिँ कार्यान्वयन गर्नुहुन्छ, ऐन नियम बनाउनुहुन्छ, नीति बनाउनुहुन्छ, विभागहरू कार्यान्वयन गर्छन् र स्थानीय रूपमा सम्बन्धित स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरू, स्वास्थ्य कर्मीहरू, अरू सहायकहरूले चाहिँ त्यसलाई कार्यान्वयन गर्छन्। त्यसलाई सबै पक्षको उठेको रहे प्रधानमन्त्रीदेखि लिएर रुट सम्बन्ध चाहिँ अथवा कार्यस्थल सम्बन्ध अथवा त्यो सम्बन्ध निकाय सम्बन्ध चाहिँ सबैबाट यो कुरो पालना हुनु पर्यो, राज्यले पनि दायित्व निर्वाह गर्नु पर्यो, सरकारले पनि त्यही निर्देश जारी गर्नु पर्यो, त्यही किसिम व्यवस्था जागिर गर्नु, त्यही उत्तरा जागिर गर्नु, त्यही किसिम सुविधाहरू प्रदान गर्नु पर्यो, त्यही किसिम सुनिश्चितका साथ सबै कर्मचारीहरू, सबै स्वास्थ्य कर्मीहरू, सबै स्वास्थ्य स्वयंसेवीहरू, सबै नागरिकमा पनि सचेतना जागृत हुनु पर्यो, अनावश्यक अफवाहहरू फैलिन भएन, कुनै पनि कुरालाई उत्तेजनात्मक किसिम अतिरञ्जित गर्न भएन, सबै पक्षको बराबर जिम्मेवारी छ र मूलत मातृ शिशु स्वास्थ्य अत्यन्त संवेदनशील सेवामा चाहिने राज्यको खर्च पनि भइरहेको छ भन्दा त्यसलाई चाहिने एउटा सही किसिमले व्यवस्थापन गर्नुपर्ने दायित्व सबैको भन्ने कुरा
0: हस् डाक्टर साहब, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। माउन्टेन मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर ढुण्डीदास पौडेल। आदरणीय श्रोता, नेपाली बसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: के तपाईहरू चरीकोटदेखि काठमाडौँसम्म आरामदायी सहज र भरपर्दो यात्रा बनाउन चाहनुहुन्छ? अब रोज्नुहोस् खाडादेवी यातायात प्रणालीलाई।
1: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडीको सुविधा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज र सुरक्षित सुविधाजनक छ।
0: चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुई तलामा तथा 7-2 प्रहरी चौकी नजिकै।
1: सम्पर्क नम्बरहरू 97-61-13-21-44 र 97-61-13-21-45। साथै काठमाडौँबाट चारेल, चुच्चेपाटीबाट बौद्ध, बोरपाटी नारायणचार काँडागाडी पेप्सिकोला हुँदै जडीबुटी खाडीचौर मुडे चरीकोट दोलखासम्म काठमाडौँ टिकट काउन्टर जडीबुटी कोटेश्वर क्याम्पसको अगाडिपट्टि टिकट बुकिङ काउन्टर साथसाथै घर घरमा पुर्याइने सुविधा छ। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। सहजता र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो भनेर विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
3: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
2: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनेर संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
4: संघ, प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर।
2: हो, अनि यो 3 तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रवेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
5: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
2: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त,
3: संघ,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।

0: जनताको साझा स्वर रेडियो भीमेश्वर 90.8 मेगाहर्ज।
1: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस संस्थाको संचालक समितिको मिति 2083 श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा सञ्चालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।

0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा सुपरिवेशन समितिको सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा, ऋण असुली तथा भाखा नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षणको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
1: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 भदौ 36 गते। स्थान ठुलो पातल चिपचिपे। क्षेत्र साबिक ठुलो पातल गाविस, वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9। समय बिहानको 10 बजेदेखि दिनको 4:30 बजेसम्म। भदौ 26 गते ठुलो पातल निहाले, साबिक ठुलो पातल गाविस, वडा नम्बर 4 र 5 जिरी नगरपालिका। भदौ 27 गते नान्दु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6, वडा नम्बर 7 को माझी भुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनजाति मावि, साबिक गैरीमुदी र मिर्गे गाविस। भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि, गौरीशंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गापाको वडा नम्बर 8 को वडा कार्यालय, साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी उर्लेनी। असोज 1 गते मार्बु वडा कार्यालय, बैतेश्वर वडा नम्बर 7 मा। असोज 2 गते चरीकोट हाम्रो रेडियोको हल, भीमेश्वर नगरपालिका, कालिचोक, बिगु, सैलुङ, मेलुङ र तानाकोशी गाउँपालिका।
0: असोज 3 गते स्थान रोयल बैंक वेट जडीबुटी। क्षेत्र काभ्रे पलनचोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू। समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। असोज 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर वडा नम्बर 4 र 5, वडा नम्बर 3 को यारसा र मजुवा, बैतेश्वर 8 को एबो। समय बिहान ठिक 10 बजेदेखि दिउँसो 4:30 बजेसम्म।
1: वार्षिक साधारण सभामा उपस्थितको लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मिति 2083 साउन 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्नेछ। सदस्यको व्यक्तिगत विवरण केवाईएम अवधिकै हुनुपर्ने।
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्नेछ। 2083 असार मसन्तसम्म नियमित बसोबास गरेको हुनुपर्ने।
1: साधारण सभामा

0: उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनु पर्नेछ। बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
1: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
0: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने शेष सदस्यहरूले 2083/5 गते अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
1: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
0: मुख्य कार्यालय मैना पोखरी, फोन नम्बर 049-411-030, नामदु सेवा केन्द्र नामदु 98-513-22-136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-513-22-137, जुंगु सेवा केन्द्र जुंगु 98-513-22-141, चरीकोट सेवा केन्द्र चरीकोट 98-513-22-134 र काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-513-22-147। भेष बहादुर मिजार व्यवस्थापक, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 3205 मैना पोखरी, दोलखा।
2: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा, तपसिलको मिति, स्थान र समय एकै गते साधारण सभा सहित केन्द्रित साधारण सभाको आयोजना गरिएकोले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई फोटो प्रति भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू:
0: सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083/84 को नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082/83 को बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083/84 को बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित, संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
2: असोज 6 गते 1x1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेर सदस्यहरूको लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे अग्रगामी सेवा केन्द्र अन्तर्गत जायका भवन बोझ भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि, दोलखा बजार भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यहरूको लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
0: असोज 10 गते एकाइगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यहरूको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्रांगणमा बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083/84 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसैसाथ सूचित गरिन्छ।
2: थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा, सम्पर्क नम्बर 049-421-671 र 049-421-912। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
0: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण शेयर सदस्य जीवहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।

0: मिति 2083 असोज 17 गते कार्यक्रम हुने स्थान उद्घाटन सूर्यदायक प्रावी कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म सम्बन्धित सदस्यको क्षेत्र कालिङचोक गाउँपालिका वार्ड नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरेका शेर सदस्यहरूसँग सुझाव संकलन
1: असोज 24 गते बन्चारे सेवा केन्द्रको कार्यालय समय बिहान 7 बजे बाट 10 बजेसम्म साविक लामीडाँडा गाविसका सदस्यहरू असोज 24 गते सिंगटी पारीघाट समय बिहान 11 बजेबाट दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदुङ समय बिहान 10 बजेबाट दिउँसो 3 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू असोज 24 गते सुन्दरावती भतेरे चौर समय बिहान 7 बजेबाट 10 बजेसम्म साबिकको सुन्दरावती गाविसका सदस्यहरू असोज 24 गते कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा समय बिहान 11 बजेबाट 4 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हल समय बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
0: अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थिति भई सहभागिता जनाउन सकिनेछ साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू
1: संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा बाखा नागेका ऋणीहरूको असुलीको लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र साधारण सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धित अन्य जानकारीहरू साधारण सभामा उपस्थिति हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धङ्काको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ
1: बाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ अध्यक्ष गोपाल बहादुर पाण्डे आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार दोलखा साथै बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
0: सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा सम्बन्धी सूचना
1: यस सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा तथा एकीकरण पश्चातको दोस्रो साधारण सभा देहाय बमोजिमका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएको हुँदा निम्न मिति समय र स्थानमा उपस्थित भई संस्थाको विकास र सुधारका लागि आवश्यक प्रक्रियामा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन सम्पूर्ण शेर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ
0: तपसिल मिति 2083 असोज 24 गते शनिबार समय बिहान ठिक 10 बजेदेखि बेलुकी 5 बजेसम्म स्थान दरबार प्याटी प्यालेस नगरपालिकाको पुरानो कम्प्लेक्स तातो बाटो चरीकोट
1: छलफल गरी पारित गर्नुपर्ने विषयहरू संचालक समितिको तर्फबाट लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 83-84 प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट पारित सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन तथा सुझाव सम्बन्धमा आगामी आर्थिक वर्षका लागि बाह्य तथा आन्तरिक लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति तथा कार्यविधि संशोधन एवं थप सम्बन्धमा संचालक समितिले गरेका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा र विविध सम्बन्धमा पुनश्च साधारण सभामा सहभागी हुने शेष सदस्यज्यूहरूले निर्धारित मिति समय र स्थानमा उपस्थित भई संस्थाले प्रमाणित गरेको शेष प्रमाणपत्र वा पासबुक सहित स्वयं उपस्थित हुनुपर्नेछ। संस्थाको विनियम नीति तथा कार्यविधिमा व्यवस्था भए बमोजिम बचत तथा ऋण भुक्तानी दायित्व नियमित नगरेका शेष सदस्यहरूलाई वार्षिक साधारण सभामा सहभागी गराइने छैन। उक्त साधारण सभाको दिन शेष सदस्य बन्न चाहनु हुने दोलखा जिल्ला भित्र स्थायी ठेगाना भएका व्यक्तिहरूले संस्थाको विनियम तथा सदस्य विस्तार कार्यविधि अनुसार पाँच किता शेयर खरिद गरी सदस्य बन्न सकिनेछ र प्रवेश शुल्कमा 100% छुट गरिनेछ।
0: साधारण सभालाई पारदर्शी तथा प्रभावकारी बनाउन सम्पूर्ण शेयर सदस्यज्यूहरू अनिवार्य उपस्थिति भई आवश्यक सल्लाह सुझावको अपेक्षा गरिन्छ। कुमार कार्की, सचिव प्रेम।
1: सूर्योदय चरीकोट बहुउद्देश्य सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा।
0: मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभा, कार्य व्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार मानि तपसिलमा उल्लेख गरिए बमोजिम हुने भएकाले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनका लागि हार्दिक निमन्त्रणा गरिन्छ।

0: प्रस्तुत कार्य सूचीहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन।
1: संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित बजेट।
0: लेखा सुपरिवेशन समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन। आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम कार्यविधि नियमावली संशोधन पुनर्लेखन, सहकारी एकीकरण थप प्रस्ताव,
0: प्रश्न र सुझाव, एकाइ निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि। समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन। आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम कार्यविधि नियमावली संशोधन पुनर्लेखन, सहकारी एकीकरण थप प्रस्ताव,
0: प्रश्न र सुझाव, एकाइ निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध। थप जानकारीको लागि
1: शेयर सदस्यहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब @milijuli कालिन्चोक साको 6658, फेसबुक पेज मिलिजुली दोलखामा पनि अपलोड गरिनेछ। शेयर सदस्यज्यूहरूले अध्ययन गरी

0: शाखालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधि भित्र भौतिक रूपमा उपस्थित भए सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल मिलिजुली facos@gmail.com मार्फत दिनको लागि अनुरोध गरिन्छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ।
1: साधारण सभामा शेर सदस्य मात्र आफै उपस्थिति हुनुपर्नेछ।
0: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएको पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल ब्याङ्किङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेर सदस्यहरूले नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनका लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध गरिन्छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
1: मिति 2083 असोज 3 गते शनिबार। इकाइ नम्बर 1 क्षेत्र सुनखानी, उपस्थिति केन्द्र 1, कार्यस्थल सेवा केन्द्रको कार्यालय, ठेगाना कालिन्चोक 8 मेलडाँडा दोलखा, सुनखानी 2 कटुवा चौर कालिङचोक 9 कटुवा चौर दोलखा, बाबारे 3 मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2 बाबारे 4 भगवती माबी कालिङचोक 3 ग्याङ दोलखा, बाबारे 5 हिलेपानी सांस्कृत माबी कालिङचोक 4 हिलेपानी दोलखा,
0: निको भूमि 6 निको भूमि माबी कालिङचोक 2 निको भूमि दोलखा, सिंगटी 7 हेलिप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलखा, लिङ्गवा सोयसाङ 8 घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलखा, गौरी शङ्कर 9 नाजिङ गौरी शङ्कर गाउँपालिका 7 नाजिङ दोलखा, थामिचागो 10 सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामिचागो दोलखा,
1: माघा पौवा एघार कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखोर दोलखा, काटाकुटी 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी दोलखा, फस्कु 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी दोलखा, फस्कु 14 साउते मावि कालापानी सैलुङ 7 कालापानी दोलखा,
0: नामदु 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलखा, मार्बु 16 ओडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलखा, मैना पोखरी 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलखा, मेलुङ र तामाकोशी गाउँपालिका 18 डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलखा, लिसङ्खु पाखर 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक।
1: असोज 4 गते आइतबार। इकाइ नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 कार्यस्थल कार्यक्रम स्थल मसनडाँडा, ठेगाना भिनापा 1 सुस्पथ्यमौती दोलखा, भिनापा 2 21 भीममावि भीमेश्वर नगरपालिका 2 दोलखा, भीमेश्वर नगरपालिका 3 र 6 22 कालिन्चोक मावि भीमेश्वर 3 चरीकोट दोलखा, भीमेश्वर 4 23 सर्वमावि टहले मन्दिर भीमेश्वर 4 टहले दोलखा, भीमेश्वर 5 24 महेन्द्रदय मावि भीमेश्वर 5 माटी दोलखा, भीमेश्वर 5 25 नयाँ पुल बजार भीमेश्वर 5 नयाँ पुल दोलखा,
0: भीमेश्वर 5 26 बुढा भीमसेन मावि भीमेश्वर नगरपालिका 5 किराती छाप दोलखा, भिनपा 7 27 कुटीडाँडा मावि भीमेश्वर नगरपालिका 7 मकैबारी दोलखा, भीमेश्वर 7 28 कुप्री प्रावि भीमेश्वर नगरपालिका 7 कुप्री दोलखा, भीमेश्वर 8-9-29, देवी मावि भीमेश्वर नगरपालिका 8 बोच दोलखा।
1: असोज 10 गते शनिबार इकाई नम्बर 3 क्षेत्र काठमाडौँ, उपस्थिति केन्द्र 30, कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस, ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सी खोला काठमाडौँ।
0: असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय, ठेगाना भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। केही दुविधा भएमा संस्थाको फोन नम्बर 0491-3397, 4219-349, 4215-3 फोन गरी जानकारी लिन सक्नुहुनेछ। ठाकुर प्रसाद पाठक सचिव, मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट दोलखा।
2: नमस्कार, म लोकदोहोरी गायिका राधिका हमाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो भीमेश्वर 90.8 मेगाहर्ज।

0: दिदी बस्नु न। आहा, कति राम्रा तामा पितल चरेसका भाँडाहरू। ओहो, झन् टेबल कुर्सी र फ्रिजको त कुरै नगरौ। अनि तिम्रो त बुढो पनि विदेशमा छन् क्यारे, नआउने त कुरै भएन नि। दिदी, विदेशबाट त पैसा मात्र आउने हो। यी सबै सामान त गीताश्री स्टोरबाटै किनेको।
1: हजुर, यहाँ सुपथ मूल्यमा तामा, पित्तल, स्टिल, चरेस, सिल्भर लगायत फराइसी सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै दुई वर्ष वारेन्टीका साथ ग्यास चुलो, नेपालको नम्बर वान कम्पनी डल्फिनको प्लास्टिक टेबल कुर्सी विशेष छुटमा पाइन्छ।
0: त्रिपाल, ट्रनेल त्रिपाल, प्लास्टिक झोला, डोरी, पानी लगाउने पाइप पनि पाइन्छ। साथै ग्यास बेच्न चाहनुहुने विक्रेताले पनि सम्पर्क राख्न सक्नुहुनेछ। चरीकोटको लागि भीमराज थापा, सम्पर्क मोबाइल नम्बर 9851068595 र 0949421542। काठमाडौँका लागि श्रीराम थापा, सम्पर्क मोबाइल नम्बर 9855068590 र 0151483341। कागेश्वरी मनोहरा 9 महान्टार मार्ग काठमाडौँ।
1: गीताश्री स्टोर चरीकोट बजार।

0: मेरो घर परिवारमा खुसी छाएको छ, त्यो सँगै विश्वास पनि, किनकि चरीकोट कलर सेन्टरमा मैले र मेरो परिवारले चाहेको अनि रोजेको जस्तै रङहरू पाएका छौँ। त्यसैले हाम्रो घर सुन्दर अनि रङ्गीन छ, जहाँ चरीकोट कलर सेन्टर छ।
1: के तपाईँ सुन्दर अनि रङ्गीन घरको खुसी अनि विश्वासको साथमा ढुक्क हुन चाहनुहुन्छ?

0: जारी गराइन्छ। बस प्याकको लागि सम्पर्क नम्बर सन्देश श्रेष्ठ 9860-73-62-64, बलराम श्रेष्ठ 9841-21-21-88,
1: रामकृष्ण श्रेष्ठ सम्पर्क नम्बर 9844-30-24-65, साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
2: दिदी बस्नु न,
3: आहा कति राम्रा तामा पितल चरेसका भाँडाहरू।
2: ओहो, झन् टेबल कुर्सी र फ्रिजको त कुरै नगरौ। अनि तिम्रो त बुढो पनि विदेशमा छन् क्यारे, नआउने त कुरै भएन नि।
3: दिदी, विदेशबाट त पैसा मात्र आउने हो, यी सबै सामान त गीताश्री स्टोरबाटै किनेको।
4: हजुर, यहाँ सुपथ मूल्यमा तामा, पित्तल, स्टिल, चरेस, सिल्भर लगायत फराइसी सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै दुई वर्ष वारेन्टीका साथ ग्यास चुलो, नेपालको नम्बर वान कम्पनी डल्फिनको प्लास्टिक टेबल कुर्सी विशेष छुटमा पाइन्छ।
5: त्रिताल, ट्रनेल त्रिताल, प्लास्टिक झोला, डोरी, पानी लगाउने पाइप पनि पाइन्छ। साथै ग्यास बेच्न चाहनुहुने विक्रेताले पनि सम्पर्क राख्न सक्नुहुनेछ। चरीकोटको लागि भीमराज थापा, सम्पर्क मोबाइल नम्बर 9851068595 र 0949421542। काठमाडौँका लागि श्रीराम थापा, सम्पर्क मोबाइल नम्बर 9855068590 र 0151483341। कागेश्वरी मनोहरा 9 महान्तार मार्ग काठमाडौँ।
4: गीताश्री स्टोर चरीकोट बजार।

0: जनताको साझा स्वर रेडियो भीमेश्वर 90.8 MHz।
1: कोही गर्छन् मोबाइलका कुरा, कोही गर्छन् गर्लफ्रेन्डका कुरा, कोही गर्छन् बोयफ्रेन्डका कुरा, कोही गर्छन् पेन्सनका कुरा, पैसाका कुरा, आफ्नो भने मोबाइल बिग्रेर कुरै गरेर पाएको छैन, के गर्ने होला?
2: हेर्नुहोस्, बिग्रेको मोबाइल छ भने नयाँ दिनुहोस्, जेके मोबाइल मर्मत सेन्टरमा गएपछि भइहाल्छ नि पुरा। ल हेर्नुहोस् त, मैले त बनाएर लिएर आइसके। हेलो,
1: वै त त्यसो भएदेखि मेरो पनि हुन्छ अब कुरा।
0: हाम्रा सेवाहरू रेडियो, घडी, मोबाइलका कभर, डिस्प्ले ग्लास, इयरफोन, चार्जर लगायत सम्पूर्ण मोबाइलका पार्ट्सहरू पाउनुको साथै फेरिने काम पनि गरिन्छ।
3: ओप्पो, रेडमी, भिभो, सामसुङ, टेक्नो, आइटेल, इन्फिनिक्स, नार्जो लगायत जुनसुकै ब्रान्डका नयाँ तथा पुराना सेटहरू किनबेच गरिन्छ। जुनसुकै ब्रान्डका मोबाइल फोनहरूको डिस्प्ले टच स्क्रिन एक घण्टामै फेरिन्छ। मोबाइलका पासवर्ड प्याटर्न अनलक गरिनका साथै मोबाइल सम्बन्धी सम्पूर्ण काम अनलाइन सफ्टवेयरबाट गरिन्छ।
0: जुनसुकै मोबाइल सम्बन्धी कामहरू ग्यारेन्टीका साथ गरिन्छ। दक्ष टेक्निसियन उपकरणको साथमा सम्पूर्ण मोबाइल सम्बन्धी कामहरू गरिन्छ।
4: प्रोपाइटर जीवन खाती, सम्पर्क मोबाइल नम्बर 97 41 84 27 15 र 97 61 66 51 33।
0: जेके मोबाइल मर्मत सेन्टर, कालिचो गाउँपालिका 3 सिंगटी बजार, दोलखा।
5: होइन ए काका, तपाईँ त घर बनाएपछि पो झनै टोलाएर निराश भएर बस्नु भएको छ त, के भयो काका?
6: के हुनु र नानी, जसो तसो घर त बनाए।

0: यो अब एकैचोटि हाउस वाइरिङका सामान, वासिङ मेसिन, फ्रिज जस्ता सामानहरू पनि राख्न पाए अनि घर जस्तो देखिन्थ्यो कि यी सबै सामान कहाँ पाइएला भनेर सोचिरहेको छु नि नानी।
1: हाम्रै नेपाल इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक पसल चरीकोटमा छँदैछ नि। हाम्रा सेवा तथा सुविधाहरू यहाँ होलसेल मूल्यमा गुणस्तरीय सामान वायरिङका सम्पूर्ण विद्युतीय सामान पाउनुका साथै नेपालको ठूलो कम्पनी सीजी ब्रान्डको फ्रिज, लुगा धुने मेसिन, वासिङ मेसिन, चिम्नी मिक्सर, टीभी जस्ता सामग्री मात्र होइन सीजीको डिलर नेपाल इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्समा पाइन्छ। साथै दोलखाकै उत्कृष्ट इलेक्ट्रिसियनको व्यवस्था भएको यहाँ इलेक्ट्रिकल ड्रोइङको पनि इलेक्ट्रिक इन्जिनियरबाट विद्युतीय नक्सा पनि बनाइन्छ।
2: त्यसै गरी जाडो महिनामा तातो पानीको लागि सोलर वाटर र हिटरको पनि होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। नीरज बस्नेत प्रोप्राइटर, सम्पर्क मोबाइल नम्बर 9844 39 58 64 र 9847 86 74 00।
1: नेपाल इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक पसल सरीकोट सातो बाटो होटल एम्ब्रोसिया भएको पहिलो तलामा।
3: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्ने सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्याचिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
3: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
3: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
6: पीपीआर रोग सम्बन्धी पशु सेवा कार्यालय दोलखाको अनुरोध। पशु सेवा कार्यालय दोलखाको आयोजनामा मिति 2082 चैत्र 22 गतेदेखि भेडा बाख्राहरूमा लाग्ने प्राणघातक संक्रमण पीपीआर रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन हुन गइरहेकाले आफूले पालेका भेडा बाख्रामा सो रोग विरुद्धको खोप लगाउनु हुन अनुरोध गरिन्छ। साथै यो रोग विषाणुद्वारा लाग्ने र खास उपचार नभएकाले खोप नै अन्तिम विकल्प हो। समयमा नै आफ्ना भेडा बाख्राहरूलाई नजिकैको खोप केन्द्रमा लगी पीपीआर रोग विरुद्धको खोप लगाऊ, आफ्नो पशुधन जोगाऊ। थप जानकारीको लागि सबै स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालय दोलखामा सम्पर्क गर्न सकिनेछ। सम्पर्क नम्बर 049-421-115 र 98-540-45-115। प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा कार्यालय दोलखा।
7: नमस्कार, म निर्माया उदास। डाक्टर साहबलाई एउटा प्रश्न सोध्नु मन थियो, एन्टी माइक्रोबियल औषधिको राम्रोसँग प्रयोग गरेन भने त औषधिले कामै गर्न छोड्छ अरे। यस्तो समस्या हुन नदिन हामीले के गर्नुपर्छ त डाक्टर साहब?
8: निर्माया उदासको प्रश्नको उत्तर दिँदै हुनुहुन्छ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डाक्टर मदन कुमार उपाध्याय।
9: सधैँ बिरामी पर्दा स्वास्थ्य कर्मीहरूकै सल्लाह अनुसार उपचार गर्नुपर्छ, औषधिको पूरा मात्रा लिनुपर्छ, पछिको लागि बचाएर राख्नु हुँदैन, संक्रामक रोग विरुद्धको खोप लगाउनुपर्छ, नियमित साबुन पानीले हात धुने गर्नुपर्छ, पशु पक्षीहरूमा जथाभावी एन्टिबायोटिक्स तथा एन्टिमाइक्रोबियल औषधिहरूको प्रयोग गर्नु हुँदैन।
8: सार्वजनिक हितका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय। एन्टिमाइक्रोबियल औषधिहरूको प्रभावकारिता कसरी कायम गर्न सकिन्छ?
10: एन्टिमाइक्रोबियल औषधिहरूको सही प्रयोगले महत्वपूर्ण उपचारमा यिनको प्रभावकारितालाई बचाइराख्न सकिन्छ।
8: त्यसको लागि आफूले प्रयोग गरेको वा अरूले प्रयोग गरेको औषधि अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने र आफूले पनि प्रयोग नगर्ने।
10: औषधि सेवन गरेको केही दिनमा आफूलाई सन्चो भएको महसुस भए तापनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिको पूरा मात्रा सेवन गर्ने।
8: आफू, पशु पक्षी र वातावरणको ख्याल राखौं।
10: एन्टिमाइक्रोबियल औषधिहरू सम्बन्धित स्वास्थ्य कर्मीको सिफारिस अनुसार सही तरिकाले प्रयोग गरौं।
8: विश्व एन्टिमाइक्रोबियल जनचेतना सप्ताह 18-24 नोभेम्बर,
10: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय।
6: विद्युत महसुल तथा बाँकी वक्रता बुझाउने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको अत्यन्त जरूरी सूचना। यस नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण ग्राहक महानुभावहरूमा 60 दिनभन्दा बढ़ी समय अवधि विद्युत महसुल भुक्तानी गर्न बाँकी रहेका ग्राहकहरूको लाइन जुनसुकै समयमा पनि काटिने भएकाले हालसम्म आफूले उपभोग गरेको विद्युत महसुल रकम यथाशीघ्र भुक्तानी गर्नुहुन जानकारी गराइन्छ। साथै अनाधिकृत तवरले बिना मिटर कुनै किसिमले पनि विद्युत चुहावट नगर्नु नगराउनु हुन अनुरोध गरिन्छ। विद्युत चोरी भएको पाइएमा नेपाल विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण विनियमावली अनुसार कार्यवाही हुने बेहोरा समेत जानकारी गराइन्छ। विद्युत उपभोक्ताहरूमा नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको हार्दिक अनुरोध, नियमित रूपमा विद्युत महसुल अनलाइन पेमेन्टबाट समेत भुक्तानी गरी छुट सुविधाको उपयोग गरौं। अनावश्यक 25% जरिवाना तथा लाइन काट्दा जोड्दा लाग्ने जरिवानाबाट बचौं। विद्युत चोरी बन्द गरौं, सभ्य समाज निर्माण गरौं। विद्युत चोरी गर्नु सामाजिक कानूनी तथा दण्डनीय अपराध हो। विद्युत चोरी गर्नेलाई सामाजिक बहिष्कार गरौं। विद्युत चोरी भेटिएमा विद्युत कार्यालय खबर गरौ। विद्युत चोरी हटाऊ, विद्युत बचतमा सजगता अपनाऊ, विद्युत सम्बन्धी काम गर्दा सुरक्षामा ध्यान दिऊ, दक्ष प्राविधिकहरूबाट मात्र वायरिङ तथा विद्युतीय कार्यहरू गराऊ, रूखका हाँगा बिगा तथा बोट बिरुवाले विद्युतीय संरचना छुन नदिऊ, छोएको पाइएमा तथा जोखिमयुक्त विद्युतीय संरचना देखिएमा तुरन्त कार्यालयमा खबर गरौ। सर्भिस केबल तथा विद्युतीय संरचनामा कपडाहरू नसुकाऊ, भिजेको हातले विद्युतीय उपकरणहरू छौ, इन्डक्सन चुलोको प्रयोग बढाऊ, विद्युतीय जोखिम न्यूनीकरण गर्न सूचना प्रदानका साथै आवश्यक सहयोगको अपेक्षा गर्दछौ। नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्र चरीकोट। पुनश्च ग्राहकहरूको मिटर जडान, मिटर रिडिङ, महसुल भुक्तानी तथा विद्युत सम्बन्धी अन्य कुनै पनि समस्या भएमा तपसिलको नम्बरहरूमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्क नम्बरहरू चरीकोट युनिट केन्द्र 0949-421-109 र 0949-421-909, सिंगटी युनिट केन्द्र 0949-410-080 र 410-084, जिरी प्रशाखा 0949-400-080, मैना पोखरी युनिट केन्द्र 0949-411-009, जफे युनिट केन्द्र 98-49-11-98-11, बाखोर युनिट केन्द्र 0949-430-009, खरीडुङ्गा युनिट केन्द्र 98-44-32-88-44, सैलुङ फ्युज सेवा 98-44-18-60-99, दोलखा युनिट केन्द्र 0949-412-070। नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्र सरकोट दोलखा।
0: गो
11: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको मौजुदा सूचीमा दर्ता गर्ने सम्बन्धी सूचना।
6: यस कार्यालयको चालू आर्थिक वर्ष 2083-84 आवश्यक पर्ने तपसिल बमोजिमका सामान तथा सेवा आपूर्ति गर्ने प्रयोजनका लागि सामान तथा सेवा प्रदायकहरूको मौजुदा सूचीमा सूचीकृत हुन इच्छुक इजाजत प्राप्त फर्म कम्पनी तथा संस्थाहरूबाट सार्वजनिक खरिद ऐन 2063 दफा 6 क अनुसार मौजुदा सूची तयार गर्नुपर्ने भएको हुँदा तपसिलमा उल्लेखित कागजातहरूको प्रतिलिपि संलग्न राखी कार्यालयमा समयमा तोकिए बमोजिमको निवेदन साथ मौजुदा सूची दर्ता गराउनु हुन यो सूचना प्रसारण गरिएको छ।
11: उपलब्ध गराउनु पर्ने वस्तु सेवा तथा परामर्श, स्टेसनरी तथा मसलत सामग्रीहरू, रजिस्टर फाइल, फोटोकपी, पेपर, नेपाली कागज, पेन, इरेजर, पेन्सिल, स्ट्याम्प प्याड, पञ्चिङ मेसिन लगायत अन्य स्टेसनरी सम्बन्धी सामग्रीहरू,
6: छपाई सम्बन्धी कार्य, लेटर प्याड, छाप, ब्यानर, परिचय पत्र, वार्षिक रिपोर्ट, पुस्तक, अभ्यास पुस्तिका, दर्पण, ब्रुसर, मेनु, रसिद प्याड, विभिन्न फारमहरू लगायत छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू,
11: सवारी साधन मर्मत, सम्भार र सोकको पार्ट्स आपूर्ति, बाइक, गाडी, मोटर लगायतका पाटपुर्जा मर्मत, सर्भिसिङ लगायतका सामग्रीहरू,
6: सूचना प्रविधि सम्बन्धी कार्यहरू, सूचना, विज्ञापन तथा कार्यक्रम प्रकाशन तथा प्रसारण सम्बन्धी कार्यहरू, इन्टरनेट सेवा आदि,
11: फर्निचर, फ्लोरिङ तथा फर्निसिङ, टेबल, कुर्सी, सोफा, बेड, म्याट्रेस, पर्दा, कार्पेट, तन्न, डस्न, सिरक, सिरानी लगायत डेकोरेसन सम्बन्धी सम्पूर्ण कार्यहरू,
6: मेसिनरी तथा विद्युतीय उपकरण आपूर्ति तथा मर्मत सम्भार र अन्य विद्युतीय उपकरण, कम्प्युटर, प्रिन्टर, ल्यापटप, फोटोकपी मेसिन, सोलर पावर, ब्याट्री, सीसीटीभी, टेलिफोन, हिटर, फ्यान, एसी, विद्युत तथा नेटवर्किङ सम्बन्धी उपकरण तथा सेवा, मोबाइल, प्रिन्टर, मेसिनको मसी, कार्टेज तथा टोनर रिफिल र अन्य विद्युतीय उपकरणहरू,
11: निर्माण, रङ रोगन तथा मर्मत साभर सम्बन्धी कार्य, भवन, सिंचाई, कुलो, ढल, पथमार्ग, तारबार लगायत सार्वजनिक संरचना, सार्वजनिक संरचना निर्माण तथा बायो इन्जिनियरिङ सम्बन्धी कार्यहरू लगायत अन्य फलमसँग सम्बन्धित सामग्री तथा कार्यहरू,
6: परामर्श सेवा, परामर्श सम्बन्धी सेवाहरू, अध्ययन अनुसन्धान सम्बन्धी, कृषि वन सेवा, गुडमेल, खनजोत, घाँस काट्ने, विषादी छर्ने, काट्ने, चुट्ने, औजार बिरुवा, बिउ बिजन, विषादी मल, वनस्पति तथा अन्य उपकरणहरू,
11: कला सेवा, चित्रकला, पेन्टिङ, लेख सम्बन्धी कार्य, लजिस्टिक सम्बन्धी कार्य, होटल, लजिङ, फुटिङ, टी सर्ट, जुत्ता, झोला, लुगा, कपडा लगायतका सामग्रीहरू,
6: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू, फर्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, मुवक, भ्याट तथा स्थायी लेखा नम्बर, प्यान दर्ताको प्रमाण पत्रको प्रतिलिपि, अन्तिम आर्थिक वर्षको कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, व्यावसायिक इजाजत पत्रको प्रतिलिपि, प्रचलित कानून बमोजिम, अयोग्य नभएको वा कालो सूचीमा नपरेको बेहोरा खुलाइएको सो घोषणा, सम्बन्धित क्षेत्रमा काम गरेको कार्य अनुभवको कागजातको प्रतिलिपि र कार्यालयलाई आवश्यक पर्दा सहजै सम्पर्क गर्न मिल्ने गरी फर्म, संस्था, कम्पनीको स्पष्ट ठेगाना, फोन नम्बर वा मोबाइल नम्बर, इमेल तथा वेबसाइट उल्लेख गरिएको हुनुपर्नेछ। माथि उल्लेखित प्रत्येक कार्य वा सेवाको लागि छुट्टा छुट्टै निवेदन दर्ता गराउनु पर्नेछ। रित नपुगी आएका निवेदनहरूलाई मान्यता दिइने छैन। प्राप्त निवेदनहरू मौजुदा सूचीमा दर्ता गर्ने वा नगर्ने अधिकार यस कार्यालयले रहनेछ।
11: गौरी शंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखा।
12: मन परेको जिस्काएको मात्र उडायो।
13: नमस्ते, म तपाईँहरूकै कलाकार गोपाल ढकाल छन्दे। यो हो जनताको साधा स्वर, रेडियो भिनेश्वर 90.8 मेगाहर्ज।

0: Swag award, let me dance, dance, come on then, swag award.
1: ए माया हेर न एक नजर तिमीलाई आफ्नो बनाउने रह
0: राम्री छौ तिमी राम्री छौ
1: राम्री छु भन्दैमा नहिँड फुर्क

0: 这个啥贼让的贼。
1: 呵呵，我那改改过大人喽。
2: 阿爸改改喽，开的大地大哥那一块厉害了。阿爸过路可能不改在你了。
1: 过路大人改改不改改？阿罗文、绿芽文、干大那把你，一稍微一转头就能完的。现在我那公婆你过阿的价格不还完呢？别人一烧就露脸了，这改改，咦，也不是的。यसैमा छ कायदा भएन त फाइदा
2: लौ त्यसो हो भने त म पनि ट्याक्टर खोज्न हिँडे हो दस जनाले दिनभरि गरेको काम त एक घन्टामै गर्दो रहेछ
3: 40 केजी तौल भएको दुई वर्ष वारेन्टी रहेको होन्डा कम्पनीको कृषि हाते ट्र्याक्टर
4: भारत तथा चीनबाट निर्मित विभिन्न कम्पनीका कृषि हाते ट्र्याक्टरहरू
3: कुटानी पिसानी गर्ने कम्बाइन तथा सिंगल मिलहरू
4: धान गहुँ कोदो मकै झार्ने र छोडाउने थ्रेसर मेसिन
3: विभिन्न साइजका प्लास्टिक टनेल र हाइटेक नर्सरी निर्माण सामग्रीहरू
4: थोपा सिजे प्लास्टिक पाइप र स्प्रेहरू
3: व्यावसायिक गाई भैँसी पालनको लागि ओछ्याउने ब्याग दुध दुहुने मेसिन र खुवाउने प्याकिङ
4: खसी बाख्राको खोर निर्माण गर्ने बलियो प्लास्टिकका सेटहरू तथा दाना पानीका भाँडाहरू
3: व्यावसायिक च्याउ उत्पादनको लागि बिउ कालो प्लास्टिक तथा औषधिहरू
4: असिना अवरोधक ग्रिन नेट जालीहरू
3: धान गहुँ कोदो मकै काट्ने ब्रस कटर तथा सेल्फ हसिया
4: सिंचाई तथा खाने पानी तान्ने पम्प र जेनेरेटर
3: कृषि सम्बन्धी विभिन्न प्रकारका औजार उपकरणहरू काठमाडौँको मूल्यवानै होलसेल रेटमा बिक्री गरिन्छ
4: याद गर्नुहोस् सबै प्रकारका मेसिन औजारहरू बिक्रिएमा मर्मत सम्भार गर्ने हाम्रो आफ्नै वर्कसप बस पार्क सरीकोटमा रहेको छ
3: सम्पूर्ण सामानहरूको विक्रेता तामाकोशी हेभी इक्विपमेन्ट्स एन्ड जनरल सप्लायर्स प्राली चरीको सातो बाटोबाट 50 मिटर तल सडक विभाग गेट छेवैको घरमा रहेको छ सम्पर्क व्यक्तिहरू प्रोप्राइटर रामजी प्रसाद चौला गाई सम्पर्क नम्बर 98-51-17-41-69 जनार्दन चौला गाई सम्पर्क नम्बर 98-60-10-34-16 प्राविधिक मिस्त्री इन्द्रजी सम्पर्क नम्बर 98-44-065-6

0: कस्तो साबुन होला, जति लगाए पनि लाग्दै लाग्दै।
1: होइन बुढी, के हो
0: जुन पाए त्यही साबुन लिएर आएपछि यस्तै
1: होइन। कुन साबुन लिएर आउँ त?
0: हाम्रै दोलखा जिल्लामा बनेको पुर्खा र फोरेक साबुन लिएर आउनु न।
1: ओहो, भनेपछि सरर फिज आउने, गलेर नजाने, मगमग बास्ना आउने होइन त?
0: पुर्खा र फोरेक साबुनले लुगा धुने चाहना तपाईँलाई त छैन नि बहाना?
2: छैन, बिल्कुल बिल्कुल बिल्कुल।
3: आज हेर सबै सुन र माखो, पुर्खा साबुन सबैले समाको।
4: केसी सोप एन्ड केमिकल इन्डस्ट्रीज प्राली दोलखाबाट जिल्लाकै पहिलो उच्च गुणस्तरीय अत्याधुनिक मेसिनद्वारा उत्पादन भएको उच्च गुणस्तरीय लुगा धुने साबुन
5: पुर्खा र फोरेक्स। फोरेक्स सरर फिजाउने, गलेर नजाने, बगमग बास्ना आउने।
6: फोरेक्स झोल साबुन, सरफ, हर्फिक, फिनेल तथा भाँडा धुने साबुन बजारमा उपलब्ध छ। डिलरसिप तथा होलसेलको लागि पनि तुरन्तै सम्पर्क गर्नुहोला। सम्पर्कको लागि फ्याक्ट्री व्यवस्थापक शिव केसी मोबाइल नम्बर 9808082585 र फोन नम्बर 0494217171।
5: लुगा सधैँ चम्किलो र मुलायम, लुगा धुने साबुन पुर्खा र फोरेक्स। फोरेक्स
7: अनि मिल्सिन बन्द गरेर क्या लाउन, यो पाँच पाँच जति गाउँ ल्याएको थिए त्यो दिनु पर्यो क्या?
8: हेर न काइला भाइ, मिलको मोटर बिग्रेर जात्रा भइसक्यो नि। हेर्दा हेर्दा यो महिना मात्र चारवटा मोटर फेरिसक्यो। के गर्ने के गर्ने, भने जस्तो मोटर बनाउने मिस्त्री पनि नपाइने। नयाँ मोटर किन्दा त खुचुकै पर्ने नि, त्यसैले मिल्सिन छोड्दै भाइ मैले त।
7: भाइ, त्यो दोलखा चरीकोट बिच बजारको आइस मेसिनरी कन्सर्नमा सम्पर्क गर्नुहोस् न। अब अस्ति मात्र मेरै फर्निचरको मोटर पनि त्यही बनाएको त हो नि। पक्का मिस्त्री र भरपर्दो कामको लागि त आइस मेसिनरी नै ठिक रहेछ है भाइ।
9: अब मेहरको मोटर, फर्निचरको मोटर, प्लेनर, राउटर, ड्रिल, ग्राइन्डर, पानी तान्ने पम्प, वेल्डिङ मेसिन, पाइप कटर, राइस कुकर, रुम हिटर, चार कटर, मसला पिस्ने मिक्सर इत्यादिको भरपर्दो मर्मत छँदैछ। सुलभ मूल्यमा वारेन्टीका साथ बिक्री हुने एकमात्र ठाउँ हो
10: आयुष मेसिनरी कन्सर्न तरिको बिच बजार दोलखा।
9: तपाईँ ग्राहकहरूकै समस्यालाई मध्यनजर राखेर होम सर्भिसको समेत विशेष छुटको व्यवस्था।
10: त्यस्तै दोलखा तरिकोटका लागि अधिकृत विक्रेता। थप जानकारीका लागि सम्पर्क राजकुमार श्रेष्ठ
11: 0949 4157
4: र 9843 2270।

0: होइन हो पाला, खाट सोफा दराज लिएर आएकी आएन
1: हौ? यहाँको मान्छे पनि त्यही, यहाँको मान्छे पनि त्यही हौ। नानी म पनि पो गएको हौ, क्या त भेराइटी भेराइटीको खाट दराज सोफा चोक्की बाक्चु छेकम छेकम मैले पनि पो लिएर आए त हौ।
2: मायाको सम्पाला, म पनि भेराइटीको सोफा ल्याउने हो होइन, अनि सोफा बजेर क्यान्डी क्रस खेलिदिने हो नि त। अब क्यान्डी क्रस
3: अर्पण फर्निचर एन्ड फर्निसिङ हबका सेवा तथा सुविधाहरू।
4: चोक्ची बाक्चु छेसम छेगम ठी
5: विभिन्न किसिमका दराज, डिजाइनर बेड, सोकेस, टिभी स्ट्यान्ड, कम्प्युटर टेबल, डाइनिङ टेबल, ड्रेसिङ टेबल, अन्य टेबल, सोफा, कार्पेट, ब्ल्याङ्केट, तन्दा, टिम्बा, पर्दा, काठको घडी र बार तथा रेस्टुरेन्ट होटलको इन्टेरियर डिजाइन गर्नुका साथै अर्डर दिनेमा झ्याल ढोका दराजमा भुट्टा पनि खोपिन्छ।
4: अर्पण फर्निचर एन्ड फर्निसिङ हब, बुद्धनगर चरीकोट दोलखा, प्रोपाइटर चन्द्रदोङ, सम्पर्क नम्बर 9844239976, 9869633347।
6: अर्पण फर्निचर एन्ड फर्निसिङ हब।
7: स्तरीय कार्पेट, टेबुल, कुर्सी, दराज, सोफा लगायत सम्पूर्ण फर्निसिङ सामानहरू लिन परिकोटको चोकतिर
8: न्यू विभूति फर्निचर तथा फर्निसिङ सेन्टरमा।
9: यहाँ स्तरीय कार्पेट, टेबुल, कुर्सी, दराज, सोफा लगायत सम्पूर्ण फर्निसिङ सामानहरू उपलब्ध छन्।
10: विभिन्न अफिस तथा घर डेकोरेशन का सामान चाहिएमा हामीलाई सम्झनुहोस्,
9: घरमै गएर पनि सोफाको डिजाइन गरिन्छ। सम्पर्कको लागि 9851446004, गणेश श्रेष्ठ 9844189969।
8: न्यू बीबीसी फर्निचर फर्निसिङ सेन्टर, बिना पाछ चरीको बिच बजार चोकैमा।

0: हेलो बुढी, म त जरीको चाहे नि, म किन आएको?
1: सामान लिन गएको नि।
0: के सामान बुढी?
1: तिम्रो यो बिर्सिने बानीले नि हैरान पारिसक्यो मलाई त। यहाँ सुन बुढा, तिम्रो खल्तीमा सामानको लिस्ट हालिदिएको छु, हेर त बुढा।
0: कोटको खल्तीमा हो कि प्यान्टको खल्तीमा हो?
1: कोटको दायाँ पट्टिको खल्तीमा हालिदिएको छु, एकचोटि राम्ररी हेर त बुढा।
0: के चाहिँ लेखेकी रहेछ त? कार्पेट सोफा राते बोल कुर्सी डोरम्याट राउन्ड टेबल यी सबै सामान पीवीसी फर्निसिङ सेन्टरबाटै ल्याउनु है, बस पार्क जाने बाटोमा छ होइन?
2: आधुनिक सोरुम पनि त छ हौ।
3: साई कुरो बरो साई कुरो।
4: हाम्रा सेवा तथा सुविधाहरू सोफा, कार्पेट, दराज, टेबल, कुर्सी, डोरम्याट, रिभोलिङ चेयर लगायत विभिन्न अफिस तथा घर डेकोरेसनका सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
5: साथै घरमै गएर कोठाको आकार अनुसार सोफाको डिजाइन पनि गरिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क नम्बर 9851465, 9841483340
6: र 9841312-13। बेबीसी फर्निसिङ अर्डर एन्ड सप्लाई सेन्टर, सडक विभागबाट 50 मिटर तल, बस पार्क जाने बाटैमा।
7: बेबीसी फर्निसिङ सेन्टर।
8: हेर्दा हेर्दै छोराको बिहे पनि नजिकै आइसक्यो, अहिलेसम्म केही पनि तयारी गरेको छैन, के गर्ने होला?
9: होइन ए दिदी, किन चिन्ता लिनुहुन्छ? हाम्रै वैदेश्वर क्याटरिङ सर्भिस जानु न दिदी, सबै समस्याको समाधान भइहाल्छ नि।
8: होइन किन र के छ र त्यहाँ?
9: र सुन्नुहोस् दिदी, त्यहाँ त कुनै पनि सभा, सम्मेलन, विवाह, व्रत बन्ध, सप्ताह, पूजा, पिकनिक आयोजना आदिलाई चाहिने सबै सेवा सुविधाहरू उपलब्ध छन् नि दिदी।
8: हो र भाइ, अनि अरू के सेवा सुविधाहरू छन् नि त्यहाँ?
10: हाम्रा सेवाहरू
11: दोलखा जिल्लाकै ठूलो र विगत धेरै वर्ष अगाडिदेखि भरपर्दो विश्वासिलो सेवा दिँदै आइरहेको क्याटरिङ सेवा,
10: बिना झन्झट सुपथ मूल्यमा भरपर्दो क्याटरिङ सेवा,
11: स्टेज मण्डप बनाउनका साथै सजावट गरिन्छ,
10: वाटर प्रुफ टेन्ट, सिलिङ टेन्ट फिटिङ गरिन्छ,
11: साउन्ड सिस्टम र बत्ती भाडामा पाइन्छ,
10: फोटो तथा भिडियोग्राफरको व्यवस्था,
11: मेच टेन्ट कुर्सीदेखि भोज भत्तेरका लागि आवश्यक पर्ने चम्चा, प्लेट, कार्पेट, भाडा बर्तन सबै भाडामा पाइनेका साथै हात तथा फुल क्याटरिङको पनि व्यवस्था छ।
10: दक्ष एवं अनुभवी कुकबाट खाना तयार गरिन्छ।
11: प्रोप्राइटर सम्पर्क नम्बर
10: कुमार श्रेष्ठ 9841022883 र 9852842883, दिलु श्रेष्ठ 9868547769 र 9817674502।
11: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता, वैतेश्वर क्याटरिङ सर्भिस।
12: सातो बाटो चोकबाट काठमाडौँ जाने बाटोमा दोलखा सामुदायिक अस्पतालको ठिक अगाडि पेट्रोल पम्प सँगै,
10: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता, वैतेश्वर क्याटरिङ सर्भिस।
13: मर्नै लागे, जताउन जानु पर्ने, कहाँ जाने होला?
14: के भयो
13: बाबु, अस्पतालसम्म जानु पर्ने, खाली छ कि?
14: हुन्छ हुन्छ, बस्नुहोस् न, चरीकोटको युगम मेडिकलसम्म पुर्याइदिन्छु।
15: हजुर, फार्मासिस्टद्वारा सञ्चालित युगम मेडिकलमा औषधि सम्बन्धी सम्पूर्ण परामर्श दिइनुका साथै सुगर रोग सम्बन्धी सम्पूर्ण इन्सुलिनहरू पाइने तथा ब्लड प्रेसर रोगको सम्पूर्ण औषधिहरू पनि पाइन्छ। दम, युरिक एसिड, कोलेस्ट्रोल, छाला तथा यौन सम्बन्धी सम्पूर्ण औषधिहरू पाइनुका साथै टिटी, हेपाटाइटिस बी आदिको सम्पूर्ण भ्याक्सिनहरू पनि पाइन्छ। दैनिक बिरामी जाँच गरिने, बच्चा तथा अन्य बिरामीलाई बाथ दिइने, टाँका लगाइने, ड्रेसिङ गरिने, सुई लगाइने र अन्य जानकारी पनि दिनुका साथै फ्यामिली प्लानिङ सम्बन्धी सम्पूर्ण परामर्श तथा सङ्गिनी सुई पनि लगाइन्छ।
16: निकट भविष्यमा नै विशेषज्ञ डाक्टर सहित एक्सरे, भिडियो एक्सरे, ईसीजी तथा गुणस्तरीय ल्याब सेवा उपलब्ध गराइने सहर्ष जानकारी गराइन्छ।
15: प्रोप्राइटर भरत बस्नेत, फार्मासिस्ट युगम मेडिसिन, भीमेश्वर नगरपालिका चरीकोट सातो बाटो, चरीगेन जाने बाटोमा। फोन नम्बर 0549420023, मोबाइल नम्बर 9850074036।
17: पशु सेवा कार्यालय चरीकोट दोलखाको अनुरोध। दोलखा जिल्लाका सम्पूर्ण पन्छी पालक, कृषक, व्यवसायी तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। हाल बागमती प्रदेशको काठमाडौँ, काभ्रे प्लान्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउन हार्दिक अनुरोध गरिन्छ।
18: बर्ड फ्लू रोगबाट बच्न के गर्ने त? पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने। एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने। प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने। फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रमक औषधि राखिएको फुटपाथ प्रयोग गर्नुहुने र प्रत्येक पटक प्रवेश गर्दा फुटबाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने। खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्ने। खोरभित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने। फार्म परिसरभित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पन्छी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने। मरेका पन्छीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने। पन्छी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने। नियमित हात खुट्टा धुनेर स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने। पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने। मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने। अकस्मात धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने। सतर्क बनौ, बर्ड फ्लूबाट आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ। प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। चिलीमे आयोजनाको भूमिगत विद्युत गृहभित्र फँसेकाहरूको सकुशल उद्धारको आशा जीवितै विद्युत गृह पुग्न केही मिटर मात्रै बाँकी। पहिरोले थुनिएको सोलुखुम्बुको हुँका खोला बग्न थाल्यो। तल्लो क्षेत्रमा सतर्कता अपनाउन अनुरोध। पैसा नभएर सड़कमै बच्चा जन्माउनु परेको बबिता पासवानको घटनामा संसदमा उठ्यो प्रश्न। सरकारसँग जवाफ माग। सुरक्षित मातृत्वको संवैधानिक हक व्यवहारमै कार्यान्वयन गर्न सांसदहरूको जोड। अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकारीलाई थप प्रभावकारी बनाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता। प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको गगन थापाको टिप्पणी। हिजबुल्लाहले बनाएको 2 किलोमिटर लामो सुरुङमा इजरायलले विस्फोट गराउँदा 4.1 म्याग्निच्युडको भूकम्प। ब्रिक्स शिखर सम्मेलनमा युद्ध र विश्व व्यापार मुख्य एजेण्डा। र नेपाल भलिबल लीगको फाइनल प्रवेशका लागि काठमाण्डु रेड्स र कर्णाली शिवराज बीच प्रतिस्पर्धा हुँदै आजको खेल जित्नेले उपाधिका लागि शनिबार अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सुरुङभित्र फँसेकाहरू सकुशल रहेको हुन सक्ने आशा जाग्यो सम्बन्धी खबरबाट। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चिलिमी जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहमा फँसेका कर्मचारी सकुशल रहेको हुन सक्ने आशा बढ़ेको बताउनु भएको छ। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक समेत रहनुभएका घिसिङ खोज उद्धारका लागि प्राविधिक सहयोग मागेपछि 2 दिन अघि रसुवा जानुभएको हो। आज सामाजिक सञ्जाल मार्फत घिसिङले सुरुङभित्रबाट आवाजको प्रतिध्वनि सुनिएको र चिसो हावा समेत आइरहेकाले भित्र फँसेका व्यक्तिहरू कुशल रहेको हुन सक्ने आशा बढ़ेको बताउनु भएको हो। अब विद्युत गृह पुग्न केही मिटर मात्रै बाँकी छ। घिसिङका अनुसार विद्युत गृह जाने मुख्य पहुँच सुरुङमा ठूलो परिमाणमा जम्मा भएको लेदो, बालुवा र ढुंगा पन्छाउने काम भइरहेको छ। त्यहाँ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाको विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा चिलेमी जलविद्युत कम्पनीका कर्मचारी खटिएका छन्। गत भदौ 10 गते रसुवाको भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा करिब 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आंकलन गरिएको छ। आज प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो। बागमती प्रदेश सरकार र मन्त्रालयका विभिन्न संयन्त्रहरू मार्फत संकलन गरिएको विवरणका आधारमा प्रभावित जनसंख्याको अनुमान गरिएको उहाँले जानकारी दिनुभयो। प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका मध्ये 25 जनालाई झाडा पखाला लागेको सचिव देवकोटाले समिति

0: लाई जानकारी गराउनु भएको छ। बाढ़ीको पछिल्लो विपदबाट स्वास्थ्य क्षेत्रले महत्वपूर्ण पाठ सिकेको भन्दै सचिव देवकोटाले आगामी दिनमा निर्माण हुने संरचनाहरूलाई जलवायु अनुकूल बनाउनु पर्नेमा जोड़ दिनु भएको छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका गुदेल स्थित हुगा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थालेको छ। केही समय पूर्ण रूपमा थुनिएको खोला करिब 40 मिटर क्षेत्रसम्म पानी जमेर अहिले बग्न थालेको हो। दुधकोशी गाउँपालिकाका अनुसार खोला ठूलै छ र एकछिन पूरै थुनिएको थियो। करिब 35-40 मिटर बढ़ी ड्याम बनेको थियो, अहिले भरिएर माथिबाट बग्न थालेको जनाइएको छ। यद्यपि जोखिम भने कायमै छ। उहाँका अनुसार हुगा खोला महाकुलुङ र सोताङ हुँदै दुधकोशी नदीमा मिसिन्छ। खोला थुनेर पानी बग्न थाले पनि जोखिम कायमै रहेकाले हुगा तथा दुधकोशी नदीको तटीय क्षेत्रमा नजान र उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। सप्तरीको राजविराज नगरपालिका 14 पर्साहीकी बबिता पासवानले आर्थिक अभावका कारण अस्पताल बाहिर सड़क पेटीमै बच्चा जन्माउनु परेको घटनालाई लिएर प्रतिनिधि सभामा सरकारसँग जवाफ माग गरिएको छ। सांसदहरूले संविधानले सुरक्षित मातृत्व र निशुल्क स्वास्थ्य सेवाको हक सुनिश्चित गरे पनि व्यवहारमा गर्भवती महिलाले उपचार नपाएर सड़कमा प्रसूति हुनुपर्ने अवस्था आउनु राज्यको स्वास्थ्य प्रणालीमाथिकै गम्भीर प्रश्न भएको बताएका हुन्। सांसदहरूले भनेका छन् बबिता पासवानको घटनालाई सामान्य घटनाका रूपमा लिनुहुँदैन। राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेता खुशबु ओलीले राजविराज नगरपालिका 14 पर्साकी बबिता पासवानले सड़कमै बच्चा जन्माउन बाध्य भएको विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले यस्तो घटनामा सरकार जिम्मेवार र जवाबदेह हुनुपर्ने बताउनुभयो। नेपाली कांग्रेसकी सांसद गीता गुरूङले आर्थिक अभावकै कारण महिलाले सड़कमा बच्चा जन्माउनु पर्ने हो भन्दै सरकारसँग प्रश्न गर्नुभयो। सत्तारूढ़ राष्ट्रपाका सांसद तथा चिकित्सक डाक्टर तोशीमा कार्कीले घटनाप्रति गम्भीर प्रश्न उठाउनु भएको छ। यस्तै स्वास्थ्य मन्त्रालयले घटनाबारे अनुसन्धान अघि बढ़ाएको र नेपाल मेडिकल काउन्सिलको टोली समेत छानबिनका लागि पुगेको अवस्थामा सांसदहरूले अनुसन्धानलाई दोषी पहिचान र कार्यवाहीमा मात्रै सीमित नगरी स्वास्थ्य प्रणालीमा कहाँ कमजोरी भयो र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन के सुधार हुन्छ भन्ने आवश्यक हुन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने बताएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513 17 900, गजुरी शाखा सम्पर्क 98513 18 367, धुन्चे शाखा सम्पर्क 98513 17 866, कल सेन्टर 015 7 21 165, टोल फ्री नम्बर 16 60 01 11 11 0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्रमा देखेका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकारीलाई थप प्रभावकारी बनाउने बताउनु भएको छ। आज सिंहदरबारमा उद्यमी तथा व्यवसायीसँग छलफल गर्दै लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सो क्रममा प्रधानमन्त्री शाहले उद्योग व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्याका बारेमा जानकारी लिएको छलफलमा सहभागी रासपा सांसद विदुषी राणाले जानकारी दिनुभएको छ। अर्थमन्त्री डाक्टर चौनी नेवालले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन 5 विशेष प्याकेज अघि बढ़ाउन लागेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 वार्षिक साधारण सभामा उहाँले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर 5 प्याकेज मार्फत काम अघि बढ़िरहेको जानकारी दिनुभएको हो। अर्थमन्त्रीले पहिलो प्याकेज अन्तर्गत भोटेकोशी बाढ़ीबाट भएको क्षतिको पुनरूत्थान तथा पुनर्स्थापनाका लागि आवश्यक काम भइरहेको बताउनुभयो। बाढ़ीबाट प्रभावित उद्योगी व्यवसायी तथा सर्वसाधारणलाई राहत र पुनर्स्थापनाका लागि अध्ययन भइसकेको उहाँले जानकारी दिनुभएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको बताउनु भएको छ। गिरिजा प्रसाद कोइराला फाउण्डेशनले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको बताउनुभयो। उहाँले दुग्ध विकास संस्थान, हेटौँडा कपड़ा कारखाना तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थानहरूको संचालन र नाफाप्रति शुभेच्छा रहे पनि राज्य संचालकले निजी क्षेत्र र समग्र अर्थतन्त्रको यथार्थ बुझ्न नसकेको टिप्पणी गर्नुभयो। विक्रमसम्म 2046 सालको परिवर्तनपछि गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा आएको आर्थिक उदारीकरण र नीतिको महत्व धेरै रहेको उहाँको भनाई छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

Channel. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट ईएमआई. नागरिकता भए पुग्छ. हरेक घरको खुसी, घर घरमा LG. LG, life's good.

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: देश हो खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। इजरायलले दक्षिण लेबनानमा हिजबुल्लाहले निर्माण गरेको 2 किलोमिटर भन्दा लामो सुरुङ विस्फोट गराएर ध्वस्त पारेको छ। विस्फोटको आवाजका कारण आसपासको क्षेत्रमा 4.1 म्याग्निच्युडको भूकम्प जस्तै धक्का महसुस गरिएको बताइएको छ। लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार विस्फोटपछि आसपासका क्षेत्रमा जमीन हल्लिएको थियो। आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मिशन पूरा भयो ह्याप्पी न्यू इयर भनेका छन्। यता अर्को विदेशको खबरमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन 11 सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन आज भारत आइपुगेका छन्। भोलिदेखि शुरू हुने सम्मेलनमा मध्यपूर्व र युक्रेनमा जारी युद्ध, विश्वव्यापी व्यापारमा देखिएको अस्थिरता र ऊर्जा सुरक्षा लगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ। अब खेल खबर। पहिलो संस्करणको नेपाल भलिबल लीग एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाण्डु रेड्स र कर्णाली शिवराज बीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवड हलमा आज साँझ 6 बजे खेल शुरू हुनेछ। एनभीएलमा काठमाण्डु र कर्णाली दुवै जित्ने दाउमा छन्। लीग चरणमा 5-5 खेल खेलेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लीग चरणमा काठमाण्डुले कर्णालीलाई 3-2 सेटले पराजित गरेको थियो। काठमाण्डु सोही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा छ भने कर्णाली लीग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। सिनुले आयोजनाको भूमिगत विद्युत गृहभित्र फँसेकाहरूको सकुशल उद्धारको आशा जीवितै। विद्युत गृह पुग्न केही मिटर मात्रै बाँकी। पहिरोले थुनिएको सोलुखुम्बुको हुग्गा खोला बग्न थाल्यो। तल्लो क्षेत्रमा सतर्कता अप्नाउन आग्रह। पैसा नभएर सड़कमै बच्चा जन्माउनु परेको बबिता पासवानको घटनामा संसदमा उठ्यो प्रश्न। सरकारसँग जवाफमा सुरक्षित मातृत्वको संवैधानिक हक व्यवहारमै कार्यान्वयन गर्न सांसदहरूको जोड। अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकारीलाई थप प्रभावकारी बनाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता। प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको गगन थापाको टिप्पणी। हिजबुल्लाहले बनाएको 2 किलोमिटर लामो सुरुङमा इजरायलले विस्फोट गराउँदा 4.1 म्याग्निच्युडको भूकम्प। ब्रिक्स शिखर सम्मेलनमा युद्ध र विश्व व्यापार मुख्य एजेण्डा। र नेपाल भलिबल लीगको फाइनल प्रवेशका लागि काठमाण्डु रेड्स र कर्णाली शिवराज बीच प्रतिस्पर्धा हुँदै आजको खेल जित्नेले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्ने। अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो मज्जाको म्युजिक।

0: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 औं बैठकको निर्णय अनुसार संस्थाको 29 औं वार्षिक साधारण सभा, तपसिलको मिति, स्थान र समय 1 गते साधारण सभा सहित केन्द्रित साधारण सभाको आयोजना गरिएकोले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई फोटो प्रति भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू:
1: सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित, संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
0: असोज 6 गते 1x1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेर सदस्यहरूको लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे अग्रगामी सेवा केन्द्र अन्तर्गत जायका भवन बोझ भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यहरूको लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: असोज 10 गते 1x1 साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यहरूको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्राङ्गणमा बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083-84 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएको पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसै साथ सूचित गरिन्छ।
0: थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा, सम्पर्क नम्बर 049-421-671 र 049-421-912। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 औं बैठकको निर्णय अनुसार संस्थाको 24 औं वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण शेर सदस्यज्यूहरूमा आफूलाई पाएको पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।

0: मिति 2083 असोज 17 गते कार्यक्रम हुने स्थान उद्घाटन सूर्य दाइक प्रावीण कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म सम्बन्धित सदस्यको क्षेत्र कालिङचोक गाउँपालिका वार्ड नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरेका शेर सदस्यहरूसँग सुझाव संकलन
1: असोज 24 गते बन्चारे सेवा केन्द्रको कार्यालय समय बिहान 7 बजेबाट 10 बजेसम्म साविक लामीडाँडा गाविसका सदस्यहरू असोज 24 गते सिंगटी पारीघाट समय बिहान 11 बजेबाट दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदुङ समय बिहान 10 बजेबाट दिउँसो 3 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू असोज 24 गते सुन्द्रावती भतेरे चौर समय बिहान 7 बजेबाट 10 बजेसम्म साबिकको सुन्द्रावती गाविसका सदस्यहरू असोज 24 गते कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा समय बिहान 11 बजेबाट 4 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हल समय बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
0: अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थिति भई सहभागिता जनाउन सकिनेछ साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू
1: संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा बाखा नागेका ऋणीहरूको असुलीको लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 औं वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र साधारण सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धित अन्य जानकारीहरू साधारण सभामा उपस्थिति हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धङ्काको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ
1: बाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ अध्यक्ष गोपाल बहादुर पाण्डे आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार दोलखा साथै बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
0: सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
1: यस सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 औं वार्षिक साधारण सभा तथा एकीकरण पश्चातको दोस्रो साधारण सभा देहाय बमोजिमका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएको हुँदा निम्न मिति समय र स्थानमा उपस्थित भई संस्थाको विकास र सुधारका लागि आवश्यक प्रक्रियामा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन सम्पूर्ण शेर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ
0: तपसिल मिति 2083 असोज 24 गते शनिबार समय बिहान ठिक 10 बजेदेखि बेलुकी 5 बजेसम्म स्थान दरबार प्याटी प्यालेस नगरपालिकाको पुरानो कम्प्लेक्स तातो बाटो चरीकोट
1: छलफल गरी पारित गर्नुपर्ने विषयहरू संचालक समितिको तर्फबाट लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 83-84 को प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट पारित सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन तथा सुझाव सम्बन्धमा आगामी आर्थिक वर्षका लागि बाह्य तथा आन्तरिक लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति तथा कार्यविधि संशोधन एवं थप सम्बन्धमा संचालक समितिले गरेका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा र विविध सम्बन्धमा पुनश्च साधारण सभामा सहभागी हुने शेष सदस्यज्यूहरूले निर्धारित मिति समय र स्थानमा उपस्थित भए संस्थाले प्रमाणित गरेको शेष प्रमाणपत्र वा पासबुक सहित स्वयं उपस्थित हुनुपर्नेछ। संस्थाको विनियम नीति तथा कार्यविधिमा व्यवस्था भए बमोजिम बचत तथा ऋण भुक्तानी दायित्व नियमित नगरेका शेष सदस्यहरूलाई वार्षिक साधारण सभामा सहभागी गराइने छैन। उक्त साधारण सभाको दिन शेष सदस्य बन्न चाहनु हुने दोलखा जिल्लाभित्र स्थायी ठेगाना भएका व्यक्तिहरूले संस्थाको विनियम तथा सदस्य विस्तार कार्यविधि अनुसार 5 किता शेयर खरिद गरी सदस्य बन्न सकिनेछ र प्रवेश शुल्कमा 100% छुट गरिनेछ।
0: साधारण सभालाई पारदर्शी तथा प्रभावकारी बनाउन सम्पूर्ण शेयर सदस्यज्यूहरू अनिवार्य उपस्थिति भई आवश्यक सल्लाह सुझावको अपेक्षा गरिन्छ। कुमार कार्की, सचिव।
1: सूर्योदय चरिकोट बहुद्देश्य सहकारी संस्था लिमिटेड, भीमेश्वर नगरपालिका 6, चरिकोट, दोलखा।
0: मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभा, कार्य व्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार मानि तपसिलमा उल्लेख गरिए बमोजिम हुने भएकाले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनका लागि हार्दिक निमन्त्रणा गरिन्छ।

0: प्रस्तुत कार्यसूचीहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन।
1: संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित बजेट।
0: लेखा सुपरिवेशन समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन। आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम, कार्यविधि नियमावली संशोधन, पुनर्लेखन, सहकारी एकीकरण, थप प्रस्ताव,
0: प्रश्न र सुझाव, एकाइ निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध। थप जानकारीको लागि
1: शेयर सदस्यहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब @milijulikalinchok साको 6658, फेसबुक पेज मिलिजुली दोलखामा पनि अपलोड गरिनेछ। शेयर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भए सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनको लागि अनुरोध गरिन्छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ।
0: साधारण सभामा शेर सदस्य मात्र आफै उपस्थिति हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएको पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल ब्याङ्किङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेर सदस्यहरूले नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएको पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनका लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध गरिन्छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाइगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
0: मिति 2083 असोज 3 गते शनिबार। इकाइ नम्बर 1 क्षेत्र सुनखानी, उपस्थिति केन्द्र 1, कार्यस्थल सेवा केन्द्रको कार्यालय, ठेगाना कालिन्चोक 8 मेलडाँडा दोलखा, सुनखानी 2 कटुवाचौर कालिङचोक 9 कटुवाचौर दोलखा, बाबारे 3 मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2 बाबारे 4 भगवती माबी कालिङचोक 3 घ्याङ दोलखा, बाबारे 5 हिलेपानी संस्कृत माबी कालिङचोक 4 हिलेपानी दोलखा,
1: निको भूमि 6 निको भूमि माबी कालिङचोक 2 निको भूमि दोलखा, सिंगटी 7 हेलिप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलखा, लिङ्गवा सोयसाङ 8 घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलखा, गौरी शङ्कर 9 नाजिङ गौरी शङ्कर गाउँपालिका 7 नाजिङ दोलखा, थामिचाङ्गु 10 सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामिचाङ्गु दोलखा,
0: मागा पौवा 11 कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखुर दोलखा, काटाकुटी 12 वीरेन्द्र माबी सैलुङ 5 काटाकुटी दोलखा, फस्कु 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गुठपानी दोलखा, फस्कु 14 साउते माबी कालापानी सैलुङ 7 कालापानी दोलखा,
1: नामदु 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलखा, मार्बु 16 ओडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलखा, मैना पोखरी 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलखा मेलुङ र तामाकोशी गाउँपालिका 18 डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलखा लिसङ्खु पाखर 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक
0: असोज 4 गते आइतबार इकाइ नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 कार्यस्थल कार्यक्रम स्थल मसन्डाँडा ठेगाना भिनापा 1 सुस्पछेमौती दोलखा भिनापा 2 21 भीममावि भीमेश्वर नगरपालिका 2 दोलखा भीमेश्वर नगरपालिका 3 र 6 22 कालिन्चोक मावि भीमेश्वर 3 चरीकोट दोलखा भीमेश्वर 4 23 सर्वमावि टहले मन्दिर भीमेश्वर 4 टहले दोलखा भीमेश्वर 5 24 भीमेश्वर 5 24 महेन्द्रदय मावि भीमेश्वर 5 माटी दोलखा भीमेश्वर 5 25 नयाँ पुल बजार भीमेश्वर 5 नयाँ पुल दोलखा
1: भीमेश्वर 5 26 बुढा भीमसेन मावि भीमेश्वर नगरपालिका 5 किराती छाप दोलखा भिनपा 7 27 कुटीडाँडा मावि भीमेश्वर नगरपालिका 7 मकैबारी दोलखा भीमेश्वर 7 28 कुप्री प्रावि भीमेश्वर नगरपालिका 7 कुप्री दोलखा भीमेश्वर 8 9 29 देवी मावि भीमेश्वर नगरपालिका 8 बोच दोलखा
0: असोज 10 गते शनिबार इकाइ नम्बर 3 क्षेत्र काठमाडौँ उपस्थिति केन्द्र 30 कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सी खोला काठमाडौँ
1: असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय ठेगाना भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा केही दुविधा भएमा संस्थाको फोन नम्बर 049-421-397 421-943 421-539 र 421-303 फोन गरी जानकारी लिन सक्नुहुनेछ ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको सञ्चालक समितिको मिति 2083 श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति, समय र स्थानमा एकाईगत रूपमा सञ्चालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।

0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा सुपरिवेशन समितिको सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा, ऋण असुली तथा भाखा नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षणको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
1: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 भदौ 26 गते। स्थान ठुलो पातल चिपचिपे। क्षेत्र साबिक ठुलो पातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9। समय बिहानको 10 बजेदेखि दिनको 4:30 बजेसम्म। भदौ 26 गते ठुलो पातल निहाले साबिक ठुलो पातल गाविस वडा नम्बर 4 र 5 जिरी नगरपालिका। भदौ 27 गते नान्दु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनजाति मावि साबिक गैरीमुदी र मिर्गे गाविस। भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि गौरीशंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रका बैतेश्वर गापाको वडा नम्बर 8 को वडा कार्यालय साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी उर्लेनी।
2: असोज 1 गते मार्बु वडा कार्यालय बैतेश्वर वडा नम्बर 7 मा। असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिका कालिचोक बिगु सैलुङ मेलुङ र तानाकोशी गाउँपालिका।
0: असोज 3 गते स्थान रोयल बैंक वेट जडीबुटी क्षेत्र काभ्रे पलनचोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू। समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। असोज 5 गते मुख्य कार्यालय मैना पोखरी बैतेश्वर वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यारसा र मजुवा बैतेश्वर 8 को एबो। समय बिहान ठिक 10 बजेदेखि दिउँसो 4:30 बजेसम्म।
1: वार्षिक साधारण सभामा उपस्थितको लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मिति 2083 साउन 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्नेछ। सदस्यको व्यक्तिगत विवरण केवाईएम अवधिकृत हुनुपर्ने।
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्नेछ। 2083 असाठ मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनु पर्नेछ। बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
3: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने शेष सदस्यहरूले 2083 आश्विन 5 गते अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
3: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क हार्दिक अनुरोध गर्दछौ।
1: मुख्य कार्यालय मैना पोखरी फोन नम्बर 0494411030 नाम्दु सेवा केन्द्र नाम्दु 98513-22136 गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98513-22137 जुगु सेवा केन्द्र जुगु 98513-22141 चरीकोट सेवा केन्द्र चरीकोट 98513-22134 र काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98513-22147 भेष बहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर 5 मैना पोखरी दोलखा।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो भुवनेश्वर 90.8 मेगाहर्ज।

0: सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समय एकै गते साधारण सभा सहित केन्द्रित साधारण सभाको आयोजना गरिएकोले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई फोटो प्रति भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू
1: सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित, संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध
0: असोज 6 गते 21 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेर सदस्यहरूको लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे अग्रगामी सेवा केन्द्र अन्तर्गत जायिका भवन बोझ भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यहरूको लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: असोज 10 गते एकाइगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यहरूको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्राङ्गणमा बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसै साथ सूचित गरिन्छ।
0: थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा सम्पर्क नम्बर 049-421-671 र 049-421-912। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण शेर सदस्यज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।

0: मिति 2083 असोज 17 गते। कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्रावि। कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिङचोक गाउँपालिका वार्ड नम्बर 7 सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरेका शेर सदस्यहरूसँग सुझाव संकलन।
1: असोज 24 गते बन्चारे सेवा केन्द्रको कार्यालय, समय बिहान 7 बजेबाट 10 बजेसम्म। साविक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारीघाट, समय बिहान 11 बजेबाट दिउँसो 3 बजेसम्म। सिंगटीमा रहेका सदस्यहरू। असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदुङ, समय बिहान 10 बजेबाट दिउँसो 3 बजेसम्म। कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्दरावती भतेरे चौर, समय बिहान 7 बजेबाट 10 बजेसम्म। साबिकको सुन्दरावती गाविसका सदस्यहरू। असोज 24 गते कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा, समय बिहान 11 बजेबाट 4 बजेसम्म। कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। असोज 25 गते समापन संस्थाको हल, समय बिहान 10 बजेबाट। छनौट भएका प्रतिनिधि सदस्यहरू।
0: अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुन

0: सुकै स्थानमा उपस्थिति भई सहभागिता जनाउन सकिनेछ। साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू
1: संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा बाखा नागेका ऋणीहरूको असुलीको लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र साधारण सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धित अन्य जानकारीहरू साधारण सभामा उपस्थिति हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिइ आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धङ्काको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: बाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। अध्यक्ष गोपाल बहादुर पाण्डे, आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार दोलखा। साथै बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा तथा एकीकरण पश्चातको दोस्रो साधारण सभा देहाय बमोजिमका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएको हुँदा निम्न मिति, समय र स्थानमा उपस्थित भई संस्थाको विकास र सुधारका लागि आवश्यक प्रक्रियामा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन सम्पूर्ण शेर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: तपसिल मिति 2083 असोज 24 गते शनिबार, समय बिहान ठिक 10 बजेदेखि बेलुकी 5 बजेसम्म, स्थान दरबार प्याटी प्यालेस नगरपालिकाको पुरानो कम्प्लेक्स सातो बाटो चरीकोट।
1: छलफल गरी पारित गर्नुपर्ने विषयहरू संचालक समितिको तर्फबाट लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 83-84 प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट पारित सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन तथा सुझाव सम्बन्धमा आगामी आर्थिक वर्षका लागि बाह्य तथा आन्तरिक लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति तथा कार्यविधि संशोधन एवं थप सम्बन्धमा संचालक समितिले गरेका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा र विविध सम्बन्धमा पुनश्च साधारण सभामा सहभागी हुने शेर सदस्यज्यूहरूले निर्धारित मिति, समय र स्थानमा उपस्थित भई संस्थाले प्रमाणित गरेको शेर प्रमाणपत्र वा पासबुक सहित स्वयं उपस्थित हुनुपर्नेछ। संस्थाको विनियम नीति तथा कार्यविधिमा व्यवस्था भए बमोजिम बचत तथा ऋण भुक्तानी दायित्व नियमित नगरेका शेर सदस्यहरूलाई वार्षिक साधारण सभामा सहभागी गराइने छैन। उक्त साधारण सभाको दिन शेर सदस्य बन्न चाहनु हुने दोलखा जिल्ला भित्र स्थायी ठेगाना भएका व्यक्तिहरूले संस्थाको विनियम तथा सदस्य विस्तार कार्यविधि अनुसार 5 किता शेयर खरिद गरी सदस्य बन्न सकिनेछ र प्रवेश शुल्कमा 100% छुट गरिनेछ।
0: साधारण सभालाई पारदर्शी तथा प्रभावकारी बनाउन सम्पूर्ण शेयर सदस्यज्यूहरू अनिवार्य उपस्थिति भई आवश्यक सल्लाह सुझावको अपेक्षा गरिन्छ। कुमार कार्की, सचिव
1: सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेड, भीमेश्वर नगरपालिका 6, चरीकोट, दोलखा।
0: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33औं वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभा, कार्य व्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार मानि तपसिलमा उल्लेख गरिए बमोजिम हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनका लागि हार्दिक निमन्त्रणा गरिन्छ।

0: प्रस्तुत कार्यसूचीहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन।
1: संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित बजेट।
0: लेखा सुपरिवेशन समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन। आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम कार्यविधि नियमावली संशोधन पुनर्लेखन, सहकारी एकीकरण, थप प्रस्ताव,
0: प्रश्न र सुझाव, एकै निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध। थप जानकारीको लागि
1: शेयर सदस्यहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब @milijulikalinchok साको 6658, फेसबुक पेज मिलिजुली दोलखामा पनि अपलोड गरिनेछ। शेयर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भए सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनको लागि अनुरोध गरिन्छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ।
0: साधारण सभामा शेष सदस्य मात्र आफै उपस्थिति हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल ब्याङ्किङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेष सदस्यहरूले नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनका लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध गरिन्छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
0: मिति 2083 असोज 3 गते शनिबार। इकाइ नम्बर 1 क्षेत्र सुनखानी, उपस्थिति केन्द्र 1, कार्यस्थल सेवा केन्द्रको कार्यालय, ठेगाना कालिन्चोक 8 मेलडाँडा दोलखा, सुनखानी 2 कटुवा चौर कालिङचोक 9 कटुवा चौर दोलखा, बाबारे 3 मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2, बाबारे 4 भगवती माबी कालिङचोक 3 ग्याङ दोलखा, बाबारे 5 हिलेपानी सांस्कृत माबी कालिङचोक 4 हिलेपानी दोलखा,
1: निको भूमि 6 निको भूमि माबी कालिङचोक 2 निको भूमि दोलखा, सिंगटी 7 हेलिप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलखा, लिङ्गवा सोयसाङ 8 घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलखा, गौरी शङ्कर

0: नौ नाजिङ गौरी शंकर गाउँपालिका सात नाजिङ दुलखा थामीचाँगो दस सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका आठ थामीचाँगो दुलखा
1: माघा पौवा एघार कृषि उपज संकलन केन्द्र सैलुङ तीन बाखुर दोलखा काटाकुटी बाह्र वीरेन्द्र मावि सैलुङ पाँच काटाकुटी दोलखा फस्कु तेह्र सेवा केन्द्रको कार्यालय सैलुङ छ गुठपानी दोलखा फस्कु चौध साउते मावि कालापानी सैलुङ सात कालापानी दोलखा
0: नामदु पन्ध्र सेवा केन्द्रको कार्यालय बैतेश्वर छ नामदु दोलखा मार्बु सोह्र ओडा नम्बर सातको कार्यालय बैतेश्वर सात मार्बु दोलखा मैना पोखरी सत्र सेवा केन्द्रको कार्यालय बैतेश्वर पाँच मैना पोखरी दोलखा मेलुङ र तामाकोशी गाउँपालिका अठार डुडे बजार तामाकोशी गाउँपालिका तीन डुडे बजार दोलखा लिसङ्खु पाखर उन्नाइस सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका पाँच मुडे सिन्धुपाल्चोक
1: असोज चार गते आइतबार इकाइ नम्बर दुई क्षेत्र भीमेश्वर नगरपालिका एक उपस्थिति केन्द्र बीस कार्यस्थल कार्यक्रम स्थल मसन्डाँडा ठेगाना भिनापा एक सुस्पछेमौती दोलखा भिनापा दुई एक्काइस भीममावि भीमेश्वर नगरपालिका दुई दोलखा भीमेश्वर नगरपालिका तीन र छ बाइस कालिन्चोक मावि भीमेश्वर तीन चरीकोट दोलखा भीमेश्वर चार तेइस सर्वमावि टहले मन्दिर भीमेश्वर चार टहले दोलखा भीमेश्वर पाँच चौबिस भीमेश्वर पाँच चौबिस महेन्द्रदय मावि भीमेश्वर पाँच माटी दोलखा भीमेश्वर पाँच पच्चिस नयाँ पुल बजार भीमेश्वर पाँच नयाँ पुल दोलखा
0: भीमेश्वर पाँच छब्बिस बुढा भीमसेन मावि भीमेश्वर नगरपालिका पाँच किराती छाप दोलखा भिनपा सात सत्ताइस कुटीडाँडा मावि भीमेश्वर नगरपालिका सात मकैबारी दोलखा भीमेश्वर सात अठाइस कुप्री प्रावि भीमेश्वर नगरपालिका सात कुप्री दोलखा भीमेश्वर आठ नौ उनातिस देवी मावि भीमेश्वर नगरपालिका आठ बोझ दोलखा
1: असोज दस गते शनिबार इकाइ नम्बर तीन क्षेत्र काठमाडौँ उपस्थिति केन्द्र तीस कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस ठेगाना काठमाडौँ महानगरपालिका बत्तीस पेप्सी खोला काठमाडौँ
0: असोज तेह्र गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय ठेगाना भीमेश्वर नगरपालिका छ चरीकोट दोलखा केही दुविधा भएमा संस्थाको फोन नम्बर 0491 3997 4219 4219 5349 र 4213 मा फोन गरी जानकारी लिन सक्नुहुनेछ ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको सञ्चालक समितिको मिति 2083 श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति, समय र स्थानमा एकाईगत रूपमा सञ्चालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भए वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।

0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा सुपरिवेशन समितिको सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा, ऋण असुली तथा भाखा नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षणको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
1: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 भदौ 26 गते। स्थान ठुलो पातल चिपचिपे। क्षेत्र साबिक ठुलो पातल गाविस, वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9। समय बिहानको 10 बजेदेखि दिनको 4:30 बजेसम्म। भदौ 26 गते ठुलो पातल निगाले, साबिक ठुलो पातल गाविस, वडा नम्बर 4 र 5 जिरी नगरपालिका। भदौ 27 गते नान्दु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6, वडा नम्बर 7 को माझी भुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनजाति मावि, साबिक गैरीमुदी र मिर्गे गाविस। भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि, गौरीशंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रका बैतेश्वर गापाको वडा नम्बर 8 को वडा कार्यालय, साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी उर्लेनी। असोज 1 गते मार्बु वडा कार्यालय, बैतेश्वर वडा नम्बर 7 मा। असोज 2 गते चरीकोट हाम्रो रेडियोको हल, भीमेश्वर नगरपालिका, कालिचोक, बिगु, सैलुङ, मेलुङ र तानाकोशी गाउँपालिका।
0: असोज 3 गते स्थान रोयल बैंक वेट जडीबुटी, क्षेत्र काभ्रे पलनचोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू। समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। असोज 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर वडा नम्बर 4 र 5, वडा नम्बर 3 को यार्सा र मजुवा, बैतेश्वर 8 को एबो। समय बिहान ठिक 10 बजेदेखि दिउँसो 4:30 बजेसम्म।
1: वार्षिक साधारण सभामा उपस्थितको लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मिति 2083 साउन 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्नेछ। सदस्यको व्यक्तिगत विवरण केवाईएम अवधिकृत हुनुपर्ने।
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्नेछ। 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनु पर्नेछ। बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
2: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने शेष सदस्यहरूले 2083 आश्विन 5 गते अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
2: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नु हार्दिक अनुरोध गर्दछौ।
1: मुख्य कार्यालय मैना पोखरी, फोन नम्बर 049-4110-30, नाम्दु सेवा केन्द्र नाम्दु 98-5-13-22-136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-5-13-22-137, जुगु सेवा केन्द्र जुगु 98-5-13-22-141, चरीकोट सेवा केन्द्र चरीकोट 98-5-13-22-134 र काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-5-13-22-147। भेष बहादुर मिजार व्यवस्थापक, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर 5 मैना पोखरी, दोलखा।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो भुवनेश्वर 90.8 मेगाहर्ज।

0: हो होइन काका, कता हिँड्नु हो?
1: अब के गर्नु, खेतीपाती त गर्नै परिहाल्यो, अब गोरु खोज्न पो कहाँ जाने होला?
0: गोरु पालेर के गर्नु काका? हलो भन, जुवा भन, घाँस दाना पानी यी सबै झन्झट लिनु भन्दा सिधै होन्डा कम्पनीको हाते ट्याक्टर भयो भने धेरै सजिलो हुने रहेछ काका। यी हेर्नुहोस् त, यसैमा छ काइता, भएन त फाइदा।
1: लौ त्यसो भने त म पनि ट्याक्टर खोज्न हिँडे हो। दसजनाले दिनभरि गरेको काम त एक घन्टामै गर्दो रहेछ।
2: 40 केजी तौल भएको 2 वर्ष वारेन्टी रहेको होन्डा कम्पनीको कृषि हाते ट्र्याक्टर,
3: भारत तथा चीनबाट निर्मित विभिन्न कम्पनीका कृषि हाते ट्र्याक्टरहरू,
2: कुटानी पिसारी गर्ने कम्बाइन तथा सिङ्गल मिलहरू,
3: धान गहुँ कोदो मकै झार्ने र छोडाउने थ्रेसर मेसिन,
2: विभिन्न साइजका प्लास्टिक टनेल र हाइटेक नर्सरी निर्माण सामग्रीहरू,
3: थोपा सिजै प्लास्टिक पाइप र स्प्रेहरू,
2: व्यावसायिक गाई भैँसी पालनको लागि ओछ्याउने ब्याग, दुध दुहुने मेसिन र खुवाउने प्याकिङ,
3: खसी बाख्राको खोर निर्माण गर्ने बलियो प्लास्टिकका सेटहरू तथा दाना पानीका भाँडाहरू,
2: व्यावसायिक च्याउ उत्पादनको लागि बिउ कालो प्लास्टिक तथा औषधिहरू,
3: असिना अवरोधक ग्रिन नेट जालीहरू,
2: धान गहुँ कोदो मकै काट्ने ब्रस कटर तथा सेल्फ हँसिया,
3: सिंचाई तथा खाने पानी तान्ने पम्प र जेनेरेटर,
2: कृषि सम्बन्धी विभिन्न प्रकारका औजार उपकरणहरू काठमाडौँको मूल्यबारै होलसेल रेटमा बिक्री गरिन्छ।
3: याद गर्नुहोस्, सबै प्रकारका मेसिन औजारहरू बिग्रिएमा मर्मत सम्भार गर्ने हाम्रो आफ्नै वर्कसप बस पार्क सरीकोटमा रहेको छ।
2: सम्पूर्ण सामानहरूको विक्रेता तामाकोशी हेभी इक्विपमेन्ट्स एन्ड जनरल सप्लायर्स प्राली चरीको, सातो बाटोबाट 50 मिटर तल सडक विभाग गेट छेवैको घरमा रहेको छ। सम्पर्क व्यक्तिहरू प्रोप्राइटर राजु प्रसाद चौलागाई, सम्पर्क नम्बर 98-51-17-41-69, जनार्दन चौलागाई सम्पर्क 98-60-10-34-16, प्राविधिक मिस्त्री इन्द्रजी सम्पर्क 98-44-065-6।

0: मर्नै लागे, जताउन जानु पर्ने, कहाँ जाने होला। ए
1: के भयो के भयो
0: बाबु? अस्पतालसम्म जानु पर्ने, खाली छ कि?
1: हुन्छ हुन्छ, बस्नुहोस् न, चरीकोटको युगम मेडिकलसम्म पुर्याइदिन्छु।
0: आयो, आये, मर्नै लाग्यो।

0: जताउन जानु पर्ने, कहाँ जाने होला? ए
1: के भयो के भयो
0: बाबु? अस्पतालसम्म जानु पर्ने, खाली छ कि?
1: हुन्छ हुन्छ, बस्नुहोस् न, चरीकोटको युगम मेडिकलसम्म पुर्याइदिन्छु।
2: हजुर, फार्मासिस्टद्वारा सञ्चालित युगम मेडिकलमा औषधि सम्बन्धी सम्पूर्ण परामर्श दिइनुका साथै सुगर रोग सम्बन्धी सम्पूर्ण इन्सुलिनहरू पाइने तथा ब्लड प्रेसर रोगको सम्पूर्ण औषधिहरू पनि पाइन्छ। दम, युरिक एसिड, कोलेस्ट्रोल, छाला तथा यौन सम्बन्धी सम्पूर्ण औषधिहरू पाइनुका साथै टिटी, हेपाटाइटिस बी आदिको सम्पूर्ण भ्याक्सिनहरू पनि पाइन्छ। दैनिक बिरामी जाँच गरिने, बच्चा तथा अन्य बिरामीलाई बाथ दिइने, ढाका लगाइने, ड्रेसिङ गरिने, सुई लगाइने र अन्य जानकारी पनि दिनुका साथै फ्यामिली प्लानिङ सम्बन्धी सम्पूर्ण परामर्श तथा सङ्गिनी सुई पनि लगाइन्छ।
3: निकट भविष्यमा नै विशेषज्ञ डाक्टर सहित एक्सरे, भिडियो एक्सरे, ईसीजी तथा गुणस्तरीय ल्याब सेवा उपलब्ध गराइने सहर्ष जानकारी गराइन्छ।
2: प्रोप्राइटर भरत बस्नेत, फार्मासिस्ट युगम मेडिसिन, भीमेश्वर नगरपालिका चरीकोट सातो बाटो, चरीगंज जाने बाटोमा। फोन नम्बर 49-421-0023, मोबाइल नम्बर 98-510-74-036।
4: कस्तो साबुन होला, जति लगाए पनि लग्दै लग्दै।
5: Oh no! बुढी के हो,
4: जुन पाए त्यही साबुन लिएर आएपछि यस्तै हो।
5: होइन, कुन साबुन लिएर आउँ त?
4: हाम्रै दोलखा जिल्लामा बनेको पुर्खा र फरेक साबुन लिएर आउनु न।
5: ओहो, भनेपछि सरल र फिज आउने, गलेर नजाने, मगमग बास्ना आउने होइन त?
4: पुर्खा र फरेक साबुनले लुगा धुने चाहना तपाईँलाई त छैन नि बहाना?
5: छैन, बिल्कुल बिल्कुल बिल्कुल।
6: आज हेर सबै छन् रमाको, पुर्खा साबुन सबैले समाको।
7: केसी सोप एन्ड केमिकल इन्डस्ट्रीज प्राली दुलखाबाट जिल्लाकै पहिलो उच्च गुणस्तरीय अत्याधुनिक मेसिनद्वारा उत्पादन भएको उच्च गुणस्तरीय लुगा धुने साबुन
8: पुर्खा र फोरेक्स, फोरेक्स सरल फिजाउने, गलेर नजाने, बगबग बास्ना आउने।
9: फोर एक्स झोल साबुन, सरफ, हर्फिक, फिनेल तथा भाँडा धुने साबुन बजारमा उपलब्ध छ। डिलरसिप तथा होलसेलको लागि पनि तुरन्तै सम्पर्क गर्नुहोला। सम्पर्कको लागि फ्याक्ट्री व्यवस्थापक शिव केसी, मोबाइल नम्बर 98-038-082-85 र फोन नम्बर 049-421-771।
8: लुगा सधैँ चम्किलो र मुलायम, लुगा धुने साबुन पुर्खा र फोरेक्स, फोरेक्स।

0: होइन हो पारा, खाट सोफा दराज लिएर आए कि आएन?
1: नयाँको मान्छे पनि त्यही, नयाँको मान्छे पनि त्यही। नानी म पनि पो गएको हौ, त्यहाँ त भेराइटी भेराइटीको खाट दराज सोफा चोप्ची बाप्चु छेकम छेकम मैले पनि पो लिएर आए त हो। माएको सम्पाला, म पनि भेराइटीको सोफा ल्याउने हो होइन, अनि सोफा बजेर क्यान्डी क्रस खेलिदिने हो नि त। अब क्यान्डी क्रस
2: अर्पण फर्निचर एन्ड फर्निसिङ हबका सेवा तथा सुविधाहरू। चोक्ची बाक्सु छेसम छेगम ठीक,
3: विभिन्न किसिमका दराज, डिजाइनर बेड, सोकेस, टिभी स्ट्यान्ड, कम्प्युटर टेबल, डाइनिङ टेबल, ड्रेसिङ टेबल, अन्य टेबल, सोफा, कार्पेट, ब्ल्याङ्केट, तन्दा, टिम्बा, पर्दा, काठको घडी र बार तथा रेस्टुरेन्ट होटलको इन्टेरियर डिजाइन गर्नुका साथै अर्डर दिएमा झाल ढोका दराजमा बुट्टा पनि खोपिन्छ।
2: अर्पण फर्निचर एन्ड फर्निसिङ हब, बुद्ध नगर चरीकोट दोलखा, प्रोपाइटर चन्द्रदोङ, सम्पर्क नम्बर 9844239976, 9869633347।
4: अर्पण फर्निचर एन्ड फर्निसिङ हब।
5: बुढी म त चरीकोट आए नि, म किन आएको?
6: सामान लिन गएको नि।
5: के सामान बुढी?
6: तिम्रो यो बिर्सिने बानीले नि हैरान पारिसक्यो मलाई त। यहाँ सुन बुढा, तिम्रो खल्तीमा सामानको लिस्ट हालिदिएको छु, हेर त बुढा।
5: कोटको खल्तीमा हो कि प्यान्टको खल्तीमा हो?
6: कोटको दायाँ पट्टिको खल्तीमा हालिदिएको छु, एकचोटि राम्ररी हेर त बुढा।
5: के चाहिँ लेखेकी रहेछ त? कार्पेट, सोफा, दराज, टेबल, कुर्सी, डोरम्याट, राउन्ड टेबल, यी सबै सामान पीबीसी फर्निसिङ सेन्टरबाटै ल्याउनु है, बस पार्क जाने बाटोमा छ होइन?
7: आधुनिक सोरुम पनि त छ हौ।
8: साई कुरो बरो, साई कुरो।
9: हाम्रा सेवा तथा सुविधाहरू, सोफा, कार्पेट, दराज, टेबल, कुर्सी, डोरम्याट, रिभोलिङ चेयर लगायत विभिन्न अफिस तथा घर डेकोरेशन का सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
10: साथै घरमै गएर कोठाको आकार अनुसार सोफाको डिजाइन पनि गरिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ।
9: सम्पर्क नम्बर 9851465027, 9841483340
11: र 9841312013। बेबीसी फर्निसिङ अर्डर एन्ड सप्लाई सेन्टर, सडक विभागबाट 50 मिटर तल, बस ट्र्याक जाने बाटैमा।
4: बेबीसी फर्निसिङ सेन्टर।
12: मेरो घर परिवारमा खुसी छाएको छ, त्यो सँगै विश्वास पनि, किनकि चरीकोट कलर सेन्टरमा मैले र मेरो परिवारले चाहेको अनि रोजेको जस्तै रङहरू पाएका छौँ। त्यसैले हाम्रो घर सुन्दर अनि रङ्गीन छ जहाँ चरीकोट कलर सेन्टर छ।
13: के तपाईँ सुन्दर अनि रङ्गीन घरको खुसी अनि विश्वासको साथमा ढुक्क हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस् चरीकोट कलर सेन्टरमा।
14: एसडीएन पेन्ट्स, पशुपति पेन्ट्स, जस्मिन पेन्ट्स, नेरुल्याक पेन्ट्स, आधुनिक मेसिन द्वारा तपाईँले भनेकै समयमा अर्डर बमोजिमका रंगहरू 10 मिनट भित्रै तयार गरिन्छ। एक्सकोट ब्रान्ड, इमोलसन ब्रान्ड, डिस्टेम्पर ब्रान्ड, इनामेल ब्रान्डका रंगहरू पनि यहाँ उपलब्ध छ।
15: हजुर, तपाईँ पनि आफ्नो घर चिटिक्कै बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने चरीकोट कलर सेन्टरलाई सम्झनुहोस्, सुलभ मूल्यमा रंगहरू लिनुहोस्।
13: प्रोप्राइटर रामकृष्ण श्रेष्ठ, सम्पर्क नम्बर 9844304265 र 0949481897। चरीकोट कलर सेन्टर एन्ड सप्लायर्स, चरीकोट बीच बजार, कृषि विकास ब्याङ्कको ठिक अगाडि पट्टि रहेको छ। हावा पानीबाट नबिग्रिने विभिन्न ब्रान्ड अनि क्वालिटीका रङहरू पाइन्छ।
16: न्यू सिस हार्डवेयर एन्ड मार्केटिङ सप्लायर्स बक्सर,
13: यहाँ रड, सिमेन्ट, पाइप र घरलाई चाहिने सम्पूर्ण हार्डवेयर सामानहरू पनि पाइन्छ।
16: न्यू सिस हार्डवेयर एन्ड मार्केटिङ सप्लायर्स को काउन्टर बक्सरमा पनि रहेको जानकारी गराइन्छ। बक्सरको लागि सम्पर्क नम्बर 9860673264, बलराम श्रेष्ठ 9841211288,
17: रामकृष्ण श्रेष्ठ सम्पर्क नम्बर 9844304265, साथै होम डेलिभरी भरिको पनि व्यवस्था रहेको छ।
8: ए
18: भाइ, अनि मिल्सिल बन्द गरेर क्या लौ न, यो पाँच पाँच जति गाउँ ल्याएको थिए तिन दिन पऱ्यो क्या?
19: हेर न काइला भाइ, मिलको मोटर बिग्रेर जात्रा भइसक्यो नि, हेर्दा हेर्दा यो महिना मात्र चारवटा मोटर फेरिसक्यो। के गर्ने के गर्ने, भने जस्तो मोटर बनाउने मिस्त्री पनि नपाइने, नयाँ मोटर किन्दा त खुचुकै पर्ने नि, त्यसैले मिल्सिल छोड्दै भाइ मैले त।
18: भाइ, त्यो दोलखा चरीकोट बिच बजारको आइस मेसिनरी कन्सर्नमा सम्पर्क गर्नुहोस् न, अब अस्ति मात्र मेरै फर्निचरको मोटर पनि त्यही बनाएको त हो नि, पक्का मिस्त्री र भरपर्दो कामको लागि त आइस मेसिनरी नै ठिक रहेछ है भाइ।
20: अब मेहरको मोटर, फर्निचरको मोटर, प्लेनर, राउटर, ड्रिल, ग्राइन्डर, पानी तानी पम्प, वेल्डिङ मेसिन, पाइप कटर, राइस कुकर, रुम हिटर, चार कटर, मसला पिस्ने मिक्सर इत्यादिको परपर्दो मर्मत छँदैछ। सुलभ मूल्यमा वारेन्टीका साथ बिक्री हुने मात्र ठाउँ हो
21: आयुष मेसिनरी कन्सल्टरीको बिच बजार दोलखा।
20: तपाईँ ग्राहकहरूकै समस्यालाई मध्यनजर राखेर होम सर्भिसको समेत विशेष छुटको व्यवस्था।
21: त्यस्तै दोलखा चरीकोटका लागि अधिकृत विक्रेता। थप जानकारीका लागि सम्पर्क राजकुमार श्रेष्ठ
22: 049-421-6057
20: र 98-42-2070।

0: कोही गर्छन् मोबाइलका कुरा, कोही गर्छन् गर्लफ्रेन्डका कुरा, कोही गर्छन् बोयफ्रेन्डका कुरा, कोही गर्छन् पेन्सनका कुरा, पैसाका कुरा। आफ्नो भने मोबाइल बिग्रेर कुरै गर्न पाएको छैन, के गर्ने होला?
1: हेर्नुहोस्, बिग्रेको मोबाइल छ भने नयाँ दिनुहोस्। जे के मोबाइल मर्मत सेन्टरमा गएपछि भइहाल्छ नि पुरा। ल हेर्नुहोस् त, मैले त बनाएर लिएर आइसके। हेलो,
0: त्यसो भएदेखि मेरो पनि हुन्छ अब कुरा।
2: हाम्रा सेवाहरू रेडियो, घडी, मोबाइलका कभर, डिस्प्ले ग्लास, इयरफोन, चार्जर लगायत सम्पूर्ण मोबाइलका पार्ट्सहरू पाउनुको साथै फेरिने काम पनि गरिन्छ।
3: ओप्पो, रेडमी, भिभो, सामसुङ, टेक्नो, आइटेल, इन्फिनिक्स, नार्जो लगायत जुनसुकै ब्रान्डका नयाँ तथा पुराना सेटहरू किनबेच गरिन्छ। जुनसुकै ब्रान्डका मोबाइल फोनहरूको डिस्प्ले टच स्क्रिन एक घण्टामै फेरिन्छ। मोबाइलका पासवर्ड प्याटर्न अनलक गरिनका साथै मोबाइल सम्बन्धी सम्पूर्ण कामहरू अनलाइन सफ्टवेयरबाट गरिन्छ।
2: जुनसुकै मोबाइल सम्बन्धी कामहरू ग्यारेन्टीका साथ गरिन्छ। दक्ष टेक्निसियन उपकरणको साथमा सम्पूर्ण मोबाइल सम्बन्धी कामहरू गरिन्छ।
4: प्रोपाइटर जीवन खाती, सम्पर्क मोबाइल नम्बर 97141427715 र 97161651 33।
2: जेके मोबाइल मर्मत सेन्टर, कालिम्पो गाउँपालिका 3 सिंगटी बजार, दोलखा।
5: धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
6: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
7: हाम्रा सेवाहरू
8: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
7: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
6: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ट जोड्ने सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
7: हार्ट जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा।

0: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 औं बैठकको निर्णय अनुसार संस्थाको 29 औं वार्षिक साधारण सभा, तपसिलको मिति, स्थान र समय एकै गति साधारण सभा सहित केन्द्रित साधारण सभाको आयोजना गरिएकोले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई फोटो प्रति भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू
1: सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
0: असोज 6 गते 1x1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेर सदस्यहरूको लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोझ भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यहरूको लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: असोज 10 गते एकाइगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यहरूको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्रांगणमा बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083-84 साल असार महिनासम्मको आफ्नो बचत

0: तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसै साथ सूचित गरिन्छ।
1: थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा, सम्पर्क नम्बर 049-421-671 र 049-421-912। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
0: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण शेयर सदस्य जीवहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।

0: मिति 2083 असोज 17 गते कार्यक्रम हुने स्थान उद्घाटन सूर्यदायक प्रावि कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म सम्बन्धित सदस्यको क्षेत्र कालिङचोक गाउँपालिका वार्ड नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरेका शेर सदस्यहरूसँग सुझाव संकलन
1: असोज 24 गते बन्चारे सेवा केन्द्रको कार्यालय समय बिहान 7 बजेबाट 10 बजेसम्म साविक लामीडाँडा गाविसका सदस्यहरू असोज 24 गते सिंगटी पारीघाट समय बिहान 11 बजेबाट दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदुङ समय बिहान 10 बजेबाट दिउँसो 3 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू असोज 24 गते सुन्द्रावती भतेरे चौर समय बिहान 7 बजेबाट 10 बजेसम्म साबिकको सुन्द्रावती गाविसका सदस्यहरू असोज 24 गते कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा समय बिहान 11 बजेबाट 4 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हल समय बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
0: अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थिति भई सहभागिता जनाउन सकिनेछ साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू
1: संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा सञ्चालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा बाखा नागेका ऋणीहरूको असुलीको लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 औं वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा सञ्चालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र साधारण सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धित अन्य जानकारीहरू साधारण सभामा उपस्थिति हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धङ्काको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ
1: बाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ अध्यक्ष गोपाल बहादुर पाण्डे आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार दोलखा साथै बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
0: सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
1: यस सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 औं वार्षिक साधारण सभा तथा एकीकरण पश्चातको दोस्रो साधारण सभा देहाय बमोजिमका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएको हुँदा निम्न मिति समय र स्थानमा उपस्थित भई संस्थाको विकास र सुधारका लागि आवश्यक प्रक्रियामा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन सम्पूर्ण शेर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ
0: तपसिल मिति 2083 असोज 24 गते शनिबार समय बिहान ठिक 10 बजेदेखि बेलुकी 5 बजेसम्म स्थान दरबार प्याटी प्यालेस नगरपालिकाको पुरानो कम्प्लेक्स सातो बाटो चरीकोट
1: छलफल गरी पारित गर्नुपर्ने विषयहरू सञ्चालक समितिको तर्फबाट लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 83-84 प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट पारित सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन तथा सुझाव सम्बन्धमा आगामी आर्थिक वर्षका लागि बाह्य तथा आन्तरिक लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति तथा कार्यविधि संशोधन एवं थप सम्बन्धमा संचालक समितिले गरेका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा र विविध सम्बन्धमा पुनश्च साधारण सभामा सहभागी हुने शेर सदस्यज्यूहरूले निर्धारित मिति समय र स्थानमा उपस्थित भए संस्थाले प्रमाणित गरेको शेर प्रमाणपत्र वा पासबुक सहित स्वयं उपस्थित हुनुपर्नेछ। संस्थाको विनियम नीति तथा कार्यविधिमा व्यवस्था भए बमोजिम बचत तथा ऋण भुक्तानी दायित्व नियमित नगरेका शेर सदस्यहरूलाई वार्षिक साधारण सभामा सहभागी गराइने छैन। उक्त साधारण सभाको दिन शेर सदस्य बन्न चाहनु हुने दोलखा जिल्लाभित्र स्थायी ठेगाना भएका व्यक्तिहरूले संस्थाको विनियम तथा सदस्य विस्तार कार्यविधि अनुसार 5 किता शेयर खरिद गरी सदस्य बन्न सकिनेछ र प्रवेश शुल्कमा 100% छुट गरिनेछ।
0: साधारण सभालाई पारदर्शी तथा प्रभावकारी बनाउन सम्पूर्ण शेयर सदस्यज्यूहरू अनिवार्य उपस्थिति भई आवश्यक सल्लाह सुझावको अपेक्षा गरिन्छ। कुमार कार्की, सचिव
1: सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा।
0: मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभा, कार्य व्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा संचालन कार्यविधि 2080 आधार मानि तपसिलमा उल्लेख गरिए बमोजिम हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनका लागि हार्दिक निमन्त्रणा गरिन्छ।

0: प्रस्त कार्य सूचीहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन।
1: संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित बजेट।
0: लेखा सुपरिवेशन समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन। आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम, कार्यविधि नियमावली संशोधन पुनर्लेखन, सहकारी एकीकरण, थप प्रस्ताव,
0: प्रश्न र सुझाव, एकाइ निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध थप जानकारीको

0: लागि
1: शेयर सदस्यहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np YouTube @milijuli_kalinchok 6358 फेसबुक पेज मिलिजुली दोलखामा पनि अपलोड गरिनेछ। शेयर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधि भित्र भौतिक रूपमा उपस्थित भए सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनको लागि अनुरोध गरिन्छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य रूपमा लिएर आउनु पर्नेछ।
0: साधारण सभामा शेष सदस्य मात्र आफै उपस्थिति हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएको पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आए वा मोबाइल ब्याङ्किङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेष सदस्यहरूले नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याए पाएको पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनका लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध गरिन्छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
0: मिति 2083 असोज 3 गते शनिबार। इकाइ नम्बर 1 क्षेत्र सुनखानी, उपस्थिति केन्द्र 1, कार्यस्थल सेवा केन्द्रको कार्यालय, ठेगाना कालिन्चोक 8 मेलडाँडा दोलखा, सुनखानी 2 कटुवा चौर कालिङचोक 9 कटुवा चौर दोलखा, बाबारे 3 मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2 बाबारे 4 भगवती मावि कालिङचोक 3 ग्याङ दोलखा, बाबारे 5 हिलेपानी संस्कृत मावि कालिङचोक 4 हिलेपानी दोलखा,
1: निको भूमि 6 निको भूमि मावि कालिङचोक 2 निको भूमि दोलखा, सिंगटी 7 हेलिप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलखा, लिङ्गवा सोयसाङ 8 घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलखा, गौरी शंकर 9 नाजिङ गौरी शंकर गाउँपालिका 7 नाजिङ दोलखा, थामिचागो 10 सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामिचागो दोलखा,
0: मागापौवा 11 कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखुर दोलखा, काटाकुटी 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी दोलखा, फस्कु 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गुठपानी दोलखा, फस्कु 14 साउते मावि कालापानी सैलुङ 7 कालापानी दोलखा,
1: नामदु 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलखा, मार्बु 16 ओडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलखा, मैना पोखरी 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलखा, मेलुङ र तामाकोशी गाउँपालिका 18 डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलखा, लिसङ्खु पाखर 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक,
0: असोज 4 गते आइतबार। इकाइ नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 कार्यस्थल कार्यक्रम स्थल मसनडाँडा, ठेगाना भिनापा 1 सुष्पछेमौती दोलखा, भिनापा 2 21 भीम मावि भीमेश्वर नगरपालिका 2 दोलखा, भीमेश्वर नगरपालिका 3 र 6 22 कालिन्चोक मावि भीमेश्वर 3 चरीकोट दोलखा, भीमेश्वर 4 23 सर्वमावि टहले मन्दिर भीमेश्वर 4 टहले दोलखा, भीमेश्वर 5 24 भीमेश्वर 5 24 महेन्द्रदय मावि भीमेश्वर 5 माटी दोलखा, भीमेश्वर 5 25 नयाँ पुल बजार भीमेश्वर 5 नयाँ पुल दोलखा,
1: भीमेश्वर 5 26 बुढा भीमसेन मावि भीमेश्वर नगरपालिका 5 किराती छाप दोलखा, भिनपा 7 27 कुटीडाँडा मावि भीमेश्वर नगरपालिका 7 मकैबारी दोलखा, भीमेश्वर 7 28 कुप्री प्रावि भीमेश्वर नगरपालिका 7 कुप्री दोलखा, भीमेश्वर 8-9-29, देवी मावी भीमेश्वर नगरपालिका 8 बोच दोलखा।
0: असोज 10 गते शनिबार इकाई नम्बर 3 क्षेत्र काठमाडौँ, उपस्थिति केन्द्र 30, कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस, ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सी खोला काठमाडौँ।
1: असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित, कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय, ठेगाना भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। केही दुविधा भएमा संस्थाको फोन नम्बर 049-421-397, 421-943, 421-539 र 421-303 फोन गरी जानकारी लिन सक्नुहुनेछ। ठाकुर प्रसाद पाठक सचिव, मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट दोलखा।

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा सञ्चालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।

0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा सुपरिवेशन समितिको सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा, ऋण असुली तथा भाखा नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षणको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकाइ निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
1: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 भदौ 26 गते। स्थान ठुलो पातल चिपचिपे। क्षेत्र साबिक ठुलो पातल गाविस, ओडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9। समय बिहानको 10 बजेदेखि दिनको 4:30 बजेसम्म। भदौ 26 गते ठुलो पातल निगाले, साबिक ठुलो पातल गाविस, ओडा नम्बर 4 र 5 जिरी नगरपालिका। भदौ 27 गते नान्दु बैतेश्वर मावि, बैतेश्वर ओडा नम्बर 6, ओडा नम्बर 7 को माझी बुस्ती र ठोटनेरी ओडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनजाति मावि, साबिक गैरीमुदी र मिर्गे गाविस। भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि गौरीशंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गापाको ओडा नम्बर 8 को ओडा कार्यालय, साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी उर्लेनी।
2: असोज 1 गते मार्बु ओडा कार्यालय बैतेश्वर ओडा नम्बर 7 मा, असोज 2 गते चरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिका कालिन्चोक बिगु सैलुङ मेलुङ र तामाकोशी गाउँपालिका।
0: असोज 3 गते स्थान रोयल बोइङ वेट जडीबुटी, क्षेत्र काभ्रे पलनचोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू। समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। असोज 5 गते मुख्य कार्यालय मैना पोखरी बैतेश्वर वडा नम्बर 4 र 5, वडा नम्बर 3 को यारसा र मजुवा, बैतेश्वर 8 को एबो। समय बिहान ठिक 10 बजेदेखि दिउँसो 4:30 बजेसम्म।
1: वार्षिक साधारण सभामा उपस्थितको लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मिति 2083 साउन 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्नेछ। सदस्यको व्यक्तिगत विवरण केवाईएम अवधिकृत हुनुपर्ने।
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।

0: कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्नेछ। 2083/68 मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनु पर्नेछ। बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
2: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने शेष सदस्यहरूले 2083/5 गते अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
2: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
1: मुख्य कार्यालय मैना पोखरी, फोन नम्बर 0494-11-03, नाम्दु सेवा केन्द्र नाम्दु 98-5-13-22-136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-5-13-22-137, जुंगु सेवा केन्द्र जुंगु 98-5-13-22-141, चरीकोट सेवा केन्द्र चरीकोट 98-5-13-22-134 र काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-5-13-22-147। भेष बहादुर मिजार व्यवस्थापक, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 32/5 मैना पोखरी, दोलखा।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो भीमेश्वर 90.8 मेगाहर्ज।

0: हेर्दा हेर्दै छोराको बिहे पनि नजिकै आइसक्यो। अहिलेसम्म केही पनि तयारी गरे छैन, के गर्ने होला?
1: होइन ए दिदी, किन चिन्ता लिनुहुन्छ? हाम्रै वैदेश्वर क्याटरिङ सर्भिस जानु न दिदी, सबै समस्याको समाधान भइहाल्छ नि।
0: होइन, किन र के छ र त्यहाँ?
1: ल सुन्नुहोस् दिदी, त्यहाँ त कुनै पनि सभा, सम्मेलन, विवाह, व्रत बन्ध, सप्ताह, पूजा, पिकनिक आयोजना आदिलाई चाहिने सबै सेवा सुविधाहरू उपलब्ध छन् नि दिदी।
0: हो र भाइ, अनि अरू के सेवा सुविधाहरू छन् नि त्यहाँ?
2: हाम्रा सेवाहरू
3: दोलखा जिल्लाकै ठूलो र विगत धेरै वर्ष अगाडिदेखि भरपर्दो विश्वासिलो सेवा दिँदै आइरहेको क्याटरिङ सेवा,
2: बिना झन्झट सुपथ मूल्यमा भरपर्दो क्याटरिङ सेवा,
3: स्टेज मण्डप बनाउनका साथै सजावट गरिन्छ,
2: वाटर प्रुफ टेन्ट, सिलिङ टेन्ट फिटिङ गरिन्छ,
3: साउन्ड सिस्टम र बत्ती भाडामा पाइन्छ,
2: फोटो तथा भिडियोग्राफरको व्यवस्था,
3: मेच, टेन्ट, कुर्सीदेखि भोज भत्तेरका लागि आवश्यक पर्ने चम्चा, प्लेट, कार्पेट, भाडा बर्तन सबै भाडामा पाइनेका साथै हात तथा फुल क्याटरिङको पनि व्यवस्था छ।
2: दक्ष एवं अनुभवी कुकबाट खाना तयार गरिन्छ।
3: प्रोप्राइटर सम्पर्क नम्बर
2: कुमार श्रेष्ठ 9841022883 र 9852842883, दिलु श्रेष्ठ 9868547769 र 9817674502।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। वैकेश्वर क्याटरिङ सर्भिस,
4: सातो बाटो चोकबाट काठमाडौँ जाने बाटोमा दोलखा सामुदायिक अस्पतालको ठिक अगाडि पेट्रोल पम्प सँगै।
2: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। वैकेश्वर क्याटरिङ सर्भिस।
5: होइन हो पाला, खाट, सोफा, दराज लिएर आएकी आएन?
6: बायाँको मान्छे पनि त्यही, दायाँको मान्छे पनि त्यही। हौ नानी, म पनि पो गएको हौ। त्यहाँ त भेराइटी भेराइटीको खाट, दराज, सोफा, चोप्ची, बाप्चु, छेक्सम, छेदम मैले पनि पो लिएर आए त हौ।
7: माको सम्पाला, म पनि भेराइटीको सोफा ल्याउने हो होइन, अनि सोफा बजेर क्यान्डी क्रस खेलिदिने हो नि त। अब क्यान्डी क्रस
8: अर्पण फर्निचर एन्ड फर्निसिङ हबका सेवा तथा सुविधाहरू।
9: चोक्ची, बाक्सु, छेसम, छेगम, ठीक,
10: विभिन्न किसिमका दराज, डिजाइनर बेड, सोकेस, टिभी स्ट्यान्ड, कम्प्युटर टेबल, डाइनिङ टेबल, ड्रेसिङ टेबल, अन्य टेबल, सोफा, कार्पेट, ब्ल्याङ्केट, तन्दा, टिम्बा, पर्दा, काठको घडी र बार तथा रेस्टुरेन्ट, होटलको इन्टेरियर डिजाइन गर्नुका साथै अर्डर दिएमा झ्याल ढोका दराजमा बुट्टा पनि खोपिन्छ।
9: अर्पण फर्निचर एन्ड फर्निसिङ हब, बुद्धनगर चरीको दोलखा, प्रोप्राइटर चन्द्रदोङ, सम्पर्क नम्बर 9844239976, 9869633347।
11: अर्पण फर्निचर एन्ड फर्निसिङ हब।
12: अनि मिल्सिन बन्द गरेर क्या लग्न, यो पाँच पाँच जति गाउँ ल्याएको थिए तिन दिन पर्यो क्या?
13: हेर न काइला भाइ, मिलको मोटर बिग्रेर जात्रा भइसक्यो नि। हेर्दा हेर्दा यो महिना मात्र चारवटा मोटर फेरिसक्यो। के गर्ने के गर्ने, भने जस्तो मोटर बनाउने मिस्त्री पनि नपाइने। नयाँ मोटर किन्दा त खुतुकै पर्ने नि, त्यसैले मिल्सिन छोडेँ भाइ मैले त।
12: भाइ, त्यो दोलखा चरीको बिच बजारको आइस मेसिनरी कन्सर्नमा सम्पर्क गर्नुहोस् न। अब अस्ति मात्र मेरै फर्निचरको मोटर पनि त्यही बनाएको त हो नि। पक्का मिस्त्री र भरपर्दो कामको लागि त आइस मेसिनरी नै ठिक रहेछ है भाइ।
14: अब मिहरको मोटर, फर्निचरको मोटर, प्लेनर, राउटर, ड्रिल, ग्राइन्डर, पानी ताने पम्प, वेल्डिङ मेसिन, पाइप कटर, राइस कुकर, रुम हिटर, चाय कटर, मसला पिस्ने मिक्सर इत्यादिको भरपर्दो मर्मत छँदैछ। सुलभ मूल्यमा वारेन्टीका साथ बिक्री हुने एक मात्र ठाउँ हो
15: आयुष मेसिनरी कन्सर्ट चरीको बिच बजार दोलखा।
14: तपाईँ ग्राहकहरूकै समस्यालाई मध्यनजर राखेर होम सर्भिसको समेत विशेष छुटको व्यवस्था।
15: त्यस्तै दोलखा चरीकोटका लागि अधिकृत विक्रेता। थप जानकारीका लागि सम्पर्क राजकुमार श्रेष्ठ
9: 0949 12 81 57
14: र 9843 22 20 70।

दस बजे घंटी बजत हमको रात को दस बजे घंटी बजत हमको भेटे जत हम बोली।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्री राहत कोषमा कुल 13 अर्ब 23 करोड़ रूपियाँ भन्दा धेरै जम्मा। बाढ़ीबाट अहिलेसम्म 1386 जनाको मृत्यु। 5000 अझै सम्पर्कविहीन। होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला।
1: झाडा पखालाको केस 25 देखिएको छ, पलेर चाहिँ छैन। अब किन चाहिँ यो क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौं, किन अगाडि बढ्दैनौं भन्ने कुराको नै पाठ सिकाइयो हजुर अहिले।
0: बाढ़ी प्रभावितको उद्धारपछि स्वास्थ्य सुरक्षा अर्को चुनौती बन्दै। बाढ़ी पीड़ितलाई प्रलोभन, दबाव र झुट्टा आश्वासन दिने जोखिम।
2: किशोरी बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू यौन शोषण, लैंगिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीड़नको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा
0: 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी वार्तामा बस्न कांग्रेस इतरपक्षको माग। अस्पतालले भर्ना नलिएपछि गेटमै बच्चा जन्मिएको घटनापछि 6 जना कर्मचारी बर्खास्त। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 वटा मेसिनको तीव्र प्रयोग।
3: 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट ट्र्याकमा काम भइरहेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
0: र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेल

0: यसका 135 खेलाड़ी सहभागी हुने औपचारिक उद्घाटन भने सेप्टेम्बर 19
1: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना।

0: Network, CIM. भोटेको सेको विनाशकारी बारीले निम्ताएको संकटमा र राहत वितरणको क्रममा पनि राजनीतिको हुनु दुःखद कुरो हो। यस्तो बेलामा दलहरूले राजनैतिक दूरी बिर्सिएर सबैले सबैलाई सहयोग गरेर मानवीयताको प्रदर्शन गर्न भावी सन्ततिलाई समेत सिकाउनु पर्ने अवस्था देखिएको छ। अब खबर सन्तोषी रावलबाट।
1: भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य सम्बन्धी जोखिम समेत देखिन थालेको छ। विभिन्न होल्डिङ सेन्टरमा रहेका 25 जनामा झाडा पखाला देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्रभावित नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै 25 जनामा झाडा पखाला देखिएको बताउनुभयो।
2: झाडा पखालाको केस 25 देखिएको छ, कलेरा चाहिँ देखिएको छैन। अब किन चाहिँ यो क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौँ, किन अगाडि बढ्दैनौँ भन्ने कुरा पूर्णै पाठ सिकायो हजुर अहिले। किन भन्दाखेरि अघि मैले त्यो च्यालेन्जेस र अब हुनुपर्ने कुरामा पनि त्यही नै राखेको छु। अब हजुरहरूलाई भन्नुपर्दा यो स्वास्थ्य मन्त्रालयबाट निर्माण हुने घरहरू कस्तो भौगोलिक अवस्थामा ठाउँमा बन्छन् र कस्तो बन्छन् भनेर क्लाइमेट रेजिलिएन्ट कन्स्ट्रक्सन भन्ने कुरा आएको छ, त्यो सिस्टम सुरु भएको छ हजुर अहिले, जसले गर्दाखेरि तापक्रम धेरै भएको ठाउँमा बनाउँदाखेरिको घर र चिसोमा बन्ने घरमा चाहिँ केही फरक आउने गरी कामहरू भएको छ। यो सबै क्षेत्रले होलिस्टिक रूपमा सोच्नुपर्ने हुन्छ, नट ओन्ली कन्स्ट्रक्सनको मात्रै कुरा नभएर अरू हिसाबमा पनि हुन्छ।
1: डाक्टर देवकोटाका अनुसार विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कका आधारमा बाढ़ी प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरिएको हो। बाढ़ीपछि विस्थापित नागरिकको ठूलो संख्या होल्डिङ सेन्टरमा रहँदा सरसफाई, स्वच्छ खानेपानी, शौचालय तथा खाद्य सुरक्षाको व्यवस्थापन स्वास्थ्यका दृष्टिले महत्वपूर्ण हुन्छ। अहिले 25 जनामा झाडा पखाला देखिनु संख्या ठूलो नभए पनि अस्थायी शिविरमा बसोबास गर्ने धेरै मानिसहरूमा संक्रमण फैलिन सक्ने जोखिम देखिएको स्वास्थ्यविदहरूको भनाइ छ। डाक्टरहरूले विशेष गरी बिरामीको उपचारसँगै खानेपानीको नियमित परीक्षण, सरसफाई, फोहोर व्यवस्थापन र स्वास्थ्य निगरानीलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा उद्धारपछि होल्डिङ सेन्टरमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षालाई लिएर सरकारले थप सतर्कता अपनाउनु पर्ने देखिएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा महिला, बालबालिका तथा जोखिममा रहेका समूहको सुरक्षाका लागि हेल्प डेस्क स्थापना गरी सम्पर्क व्यक्ति तोक्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले पीड़ितको सुरक्षा र आवश्यक सहयोगका लागि होल्डिङ सेन्टरमै हेल्प डेस्कको व्यवस्थापन गर्न निर्देशन दिएको समितिकी सभापति आकृति अवस्थीले जानकारी दिनुभयो।
3: महिला, किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू यौन शोषण, लैंगिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीड़नको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा यस्तो जोखिम न्यूनीकरण तथा प्रभावकारी नागरिकको सुरक्षा र संरक्षण सुनिश्चित गर्न जोखिममा रहेका समूहलाई लक्षित गरी प्रत्येक राहत शिविर तथा अस्थायी आश्रय स्थलमा सम्पर्क व्यक्ति तथा हेल्प डेस्कको व्यवस्था, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई महिला तथा सामाजिक मामिला समिति निर्देश गर्दछ।
1: सभापति अवस्थीले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै पीड़ितलाई रोजगारी

0: हात घर फर्काउने वा सुरक्षित स्थानमा पुर्याउने नाममा प्रलोभन दबाव तथा झुटा आश्वासन दिने जोखिम रहेको बताउनुभयो। यसैबीच भोटेकोशी बाढ़ीको 17 दिन अहिलेसम्म 1386 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको थियो। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 169, रसुवामा 185, गुर्खामा 77, दाबिङमा 70 र तनहुँमा 38 जनाको शव फेला परेको हो। काठमाण्डुमा उपचारका क्रममा 2 जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। बाढ़ीमा परेर घाइते भएका मध्ये 261 जना उपचारपछि डिस्चार्ज भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनलाई जानकारी दिनुभयो।
1: अहिलेसम्म हाम्रो मानवीय क्षति 1386 तथ्याङ्क छ। त्यसरी सम्पर्कविहीन करिब 5000 नै हुनुहुन्छ अझै पनि। उद्धार गरिएको संख्या 13702 रहेको छ। अहिले हामीले विभिन्न 19 अस्पतालहरूमा अझै पनि घाइतेहरू उपचाररत हुनुहुन्छ। त्यसमा 266 जना डिस्चार्ज भइसक्नु भएको छ भने 338 जना उपचारमा आउनु भएको थियो अहिलेसम्म। त्यसलाई 266 अब डिस्चार्ज भइसक्नु भएको तथ्याङ्क छ।
0: अहिलेसम्म 13676 जनाको उद्धार भएको छ। अहिले नुवाकोटका होल्डिङ सेन्टरमा 2615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। गत भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 13,23,10,81,267 रूपियाँ जम्मा भएको छ। जम्मा भएको उक्त रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 9,68,23,55,25 रूपियाँ मौजात रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। मुगलिन नारायणगढ सड़क खण्डको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 मेसिन प्रयोग गरिएको छ। आज 8 दिन पनि पूर्ण रूपमा यातायात सञ्चालन हुन नसकेपछि तीव्र गतिका रूपमा काम भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
2: अब ट्र्याक खोलिसकेपछि त्यसलाई चाहिँ ग्राभलिङ गरेर अब यो महिनाभित्र यादी लोडहरू अत्यावश्यक अब ग्यास त्यस्तै गरी इन्धन प्रकारहरू लगायतका सवारी साधनहरू चलाउन मिल्ने गरी काम भइरहेको छ। र अब अहिले त्यहाँ चाहिँ प्राविधिक टोलले अब त्यो मेसिनहरू पनि अब 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट ट्र्याकमा काम भइरहेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
0: सड़क छिटो सञ्चालनमा ल्याउने 15 जना प्राविधिकको सुपरिवेक्षणमा 10 मेसिन तथा उपकरण परिचालन गरी दैनिक 14 घण्टा निरन्तर काम भइरहेको छ। नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र किचल्लो उत्सर्गमा पुगेका बेला पार्टीका 25 जना नेताले पार्टीको सम्पूर्ण एकताका लागि अपील गर्दै साझा वक्तव्य जारी गरेका छन्। देश गम्भीर संकटमा रहेको र राजनैतिक अस्थिरता बढ़िरहेको भन्दै उनीहरूले कांग्रेसलाई एकबद्धता बनाउन शुक्रबार नेतृत्वको ध्यान आकर्षण गराएका हुन्। महालक्ष्मी उपाध्याय डिना, सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवन बहादुर शाही लगायत 25 जना नेताहरूको हस्ताक्षर रहेको प्रेस विज्ञप्तीमा पार्टीभित्रको आन्तरिक कलहले कांग्रेसलाई मात्र नभई समग्र राष्ट्रिय राजनीतिलाई नै गलत दिशामा धकिलेको चिन्ता व्यक्त गर्नुभएको हो। नेताहरूले 15 महाधिवेशनको कार्यतालिका तत्काल स्थगन गर्न पार्टीका दुवै पक्षबीच यथाशीघ्र सम्पूर्ण एकताका लागि निर्णायक वार्ता आरम्भ गर्न माग गरेका छन्।
3: हामी त्यतिखेरका अब अघि यहाँले भनिहाल्नुभयो, हामी 14 महाधिवेशनमा केन्द्रीय कार्य समितिमा रहेका सहमहामन्त्रीज्यू जिम्माको संयोजकत्वमा अनि हाम्रो मुख्यमन्त्री, पूर्व मुख्यमन्त्री, वर्तमान मुख्यमन्त्री, हामी सबैको भनाइकन सबै पार्टीलाई मिलाएर लाने अझै पनि अन्तिम कोसिस गरौँ भनेर हामीले पार्टी सभापति गगन थापालाई आमन्त्रण गरेका थियौँ र उहाँ आउनुभयो। र हामीले के कुरा राख्यौँ भने जुन पहिला एकताका 8-5 विधेयकको छलफल भएको थियो त्यही बमोजिम नै अगाडि गयौं भने यसले चाहिँ पार्टीलाई मजबुत गर्छ, अहिलेको परिवेशमा पार्टीलाई टुक्र्याएर जानु हुँदैन।
0: सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले 6 कर्मचारीलाई कामबाट हटाएको छ। अस्पतालले आज एक सूचना प्रकाशित गर्दै डाक्टर उषा देव सहित सुरक्षा गार्ड देवकान्त झासम्मलाई कामबाट हटाएको जनाएको हो। देव र झासहित स्टाफ नर्स दय मनिषा कुमारी शाह र सजन चौधरी, काश रेणु ठाकुर र स्वीपर कृष्ण महतलाई कामकाजबाट हटाएको अस्पतालले जनाएको छ। उनीहरूलाई छानबिन समितिले प्रतिवेदन

0: नदिएसम्म कामबाट हटाएको अस्पतालको भनाइ छ। प्रसूति व्यथा लागेकी एक महिलाले सड़क पेटीमै बच्चा जन्माउन बाध्य भएको विषयमा आलोचना भएपछि अस्पतालले कर्मचारीहरू हटाएको हो। बाढ़ीले सार्वजनिक यातायात क्षेत्रमा पारेको प्रभावका विषयमा क्षतिको मूल्यांकन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा आज गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिपूर्तिको आधार तथा यससँग सम्बन्धित अन्य विषयको अध्ययन गरी 15 दिनभित्र आवश्यक राय सुझाव सहितको प्रतिवेदन मन्त्री समक्ष पेश गर्नेछन्। साझा खबरमा अब खेल खबर। जापानको आइची नागोयामा आयोजना हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका 135 खेलाड़ी सहभागी हुने भएका छन्। सेप्टेम्बर 19 देखि अक्टोबर 4 सम्म हुने एसियन गेम्समा नेपालबाट 135 खेलाड़ी सहित 211 सदस्यीय टोली सहभागी हुने भएको हो। यसअघि नेपालबाट 22 खेलमा 137 खेलाड़ी सहभागी हुने तय थियो, तर ब्रेकिङ डान्स र उसुका एक एक खेलाड़ी घटेका छन्। 20 एसियन गेम्स अन्तर्गत बास्केटबल खेलको प्रतिस्पर्धा हिजोबाट शुरू भइसकेको छ भने औपचारिक उद्घाटन सेप्टेम्बर 19 हुनेछ।
1: बेली ब्रिजको प्रयोगमा हतार नगरी पालै पालो गर्न आग्रह।
2: पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गर्दातिर चाहिँ छिर्नु भएन, खोलामा फस्ने सम्भावना हुन्छ।
1: रसुवामा हैजा नलाग्ने खोप लगाइँदै विशेष श्रृंखला मिलिजुली नेपाली। फेरि विनाशकारी बाढ़ीको जोखिम कति, विज्ञसँगको कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
4: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
0: साझा खबरमा अब मिलिजुली नेपाली। रसुवा र नुवाकोट जिल्लाका बाढ़ी प्रभावित क्षेत्रमा हैजा लाग्न नदिने खोप लगाउने काम भइरहेको छ। तपाईले यो खोप लगाउनु भएको छ कि छैन? छैन भने आफूलाई पाएक पर्ने खोप केन्द्रमा गएर हैजा रोग विरूद्धको खोप लगाउनुहोस् है। जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निरध्वज घरती मगर।
7: हाम्रो रसुवा जिल्लामा अहिले 9 होल्डिङ सेन्टर हो। हिजो चाहिँ उत्तरका गाउँपालिका होल्डिङ सेन्टरबाट चाहिँ 4 हेन्द्र होल्डिङ सेन्टरमा शुरू भएको छ भने आज सम्पूर्ण होल्डिङ सेन्टरबाट नै खोप सेवा आजदेखि सञ्चालन भइएको छ। यो हैजा चाहिँ एकदमै छिटो फैलन सक्ने एकदम संक्रामक रोग भएको हुनाले यो खोप लगाइसकेपछि यो सम्भावित यसको आउटब्रेक नै हामीले नियन्त्रण गर्न सक्छौँ। त्यसो त्यही भएर यो अहिले फेरि यो मौसम पनि त्यस्तै महामारीजन्य रोगहरू फैलिने अवस्थाको मौसम भएको हुनाले यो खोप चाहिँ लगाउनु एकदमै महत्वपूर्ण छ। 1 वर्षदेखि माथिका सम्पूर्ण जनसंख्यालाई चाहिँ हैजाभित्र खोप दिइनेछ। 1 वर्षदेखि माथिका सम्पूर्ण उमेर समूहले साबिकको प्रत्येक वडाबाटको खोप केन्द्रबाट हामीले यो खोप सेवा प्रदान गरेका छौँ। खोप अभियान मार्फत यो सम्पूर्ण रसुवाका जनतालाई गर्भवती, सुत्केरी र सम्पूर्ण यो दीर्घ रोगी सबैले खोप लिन मिल्ने हो। अलिक कडा ज्वरो र पखाला लागिरहेको व्यक्तिहरू चाहिँ अलिक खोप नलिन नमिल्ने हो। यो खोप पनि यो धनुसंकार विरुद्धको खोप पनि हामीले अभियानको रूपमा नभएर उद्धार कर्मी र स्वेच्छाकर्मीहरू जो चाहिँ उद्धार कार्यमा खटिनु भएको छ र स्वास्थ्य

0: गर्ने उहाँहरूलाई चाहिँ यो खोप पनि हामीले लगाइरहेका छौँ। यो चाहिँ यो पनि प्रत्येक वडाबाट प्रत्येक खोप केन्द्रबाट नै हामीले चाहिँ यो खोप पनि प्रदान गरेका छौँ भने अब केही दिनमा एक हप्ता पछाडि फेरि हामीले 6 महिनादेखि 15 वर्षसम्मका सम्पूर्ण बालबालिकाहरूलाई दादुरा रुबेला विद्युतको खोप पनि प्रदान गर्नेछौँ।
1: हैजा, टिटी, दादुरा, रुबेला खोप लगाउने दिन र समय चाहिँ स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयंसेविका वा वडाका जनप्रतिनिधिसँग बुझ्न सक्नुहुन्छ। तपाई नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 1 बस्नुहुन्छ। वडा कार्यालयले अहिले बाढ़ी प्रभावितको परिचय खुल्ने कार्ड बनाइरहेको छ। हामीले वडा अध्यक्ष लेनिन रंजितलाई यो कार्ड कसले बनाउन पाउँछन् र किन बनाउन जरूरी छ भनेर सोधेका छौं।
2: तीन प्रकारको परिचय पत्र हामीहरूले बनायौं, एउटा रातो, निलो र पहेँलो। रातो चाहिँ हामीहरूले जसको घर पूर्ण या आंशिक रूपमा क्षति भएको छ हामीले त्यो वर्गलाई रातो कार्ड बनायौं। अनधिकृत रूपमा अरूले चाहिँ भूकम्पमा जस्तै दावी नगरोस् भन्ने हिसाबमा रातो कार्ड बनायौं। निलो कार्ड पनि लगभग लाखौं रुपियाँ लगानी गरेर जसले व्यवसाय गरिरहेका छन् उहाँहरू पनि पीड़ित नै हो, उहाँहरू पनि सुविधामा वञ्चित नहोस् भनेर त्यो वर्गीकरण चाहिँ निलो कार्ड चाहिँ हामीले उहाँहरूलाई त्यसरी दियौं। र अर्को बनायौं पहेँलो कार्ड, जसले कोठा भाडामा लिएर बसिरहेछन् उहाँहरू पनि त पीड़ितै हो, उहाँहरूलाई पनि राहतका नगरपालिकाले सामग्री दिनुपर्छ भनेर उहाँहरूले चाहिँ पहेँलो कार्ड बनायौं। कार्ड बनाउन वडा कार्यालयमा आउनु पर्यो। हामीले चाहिँ त्यहाँ जसका घर क्षति भएका छन् उहाँहरूको हामीहरूसँग नाम छ, अनि जसका पसल जसले नगरपालिकामा दर्ता गरेर लगानी गरेर बसेका छन् उहाँहरूको पनि रेकर्ड हामीसँग त छ, तैपनि त्यसलाई भेरिफिकेसनको लागि हामीले सूचना निकालेर उहाँहरूलाई वडा कार्यालयमा आएर तपाईँहरूले आफ्नो घरबेटीको नाम र आफ्नो पसलको नाम या व्यापार गरेको फर्मको नाम र व्यक्तिको नाम टिपाइदिनु भनेर हामीले सूचना आह्वान गर्यो। त्यो अन्तर्गतको उहाँहरूको नाम आयो र कोठामा भाँडामा बस्नेहरूलाई पनि तपाईँहरूको घरबेटीको हो उहाँहरूको आइडेन्टिटी सहित तपाईँहरूले चाहिँ नाम टिपाउनु भनेर भनेको छौँ। यो क्रम चाहिँ जारी नै छ, फोनबाट सम्पर्क आउनुहुन्छ। हामीले यो नामावली सामाजिक सञ्जालमा पनि प्रकाशित गर्छौँ। मेरो नम्बर 98512-64001, अनि यसमा फोन गर्यो भने सबै कुरा थाहा पाउन सक्नुहुन्छ र वाट्सएप गर्नुहुन्छ भने 98010-60023।
1: तपाईँको वडाले पनि यस्तै कार्ड बनाइरहेको हुन सक्छ। आफ्नो वडा वा पालिकामा बुझ्नुहोस् है, अनि छरछिमेकलाई पनि भन्नुहोस्। नुवाकोटको देवीघाटमा बेली ब्रिज सञ्चालनमा आएको छ, तर तपाईँले यो पुल प्रयोग गर्दा विशेष ख्याल गर्नुपर्छ।
3: 5 दिनको दिन हिजो 21 बजे सम्पन्न गरौँ। यो चाहिँ एक्रो टाइपको ब्रिज हो, यसको लम्बाई 190 फिट छ र चौडाई 5.5 मिटर रहेको छ। यसको चाहिँ भारवाहन क्षमता 70 टन रहेको छ। भेहिकल प्रवेशको लागि बनाइएको ब्रिज हो, यसमा चाहिँ 3 वाला गाडीहरू चाहिँ हरकत गर्न मिल्दैन। 1-way टाइपको ब्रिज हुन्छ, डोरो टाइपको ब्रिज होइन। यो ठुलो गाडीहरू चाहिँ 2-way चाहिँ चल्नु हुँदैन, यो सावधानी अप्नाउनुपर्छ। र यसमा चाहिँ डाइनामिक ट्रस भएको ठाउँहरूमा चाहिँ अलिकति पालहरू भएको कारणले गर्दा पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गडरतिर चाहिँ छिर्नु भएन, खोलामा खस्ने सम्भावना हुन्छ। त्यो भएको भएर बाटो हिँड्ने मान्छेहरू पनि रोडको र रोड डिसिप्लिनलाई पालना गर्दै अगाडि बढ्नु पर्छ।
1: पुलबाट ओहोर दोहोर गर्ने पैदल यात्रुले विशेष ख्याल गर्न, हतार नगर्न र पालै पालो आउजाउ गर्न सुझाव दिँदै हुनुहुन्थ्यो नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई।
4: रसुवाको भोटेकोसी बारीपछि फेरि हिम नदी फुट्ने सम्भावना कति होला? त्यसको जोखिम र सावधानी,
5: करिब 14 हिम नदी र 14-15 हिमतालहरू यो क्षेत्रमा जोखिममा छन् र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ।
4: विज्ञ संघको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
1: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गरौं।

0: र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भुटेकोशीमा आएको विनाशकारी बाढ़ीपछि अहिले पनि विभिन्न हिम नदीहरू फुट्ने जोखिम उत्तिकै छन्। त्यो सँगै विभिन्न स्थानका साना नदी तथा खोलाहरूमा पहिरोका कारण थुनिने र बाढ़ीको उच्च जोखिम रहेको छ। के फेरि ठूलो बाढ़ीको जोखिम छ? कुन स्थानमा कस्तो जोखिम होला? हामीले बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
3: अहिले पछिल्लो चिन्तनबाट हामीलाई प्राप्त प्रतिवेदनमा के देखेको छ भने करिब 14 हिम नदी र 14-15 हिमतालहरू यो क्षेत्रमा जोखिममा छन् र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ। हिमतालहरू यस्तै

0: पटुक्न सक्छ। त्यसकारणले जोखिम चाहिँ अब यो 100 वर्ष आउँदैन भन्नुभन्दा पनि जलवायु परिवर्तनको कारण समेत राखेर हेर्दाखेरि हामीले यस्तो घटना फेरि छुट्टै बेहोर्न पनि पर्न सक्छ अथवा 100 वा 200 वा 400 वर्ष नआउनु पनि सक्छ। त्यसकारण त्यो यकिन गर्न सक्ने विषय चाहिँ छैन। तर हामीले भन्न सक्ने विषय अहिलेको अवस्थामा के हो भने जुन किसिमको तापमानमा वृद्धि र जलवायु परिवर्तनको प्रभाव छ यो हेर्दै गर्दाखेरि चाहिँ यस्ता घटनाहरू फेरि पनि घट्छन्, छिट्टै पनि घट्न सक्छ।
1: मोरङको कट्नु खोलाको अवस्था चाहिँ के छ? यो प्रश्न चाहिँ खड्का होम र विक्रम भण्डारीज्यूको तर्फबाट, उहाँहरू एकदमै धेरै चिन्तित हुनुहुन्छ भनेर प्रदीप पराजुलीले लेख्नु भएको छ।
0: अहिले यतिखेर मनसुन त्यस्तो धेरै सक्रिय छैन, वाइड स्प्रेड रेन भन्छौ हामी, फराकिलो क्षेत्रमा धेरै भारी वर्षाका घटनाहरू भइरहेका छैनन्। तर आकल झुकल कहीँ 81-82 घण्टाको लागि ठूलो पानी पर्ने घटनाहरू चाहिँ हामी देखिरहेका छौँ पछिल्लो 2-3 दिनदेखि। अब त्यस कारणले गर्दाखेरि त्यस्तो घटनाहरूमा मुख्यत त्यो जहाँ पानी परिरहेको छ त्यहाँनिर चाहिँ केही समय बाढी आउन चाहिँ सक्छ। तर अब उहाँले भनेको खोला पनि सानै खोला हो, त्यस कारणले यदि पानी परिरहेको छ, गड्याङ गुडुङ गरेको छ भनेदेखि त्यो क्षेत्रमा चाहिँ तत्कालको लागि 1-2 घण्टाको लागि कुनै बाढी खोला बढ्ने चाहिँ हुन सक्छ। तर अब निरन्तर पानी झरी र ठूलो बाढीको सम्भावना चाहिँ छैन।
1: माधव ढकालको कमेन्ट चाहिँ मर्स्याङ्दी नदीको अवस्था चाहिँ के छ भनेर सोध्नु भएको छ।
0: मर्स्याङ्दी नदी यतिखेर सतर्कता तहभन्दा तल छ पछिल्लो 4 दिनदेखि, र अब मर्स्याङ्दी नदीले अर्को 3 दिन पनि सतर्कताभन्दा माथि जाने गरी बाढी उत्पन्न हुने अवस्था त्यहाँ चाहिँ छैन। यहाँको प्रश्नमा यदि हिमाली क्षेत्र पनि छ, हिमतालहरू पनि छन् र त्यस्तो जोखिमको कुरा गर्नुभएको हो भने अब मर्स्याङ्दीमा मात्रै होइन समग्र हिमाली क्षेत्रमा हिम पहिरो र हिमताल विस्फोटकाको सम्भावना अब बिस्तारै घटेर गएको छ। तापक्रममा उल्लेख्य गिरावट आएको छ पछिल्लो 1-2 हप्तादेखि, र बिस्तारै तापक्रम घट्दै जाँदाखेरि हिमाली क्षेत्र बिस्तारै स्थिर हुँदै जान्छ र फेरि हिउँदको समयमा सामान्यतया यस्ता हिमताल विस्फोट वा हिम पहिरोबाट सिर्जने बाढीको सम्भावना अत्यन्तै कम हुन्छ। त्यस कारणले कम्तीमा पनि आउँदो मार्च महिना भन्छौँ हामी, आउँदो चैत वैशाख भन्दा अगाडि हामी सुरक्षित रहन सक्छौ भन्न सक्छौ तुलनात्मक रूपमा। तर फेरि पनि अर्को मनसुन शुरू हुँदै गर्दाखेरि यस किसिमको जोखिम भने कायम नै छ।
1: अर्को तेज पोखरेलजीको प्रश्न छ, सोलो खुम्बुको हुङ्गा खोलालाई पहिरोले थुनेर ताल बनेकोले दुधकोशी आसपास क्षेत्रमा जोखिम बढ़ेको भन्ने खबर छ भन्नुभएको छ।
0: आज एक बिहानै हामीलाई त्यो खबर सूचना आयो, आउन साथ हामीले त्यहाँ स्थित पालिका र प्रहरी

0: समन्वय गर्यौं र स्थलगत अवलोकनकै भिडियो पनि प्राप्त गर्यौं। त्यो हेर्दाखेरि त्यति ठूलो पहिरो र त्यति ठूलो मात्रामा पानी जम्मा भएको देखिएन र तल्लो क्षेत्रमा प्रभावित हुन सक्ने त्यस्तो ठूलो सामाजिक अथवा बस्ती अथवा अन्य संरचना पनि त्यति धेरै देखिएन। त्यस कारणले गर्दाखेरि यसबाट सामान्य जोखिम छ, सतर्क चाहिँ भइराखौं भनेर हामीले सूचना जारी गर्यौं। त्यसको केही बेर पछाडि नै त्यो भरिन गयो र पानी खुलेको छ, अहिले जोखिम चाहिँ छैन।
1: पर्वतको अन्नपूर्ण गाउँपालिका 11 स्थित किमरुङ खोला र दार्चुलाको चौलानी नदीमा चाहिँ नदी थुनियो, यहाँहरूले त्यो सूचना पनि जारी गर्नुभएको थियो होइन। यो क्रम चाहिँ अब जस्तो हिमनदीसँग जोडिएको कुरा छुट्टी भयो होइन, पहिरोले जुन नदी थुनिने क्रम छ, नेपालको कुन कुन क्षेत्र चाहिँ अलिक बढी जोखिममा छन्?
0: अब त्यसको ठ्याक्कै जहाँसम्म अहिले पछिल्लो समयको पहिरो ससेप्टेबिलिटी म्याप, ल्यान्डस्लाइड ससेप्टेबिलिटी म्याप म्याप भन्छौँ, त्यो एउटा प्रकोप नक्साङ्कन भनेर बुझौँ, त्यो हेर्दाखेरि चाहिँ नेपालको त्यो पहिरो जान सक्ने क्षेत्र भनेर पहाड़ी क्षेत्रमा समग्र क्षेत्रहरू देखिन्छ। त्यस कारणले गर्दाखेरि कहाँ बढ़ी छ कहाँ कम छ भन्ने कुराको अर्को एउटा पाटो चाहिँ हामीले विगतमा कहाँ कहाँ उल्लेख्य पहिरो क्षेत्रहरू एक्टिभ क्षेत्रहरू देखेका छौं ती क्षेत्रहरू मान्न सकिन्छ। अर्कोतर्फ हाम्रो विकासले तीव्रता दिँदै गर्दाखेरि मुगली नारायणगढ सडक खण्ड कृष्णवीर जस्ता क्षेत्रहरू होइन जुन पहिरोले परिचित छन् ती क्षेत्रहरू, त्यस्तो क्षेत्रहरू हरेक जिल्लाहरूमा छन् र त्यहाँको आम मानिसलाई ती जिल्लाहरूको पहिरोग्रस्त क्षेत्रहरूको बारेमा जानकारी छ। ती क्षेत्रहरू पहिलो प्राथमिकतामा परिहाले जोखिमका दृष्टिकोणले, र पछिल्लो समय पहाड़ी क्षेत्रमा निरन्तर वर्षा निरन्तर विकासका अव्यवस्थित प्रयासहरू होइन भइराख्दाखेरि यसको चाहिँ ठ्याक्कै यो डाइनामिक भन्छौँ हामी गतिशील छ। पहिरो क्षेत्रहरू पनि पहिला जोखिम नभएका क्षेत्रहरूमा पहिरो गइराखेको अवस्था छ। त्यस कारणले अहिले सरस्वती भन्दाखेरि चाहिँ नेपालको मुख्यत उच्च हिमाली पहाड़ी र तराईको क्षेत्र छ, के अरे चुरेको क्षेत्र छ, यी समग्र क्षेत्र चाहिँ पहिरोको जोखिममा छन्। अब बढ़ी जोखिममा भएको क्षेत्रहरू चाहिँ अब केन्द्रीय नेपालकै उदाहरण दिएर हेर्दाखेरि अहिले मुगली नारायणगढ सडक खण्ड कृष्णवीरको क्षेत्र दामनको क्षेत्रहरू होइन यस्ता क्षेत्रहरू चाहिँ हामी परिचित छन्। त्यो बाहेक जति पनि महत्वपूर्ण राजमार्गहरू छन् मुख्यत

0: स्पेशल एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई. नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी. एलजी लाइफ्स गुड.
1: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना. प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं. तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्. तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्. हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैं तयार छौं. त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, धुम्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015 7 21 165, टोल फ्री नम्बर 16601111, इमेल kathmandu.ro@advl.gov.np. तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो. यो कठिन समयमा हामी तपाईँको साथमा छौ. कृषि विकास बैंक लिमिटेड.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर. खल्तीमा पैसा नहुनेले पनि स्वास्थ्य उपचार पाउनुपर्छ र पैसा नभएर कोही मर्न पर्दैन भन्दै चुनावी सभाहरूमा न्याय र समानताको चर्को ओकालत गर्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह बालेनको चुनावी प्रतिबद्धतामाथि सप्तरीको राजविराजमा घटेको एक लज्जास्पद घटनाले गम्भीर प्रश्न चिन्ह खड़ा गरिदिएको छ. प्रधानमन्त्रीको उक्त लोकप्रिय घोषणा र सरकारको मातहतमा रहेका अस्पतालको वास्तविक कार्यशैली बीच आकाश जमीनको दूरी रहेको प्रमाणित गर्दै राजविराज नगरपालिका 14 गर्भवती बबिता पासवानले केवल 2500 रूपियाँ मेडिकल जाँच शुल्क तिर्न नसक्दा गजेन्द्र नारायण सिंह अस्पताल बाहिरकै चिसो फुटपाथमा बच्चा जन्माउनु परेको छ. नागरिकको स्वास्थ्यको ग्यारेन्टी गर्ने दावीसहित सत्ताको नेतृत्व सम्हाल्नुभएका प्रधानमन्त्रीको आफ्नै ड्रीम पोर्ट चुनावी नारालाई गिज्याउने गरी घटेको यस स्वास्थ्य चरम लापरवाहीको घटनाले अहिले संसददेखि सड़कसम्म सरकारको कड़ा आलोचना भइरहेको छ. प्रधानमन्त्री बालेन्द्र शाहले चुनावी सभामा घण्टी बजाउँदै हजारौंको जनमानस अगाडि खल्तीमा पैसा नहुनेले पनि स्वास्थ्य उपचार पाउनुपर्छ र पैसा नभएर कोही मर्न पर्दैन भन्नुभएको थियो. त्यही बेला सिट्ठी र ताली परर बजेका थिए.
4: खल्तीमा पैसा नभएको विपन्न गरीबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हाम्रो एजेण्डा.
3: प्रधानमन्त्री बालेन्द्र शाहको यो घोषणामा त्यति बेला सिट्ठी र तालीको गडगडाहटले समर्थन जनाएको थियो. तर प्रधानमन्त्रीको त्यही प्रतिबद्धताको परीक्षा लिने गरी अहिले सप्तरीकी बबिता पासवानको घटना सार्वजनिक भएको छ. आर्थिक अभावमा उपचारका लागि अस्पताल पुगेकी प्रसव पीड़ित महिलाले अस्पताल बाहिरै बच्चा जन्माउनु पर्ने अवस्था आएपछि प्रधानमन्त्रीको घोषणामाथि नै प्रश्न उठेको हो. यही विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबु ओलीले प्रतिनिधि सभामै सरकारको ध्यान आकर्षण गराउनु भएको छ. वहाँले प्रधानमन्त्री बालिनको चुनावी घोषणालाई स्मरण गराउँदै राज्यले विपन्न नागरिकको स्वास्थ्य अधिकार व्यवहारमा कसरी सुनिश्चित गरिरहेको छ भन्ने प्रश्न उठाउनु भएको छ.
5: गोजीमा पैसा नहुनेले उपचार पाउनुपर्छ, त्यो हाम्रो एजेण्डा हो भनेर प्रधानमन्त्री बालेन्द्र शाहले चुनावको नारा दिनुभएको थियो. बबिताको श्रीमानसँग 2000 रूपियाँ थियो. 1200 रूपियाँ नपुगेपछि पैसा खोज्न जाने क्रममा सँगै निस्किएकी श्रीमतीले अस्पतालको पेटीमा बच्चा जन्माइन्. म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु, तपाईँले घोषणा गर्नुभएको एजेण्डाको कार्यान्वयनमा राज्य कहाँ उभिएको छ र विशेष गरी स्वास्थ्य मन्त्रालय कहाँ उभिएको छ? स्वास्थ्य मन्त्रालयले यो एजेण्डा कार्यान्वयनको लागि लागू गर्नको लागि आजसम्म नीति नियममा के परिवर्तन गरेको छ, के बहस गरेको छ म सोध्न चाहन्छु. त्यो रात एउटा शिशु मात्र जन्मिएको होइन सभामुख महोदय, त्यो रात एउटा प्रश्न पनि जन्मिएको हो. त्यो प्रश्न हो के गरीब भएर जन्मिनु यो देशमा अपराध हो?
3: निमुखा जनताले भोग्ने नीति बेग्लै छ. बाँच्न जाने अस्पतालको प्रसव पीड़ामा रहेकी महिलालाई लखेटिदियो. खुशबु ओलीले संसदमा सरकारसँग जवाब मागिरहँदा घटनाको अर्को पाटो स्वास्थ्य प्रणालीमै देखिएको कमजोरीतर्फ पनि औंला ठटिएको छ. प्रसव पीड़ामा रहेकी महिलाले तत्काल उपचार किन पाइनन्?

0: अस्पतालको आपतकालीन प्रक्रिया र विपन्नका लागि उपलब्ध सरकारी सुविधा किन सक्रिय भएनन्? सत्तारूढ़ दलकी सांसद तथा चिकित्सक डाक्टर तोसीमा कार्कीले यिनै प्रश्नको जवाब खोज्नु भएको छ।
1: म आग्रह गर्न चाहन्छु, बबिता जस्ता हरेक गर्भवती महिलासम्म राज्य पुगोस् र भनोस् चिन्ता नलिउ बबिता, म तिम्रो साथमा छु। फ्री डेलिभरी प्रसव बच्चा जन्माउनको लागि मात्र निशुल्क होइन, बच्चा जन्माउने सम्पूर्ण प्रक्रियाको लागि आवश्यक हुने जाँचहरू, औषधि, उपचार, भिडियो एक्सरे सम्पूर्ण जाँचको लागि निशुल्क हुने व्यवस्था गरियोस्, आवश्यक संशोधन गरियोस्। प्रत्येक अस्पतालमा सामाजिक सेवा इकाई 24 घण्टा अलर्ट र एक्टिभ राखियोस् भन्न चाहन्छु। गरिब बिरामीले कहाँ जाने, कसलाई भन्ने, कसरी पैसा जुटाउने खोज्नु पर्ने होइन कि अस्पतालले ती बिरामीहरूलाई आफै पहिचान गरेर सपोर्ट सिस्टम एक्टिभेट गर्ने प्रणाली बनाऊ भन्न चाहन्छु।
0: बबिता पासवानको घटनाले स्वास्थ्य सेवाको व्यवस्थापनसँगै सरकारको राजनैतिक जवाबदेहतामाथि प्रश्न उठाएको छ। सत्तारूढ़ दलकै सांसद अमरेश सिंहले घटनालाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहप्रति कड़ा असन्तुष्टि व्यक्त गर्दै मधेसका जनताको मतबाट सरकारमा पुगेको नेतृत्वले नै मधेसी समुदायलाई व्यवस्था गरेको आरोप लगाउनु भएको छ। उहाँले सरकारलाई सचेत गराउँदै आगामी दिनमा यसको राजनैतिक परिणाम भोग्नुपर्ने चेतावनी समेत दिनुभएको छ।
2: बिहानै मेरो घरमा एउटा दलितको नेता भोला पासवान सप्तरीबाट आउनुभयो, उहाँले भिडियो देखाउनु भएको थियो त्यो बबिता पासवानको, कि राज्य कति मधेसी प्रति पीडादायी छ कि उसलाई हस्पिटलमा बस्ने अधिकार पनि दिएन। म रुँदै आए त म यहाँ रुँदैन, म राज्यलाई भन्न चाहन्छु तपाईँ मधेसीको बलमा सरकार ठहराउनु भएको छ, तपाईँको टासको पत्ता हो। तपाईँको लागि यही व्यक्ति बोलेको थिएँ कि यो सरकार बनेन भने आत्मदाह गर्छु, र यही ठाउँबाट भन्न चाहन्छु कि तपाईँ मधेसीलाई तबाह गर्नुहुन्छ, तपाईँको नाश लेख्या छ।
0: सांसदहरूले बबिता पासवानको घटनालाई केवल एउटा अस्पतालको कमजोरीका रूपमा नलिई विपन्न नागरिकका लागि राज्यले सुनिश्चित गरेको स्वास्थ्य सेवामाथिकै प्रश्नका रूपमा उठाएका हुन्। सरकारी स्वास्थ्य सेवा, आमा सुरक्षा कार्यक्रम र अस्पतालको आपतकालीन व्यवस्थापन प्रणाली कहाँ चुकियो भन्ने विषयमा छानबिन हुनुपर्ने उनीहरूको माग छ। सत्तारूढ़ दलकै सांसदहरूबाट सरकारसँग जवाब माग भइरहँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि घटनालाई गम्भीरतापूर्वक उठाएको छ। कांग्रेसका सांसद गीता गुरूङले आर्थिक अभावकै कारण एउटी गर्भवती महिलाले सड़कमा बच्चा जन्माउनु पर्ने अवस्था आउनु स्वीकार्य हुन नसक्ने भन्दै सरकारसँग प्रश्न गर्नुभयो।
3: सप्तरीमा आर्थिक अभावका कारण अस्पताल बाहिरै एकजना महिलाले बच्चा जन्माउनु परेको घटनाले लज्जाबोध भएको छ। सुरक्षित मातृत्वको जिम्मेवारी राज्यको हो कि होइन कि तपाईँहरूको शासनकालमा पैसा नहुनेले सड़कमा बच्चा जन्माउनु पर्ने हो? सभामुखज्यू, म प्रधानमन्त्रीज्यूको नियतमा अहिले नै धेरै शंका त गर्दिन, तर अपेक्षित परिणाम आएन प्रधानमन्त्रीज्यू।
0: बबिता पासवानको घटनाले सरकारको राजनैतिक जवाबदेहतामाथि प्रश्न उठाएसँगै संविधानले सुनिश्चित गरेको सुरक्षित मातृत्व र निशुल्क स्वास्थ्य सेवाको कार्यान्वयनमाथि सांसदले प्रश्न गरिरहेका छन्। आर्थिक अभावकै कारण गर्भवती महिलाले अस्पतालको ढोकामै बच्चा जन्माउनु पर्ने अवस्था आउनु राज्यको स्वास्थ्य प्रणालीमाथिकै गम्भीर प्रश्न भएको भन्दै उनीहरूले सरकारसँग जवाब माग गरेका छन्। सत्तारूढ़ राष्ट्रपाकै सांसद खगेन्द्र कर्णले घटनाबारे हिजो नै सम्बन्धित मन्त्रीले संसदमा स्पष्ट जवाब दिनुपर्ने संसदमा माग गर्नुभएको थियो।
4: एउटा महिला पैसाको अभावको कारणले चाहिँ अस्पताल बाहिर आफ्ना बच्चा जन्माउनु परेको छ, हामी चाहिँ स्वास्थ्यमा ठूला ठूला कुरा गरेर बसिरहेका छौं। माननीय मन्त्रीज्यूलाई ध्यान आकर्षण गराउन चाहन्छु कि सप्तरीमा भएको घटनाको सत्य तथ्य विवरण संसद समक्ष आएर जानकारी गराउनु हुनेछ।
0: सांसदहरूले घटनालाई गम्भीर रूपमा उठाएपछि सरकारले भने छानबिन अघि बढ़ाएको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले घटनाका बेला ड्यूटीमा रहेका अस्पतालका कर्मचारीलाई जिम्मेवारीबाट हटाएर उनीहरूमाथि अनुसन्धान भइरहेको प्रतिनिधि सभालाई जानकारी गराउनु भएको छ।
5: मिति 2083 भदौ 25 गते प्रतिनिधि सभा बैठकमा माननीयज्यूहरूले सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिरै एक आमाले बच्चा जन्माएको घटनाका सम्बन्धमा उठाउनु भएको विषयप्रति सरकारको गम्भीर ध्यान आकर्षण भएको छ। उक्त घटनाको जानकारी प्राप्त हुन साथ मन्त्रालयले अस्पतालसँग घटनाका सम्बन्धमा 24 घण्टे स्पष्टीकरण माग गरेको थियो र अस्पतालबाट स्पष्टीकरण पेश भइसकेको पनि छ। यसका साथै नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभात श्रेष्ठ र एथिकल कमिटिबाट डाक्टर अजय शाह सहित 5 सदस्यीय टोली हिजो नै स्थलगत छानबिनका लागि राजविराज पुगिसकेका छन्। उक्त टोलीसँगै मन्त्रालय तर्फबाट स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डाक्टर पवन जङ रायमाझी समेत रहनु भएको छ। उक्त घटनाका सम्बन्धमा छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट समिति गठन भइसकेको छ। साथै अस्पतालको सो घटनाको बखत ड्यूटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई आवश्यक छानबिन शुरू भइसकेको छ।
0: बबिता पासवानले आर्थिक अभावकै कारण अस्पतालको बाहिर बच्चा जन्माउनु परेको घटना केवल एउटा परिवारको पीड़ा नभई नेपालको स्वास्थ्य प्रणाली र राज्यको जिम्मेवारीमाथिको गम्भीर प्रश्न बनेको छ। संविधानले सुनिश्चित गरेको सुरक्षित मातृत्व र निशुल्क स्वास्थ्य सेवाको हक व्यवहारमै सुनिश्चित गर्न नसकेसम्म यस्ता घटना दोहोरिन सक्ने भन्दै सांसदले सरकारको ध्यान आकर्षण गराएका छन्। घटनाबारे छानबिन अघि बढ़िसकेको अवस्थामा अब दोषी पहिचान र कार्यवाहीसँगै अस्पतालको आपतकालीन सेवा, सामाजिक सेवा इकाई, आमा सुरक्षा कार्यक्रमको प्रभावकारिता सुधार गर्दै पैसाकै अभावमा कुनै पनि गर्भवती महिलाले अस्पतालको ढोका बाहिर बच्चा जन्माउनु पर्ने अवस्था नआउने सुनिश्चितता गर्नुपर्ने चुनौती सरकार सामु रहेको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री नरेन्द्र गेवाली।
6: नेपाली सेनाले चिलिमे हाइडोको टनलसम्म जाने बाटो खोलिएको जनाएको छ। सैनिक मुख्यालय जंगी अड्डाका अनुसार हेभी इक्विपमेन्ट जान मिल्ने गरी टनलसम्मको बाटो खोलिएको हो। यो हाइडोमा विदेश सहितको संयुक्त टोलीसँग काम भइरहेको सेनाले जनाएको छ। सेनाका अनुसार अहिले लेदो फाल्ने काम भइरहेको छ। त्यसै गरी रसुवागढ़ी जलविद्युत आयोजनामा कम्पोज साइट क्विक रियाक्सन टीम तथा विदेश सहितको संयुक्त खोज तथा उद्धार टोली मार्फत खोजीको काम भइरहेको सेनाले बताएको छ। लाङटाङ हाइडोमा पनि खोजी कार्य भइरहेको सेनाले बताएको छ। माथिल्लो त्रिशुली एकको हाकु बेसी स्थित अडिट एकको टनेलमा नेपाली सेनाको टोलीले टनेलको 200 मिटर आसपासको इलाकामा ड्रोन मार्फत रेकी गरी खोजी कार्य गरेको तर केही पनि फेला नपरेको बताएको छ। त्रिशुली 3-1 पावर हाउस तथा टनेल इलाकामा पनि संयुक्त टोली मार्फत खोजी भइरहेको छ। त्रिशुली 3 पनि खोजी जारी रहेको सेनाको भनाइ छ। रसुवाबाड़ीमा परेको 10 दिनपछि त्रिशुली 3-1 सुरूङबाट उद्धार गरिएका सप्तरीका संजय शाह काठमाडौँको छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालबाट डिस्चार्ज भएका छन्। गत भदौ 19 सुरूङबाट उद्धार गरेर उपचारका लागि काठमाडौँ ल्याइएका उनी 8 दिनको अस्पताल बसाएपछि शुक्रबार साँझ डिस्चार्ज भएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले 24 सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको 81 महासभालाई सम्बोधन गर्ने हुनुभएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईले आज आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधनको कार्यतालिकाबारे जानकारी दिनुभएको हो। संयुक्त राष्ट्र संघको 81 महासभाको हाई लेभल जर्नल डिबेट 22 28 सेप्टेम्बरसम्म न्यूयोर्क स्थित राष्ट्र संघको मुख्यालयमा हुनेछ। सचिव राईका अनुसार महासभाको जर्नल डिबेटमा सम्मानीय प्रधानमन्त्रीज्यूले 24 सेप्टेम्बरमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सरकारले रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित शिक्षा क्षेत्रको पुनः रूपथानका लागि 2,34,32,17,500 रूपियाँ लाग्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढ़ीबाट 18 विद्यालयहरू प्रभावित भएका छन्, जसमा 11 विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 7 विद्यालयमा आंशिक क्षति पुगेको छ। बाढ़ी पश्चात त्यस क्षेत्रमा 9,000 भन्दा धेरै विद्यार्थीहरूको पठन पाठन अवरूद्ध भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र मुलुकका शीर्ष उद्योगी व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आज घण्टाका लागि तय गरिएको भेटवार्ता झण्डै 2 घण्टा चलेको थियो। छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो। भेटमा निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्या खुलेर राखिएको र प्रधानमन्त्री लगानी प्रवर्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाएको ढकालले जानकारी दिनुभयो। अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ। विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधि मैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण नागरिक एप मार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था मिलाइएको जनाएको छ। प्रेस विज्ञप्ति अनुसार यो व्यवस्था लागू भएसँगै अब भ्रमण विवरण लिनका लागि सेवाग्राहीहरूलाई विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने वा भौतिक निवेदन बुझाउनुपर्ने बाध्यता को अन्त्य भएको विभागले जनाएको छ। सत्तारूढ़ दल रासपाले राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि पार्टी महामन्त्री समेत रहेका सांसद विपिन कुमार आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार आचार्यको संयोजकत्वमा 11 संसदीय समिति गठन गरिएको हो। उनका अनुसार भदौ 5 केन्द्रीय समिति बैठकको निर्णय बमोजिम समिति गठन भएको हो। काठमाडौँको तीनकुनी स्थित गैरी गाउँबाट प्रहरीले 705 सिलिण्डर ग्यास बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले 2 ठूला ट्रकमा लोड गरिएको अवस्थामा ग्यास बरामद गरेको हो। ग्यास कालोबजारी गरेको आरोपमा बसुन्धारा स्थित जयश्री बालाजी ग्यास स्टोरका संचालक दिनेश लुइटेललाई प्रहरीले पक्राउ गरेको छ। बसुन्धारामा ग्यास स्टोर सञ्चालन गरेका लुइटेलले प्रति सिलिण्डर 2750 रूपियाँमा ग्यास बेच्ने गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए। अर्थमन्त्री डाक्टर सरिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन 5 विशेष प्याकेज अघि बढ़ाउन लागेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सृजनको 28 वार्षिक साधारण सभामा उहाँले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर 5 प्याकेज मार्फत काम अघि बढ़ाइएको जानकारी दिनुभयो। अर्थमन्त्रीले पहिलो प्याकेज अन्तर्गत भोटेकोशी बाढ़ीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनस्थापनाका लागि आवश्यक काम भइरहेको बताउनुभयो। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ी तथा विपदका बेला नेपाली सेनाको जस्तै देखिने पोशाक दर्जा र चिन्ह प्रयोग गर्दै उद्धार तथा राहतमा खटिएको ग्रीन आर्मी नेपालको गतिविधिलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। अधिवक्ताहरू साम्बाराज अर्याल, गोविन्द राम परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानून विपरीत गैर सरकारी संस्थाले सैनिक प्रकृतिको संरचना पोशाक दर्जा र चिन्हको प्रयोग गरेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। दक्षिण कोरिया र इरानका विदेश मन्त्रीले आज फोन वार्ता मार्फत हर्मुज जल घाँटीको सुरक्षा तथा मध्य पूर्वको पछिल्लो अवस्थाबारे छलफल गरेका छन्। दक्षिण कोरियाले जल घाँटीको सुरक्षामा सम्भावित योगदानबारे मूल्यांकन गरिरहेका बेला दुई देशका विदेश मन्त्रीबीच वार्ता भएको हो। दक्षिण कोरियाली विदेश मन्त्री चो ह्युवनले इरानी समकक्ष अम्बास अरागचीको अनुरोधमा वार्ता गर्नुभएको दक्षिण कोरियाको विदेश मन्त्रालयले जनाएको हो। मलेसियामा जारी एसीसी पुरूष प्रिमियर कपको फाइनलमा भोलि नेपाल र युए उपाधि सन् 2027 एसिया कप स्थानका लागि आम्ने सामने हुँदैछन्। जारी प्रतियोगितामा युए अपराजित रहँदै फाइनलमा पुगेको छ भने नेपाल समूह विजेता बनेर सेमी फाइनलमा ओमानलाई हराउँदै फाइनलमा पुगेको हो। नेपाल र युए बीच हालसम्म 19 एक दिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा नेपालले 11 र युएले 8 जित निकालेका छन्।
7: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
9: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
10: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
9: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
10: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेर लाग्ने।
11: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
12: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
9: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
13: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ
14: बेनु शर्मा।
15: खल्तीमा पैसा नहुनेले पनि उपचार पाउनुपर्छ भन्दै जनतालाई सुखको सपना देखाउने तिनी बालिन सारण नयाँ एजेण्डा बोकेकाहरू आज व्यवस्था र सरकारको बागडोर सम्हालेर बसिरहेका छन्। तर भाषणको यो सुन्दर संसार र विपन्न नेपाली आमाले भोग्नुपर्ने थरातले यथार्थबीच कति कुर खाडल छ भन्ने कुरा बुझ्न सप्तरीको राज विराज पुग्नुपर्छ। जहाँ मात्र 1200 रुपियाँ खल्तीमा नपुग्दा एकजना गर्भवती आमा अस्पतालको गेट बाहिर सड़क पेटीको चिसो नालीमाथि छटपटाउँदै सुत्केरी हुन बाध्य भइन्। मंगलबार मध्यराति 1 बजेको थियो। राजविराज नगरपालिका 14 कि 30 वर्षीय बबिता कुमारी पासवानलाई सहनै नसकिने प्रसव पीड़ा अर्थात सुत्केरी व्यथा भइरहेको थियो। मजदूरी गरेर परिवार पाल्ने श्रीमान हरेराम पासवानले हतार हतार ई रिक्सा खोजेर श्रीमतीलाई लिएर गजेन्द्र नारायण सिंह अस्पताल पुगे। मनमा आशा थियो अस्पताल पुगेपछि त सरकारको आमा सुरक्षा कार्यक्रमले न्याय देला, मेरो श्रीमतीले सुरक्षित रूपमा बच्चा जन्माउनिन्। उनलाई आशा थियो। अस्पतालको लेबर वार्डमा जाँच त भयो तर लगत्तै स्वास्थ्यकर्मीले रगत परीक्षणको एउटा पूर्जा हरेरामको हातमा थमाइदिए। भूमिविहीन हरेरामको खल्तीमा जम्मा 2000 रुपियाँ मात्र थियो जुन बबितासँगै थियो। जब उनले काउन्टरमा सोधे जवाफ आयो रगत जाँचको 3200 रुपियाँ लाग्छ। यो रात बबिताले अस्पतालको बेडमा होइन एक एक सेकेण्ड मृत्युसँग लडिरहेकी थिइन्। प्रसव पीड़ाले मरणासन्न भएर छटपटाइरहेकी उनी अस्पतालका मान्छेहरू पेटको बच्चा भन्दा बढी काउन्टरको पैसा हेरिरहेका थिए। बबिता सम्झिन्छिन् मात्र 1200 रुपियाँ नपुग्दा उनका श्रीमान अस्पतालभित्र लाचार बने, केही बोल्नै सकेनन्। मध्यराती आफूलाई फोन गर्दा पनि पैसाको जो हुन नसकेको उनी बताउँछिन्। अन्तत बाहिरका औषधि पसलमा उधारो माग्न हरेराम निस्कदा पीड़ाले तिच्याइरहेकी बबिता पनि लुरु लुरु श्रीमानको पछि पछि बाहिर आउन बाध्य भइन्। बिहानको 4:30 बज्न लाग्दा व्यथाले सुँगो शरीर चुडिएझै भएपछि बबिता अस्पतालका गेट बाहिर सड़क पेटीको नालीमाथि घोप्टो परेर रुन र कराउन थालिन्। अस्पतालका डाक्टर र नर्सहरू त्यहीबाट हिँडिरहेका थिए। मैले रुँदै हेरे तर कसैले मलाई मान्छे सम्झेनन्। बबिताको आँसु खस्छ। अन्तत छिमेकी महिलाको सहयोगमा 2.5 घण्टासम्म भुइँमा छटपटाउँदै बबिताले त्यही नालामाथि नै आफ्नो नवजात शिशु छोरालाई जन्म दिइन्। भाषणमा निशुल्क स्वास्थ्यको नारा घन्किरहँदा एउटा नेपाली शिशुको पहिलो पाइला सड़कको फोहोर नालामा पर्यो। बच्चा जन्मेपछि आत्तिएका हरेरामले पुनः श्रीमती र शिशुलाई बचाउन अस्पतालको गाइनो वार्ड भित्र पुर्याए तर त्यहाँ दया र उपचार पाउनुको साटो नर्स र सरसफाई कर्मचारीहरूले चरम दुर्व्यवहार गरे। भर्खरै सड़कमा बच्चा जन्माएर शिथिल भनेकी आमालाई केही बेर बस्न दिनुहोस् भन्दा कर्मचारीहरूले छिटो निस्किहाल्नु होइन भने धक्का दिएर निकाल्छौ भन्दै अप्काएर लकेटेर अस्पताल बाहिर निकालिदिए। अन्तत त्यो गरीब परिवार फेरि ई रिक्सा चढेर घर फर्कन बाध्य भयो। अहिले अस्पतालका डाक्टर जितेन्द्र कडेल हामीलाई जानकारी नै नदी उनीहरू बेडबाट भागे भन्दै आफ्नो गल्ती लुकाउन खोजिरहेका छन्। भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मात्र अहिले आमा र शिशुलाई अस्पताल ल्याएर उपचार त गरिएको छ तर यो घटनाले अहिलेको व्यवस्थालाई गिज्याइरहेको छ। भाषणमा पैसा नहुनेले पनि उपचार पाउनुपर्छ भन्नु जति सजिलो छ, बबिता जस्ता विपन्न नागरिकका लागि अस्पतालको गेटभित्र छिर्नु त्यति नै कठिन छ। 1200 रुपियाँ नहुँदा एउटा शिशु फोहोर नालामा जन्मिन विवश हुन्छ भने के त्यो नालाको हिलो बबिताको शरीरमा मात्र लागेको हो र? होइन, त्यो हिलो त देशको लाचार स्वास्थ्य प्रणाली, नेताहरूले गर्ने ठूला भाषण, यो निर्दय राज्यको अनुहारमा लागेको हो। त्यो अबोध शिशुले भोलि ठूलो भएर सोध्यो भने सरकारसँग के जवाब छ कि तिम्रो आमाको खल्तीमा 1200 रुपियाँ थिएन त्यसैले तिमी नालामा जन्मियो भनिदिने? एउटा नागरिक हुनुको मूल्य 1200 रुपियाँ मात्रै हो।
16: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम डिसो खुशीको कनेक्सन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब जनता जान्न चाहन्छन्। आजको जनता जान्न चाहन्छन्का लागि हामीसँग हुनुहुन्छ नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का।
0: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन्का साथमा ग्लोबल आइएमई बैंक सबैका लागि बैंक पीस होम इन्टरनेट।
2: महाधिवेशन चाहिँ तालिका निकाल्छ, महाधिवेशन त हुन्छ नै, अब त्यसमा त कहाँ शर्त त
3: 20-25 जना कतिजना पूर्व केन्द्रीय सदस्यहरूले महाधिवेशन सारो भनेर सभापतिलाई भेटेरै दबाब पनि दिनुभयो, यसपछिको के छ?
2: दबाब दिने कुरा भइहाल्छ, अब त्यहाँनिर निर्वाचन चाहिँ टाइममै हुन्छ, त्यो दबाब दिने मान्छेहरू त्यो समूहहरू त त्यसो त भइरहन्छ नि प्रजातन्त्र।
3: अनि उहाँहरूले फेरि अर्को के भन्नुभएको छ भने यो बाढी पहिरोले गर्दाखेरि विभिन्न ठाउँमा चाहिँ प्रभावित भएको छ, मान्छेहरू महाधिवेशनमा सहभागी हुन नसक्ने अवस्था छ, त्यसकारणले सारो पनि भन्नुभएको छ।
2: अहिले त्यस्तो चाहिँ ठिकै हुनको लागि संविधान र कानूनले पनि दिनु पर्यो नि त, परेन?
3: अनि
2: त्यो बाढी पहिरो चाहिँ त्यो कुरा आफ्नो ठाउँमा छँदैछ, तर संविधान र चाहिँ विधानलाई त मिच्नु कसैले पनि सक्दैन नि त।
3: संविधानमा त पूर्णबहादुर खड्काले बैशाख जेठसम्म कहिलेसम्म सार्न मिल्छ भन्ने टाइपको कुरा गर्नुभएको थियो नि।
2: होइन, संविधानको व्याख्या गर्ने त सर्वोच्च होला नि त, सर्वोच्च भन्दा चाहिँ अब पूर्णबहादुर हो कि को बहादुर हो मलाई जान्दिनँ, संविधानको व्याख्या त सर्वोच्चले गर्ने होला नि त, उहाँले गर्ने होइन त।
3: यो कार्तिक बक्सिर भन्दा पछाडि त लैजान सकिन्न भन्ने तपाईँहरूको
2: बुझाइ मात्रै होइन भने संविधान र कानूनले दिएको कुरा त्यही हो,
3: होइन
2: हाम्रो बुझाइ हो त भने संविधान र कानूनको बुझाइ हो।
3: जस्तो आज ज्ञापन पत्र बुझाउनेहरूले पनि कार्तिक मङ्सिरतिर लैजाउँ भन्नुभएको छ नि त, के कार्तिक मङ्सिरतिर
2: होइन कार्तिक मङ्सिरतिर लैजाउँ भन्नको लागि चाहिँ त्यो सबै चाहिँ दसैँ तिहार के चाडपर्व दसैँको चाहिँ अष्टमी नवमीमा महाधिवेशन गर्ने कि दसैँ मनाउने पनि होला नि त, होइन र
3: भनेको अहिले असोजमै गर्नुपर्छ भन्ने के हो त तपाईँहरूले यता जिद्दी फेरि?
2: होइन जिद्दी होइन, संविधान र कानून सर्वोच्चको चाहिँ फैसला हो, त्यो व्याख्या गर्ने त्यो कुरा गर्ने त सर्वोच्च अदालत होला नि त, होइन र
3: सर्वोच्च अदालतले 16 गतेदेखि नै गर्नु भनेको छ।
2: सर्वोच्च अदालतले चाहिँ त्यो कुराको स्टडी लिएर उसले चाहिँ 16-19 चाहिँ अधिवेशनको डेट सँगै फिक्स गरिसकेका हुनाले तिम्रो रिट लाग्दैन भनेको छ नि त।
3: भनेपछि तपाईँहरूले चाहिँ बाध्यकारी छ संविधान,
2: बाध्यकारी हाम्रो बाध्यकारी होइन भने संविधान र कानून सर्वोच्चको बाध्यकारी
3: उनीहरूले गर्दा तपाईँहरू सार्न चाहिँ चाहेर पनि सक्नुहुन्न,
2: संविधान र कानून भन्दा विपरीत हामीले सार्न मिल्ने कुरै भएन।
3: अनि अर्को चाहिँ फेरि शेखर कोइरालासित पूर्णबहादुर खड्कासित पनि प्यारलली वार्ता भइरहेछ, त्यसकारणले सर्न सक्छ कि भन्ने आशंका छलफल चाहिँ गाई गई कुरा पनि गाउँ गाउँ कार्यकर्ताहरूको बीचमा गइरहेछ कि
2: कुरा चाहिँ अब नेताजीहरूले चाहिँ छलफल गरे होला त्यो कुरा आफ्नो ठाउँमा होला होइन, उहाँहरूले कसरी हो अब मैले देखेका चाहिँ त म निर्वाचन समितिको संयोजक हुँ, मैले चाहिँ विधान र
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 90.8
5: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा, तपसिलको मिति, स्थान र समय 1 गते साधारण सभा सहित केन्द्रित साधारण सभाको आयोजना गरिएकोले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई फोटो प्रति भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू
6: सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित, संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध
5: असोज 6 गते 1x1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेर सदस्यहरूका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे अग्रगामी सेवा केन्द्र अन्तर्गत जायका भवन बोझ भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यहरूको लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
6: असोज 10 गते एकाइगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यहरूको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्राङ्गणमा बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसै साथ सूचित गरिन्छ।
5: थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा सम्पर्क नम्बर 049421671 र 049421912। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
6: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 औं बैठकको निर्णय अनुसार संस्थाको 24 औं वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण शेयर सदस्य जीवहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।

0: मिति 2083 असोज 17 गते। कार्यक्रम हुने स्थान उद्घाटन सूर्य दाइक प्रावीण। कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिङचोक गाउँपालिका वार्ड नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरेका शेर सदस्यहरूसँग सुझाव संकलन।
1: असोज 24 गते बन्चारे सेवा केन्द्रको कार्यालय, समय बिहान 7 बजेबाट 10 बजेसम्म। साविक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारीघाट, समय बिहान 11 बजेबाट दिउँसो 3 बजेसम्म। सिंगटीमा रहेका सदस्यहरू। असोज 24 गते लापिलाङ सेवा केन्द्र गुदुङ, समय बिहान 10 बजेबाट दिउँसो 3 बजेसम्म। कालिङचोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्द्रावती भतेरे चौर, समय बिहान 7 बजेबाट 10 बजेसम्म। साबिकको सुन्द्रावती गाविसका सदस्यहरू। असोज 24 गते कालिङचोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा, समय बिहान 11 बजेबाट 4 बजेसम्म। कालिङचोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। असोज 25 गते समापन संस्थाको हल, समय बिहान 10 बजेबाट। छनौट भएका प्रतिनिधि सदस्यहरू।
0: अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थिति भई सहभागिता जनाउन सकिनेछ। साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू।
1: संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित। लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा बाखा नागेका ऋणीहरूको असुलीको लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र साधारण सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धित अन्य जानकारीहरू। साधारण सभामा उपस्थिति हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिइ आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धङ्काको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: बाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। अध्यक्ष गोपाल बहादुर पाण्डे, आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार दोलखा। साथै बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा तथा एकीकरण पश्चातको दोस्रो साधारण सभा देहाय बमोजिमका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएको हुँदा निम्न मिति समय र स्थानमा उपस्थित भई संस्थाको विकास र सुधारका लागि आवश्यक प्रक्रियामा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन सम्पूर्ण शेर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: तपसिल मिति 2083 असोज 24 गते शनिबार। समय बिहान ठिक 10 बजेदेखि बेलुकी 5 बजेसम्म। स्थान दरबार प्याटी प्यालेस नगरपालिकाको पुरानो कम्प्लेक्स सातो बाटो चरीकोट।
1: छलफल गरी पारित गर्नुपर्ने विषयहरू संचालक समितिको तर्फबाट लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 83-84 प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट पारित सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन तथा सुझाव सम्बन्धमा आगामी आर्थिक वर्षका लागि बाह्य तथा आन्तरिक लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति तथा कार्यविधि संशोधन एवं थप सम्बन्धमा संचालक समितिले गरेका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा र विविध सम्बन्धमा पुनश्च साधारण सभामा सहभागी हुने शेर सदस्यज्यूहरूले निर्धारित मिति समय र स्थानमा उपस्थित भए संस्थाले प्रमाणित गरेको शेर प्रमाणपत्र वा पासबुक सहित स्वयं उपस्थित हुनुपर्नेछ। संस्थाको विनियम नीति तथा कार्यविधिमा व्यवस्था भए बमोजिम बचत तथा ऋण भुक्तानी दायित्व नियमित नगरेका शेर सदस्यहरूलाई वार्षिक साधारण सभामा सहभागी गराइने छैन। उक्त साधारण सभाको दिन शेर सदस्य बन्न चाहनु हुने दोलखा जिल्ला भित्र स्थायी ठेगाना भएका व्यक्तिहरूले संस्थाको विनियम तथा सदस्य विस्तार कार्यविधि अनुसार 5 किता शेयर खरिद गरी सदस्य बन्न सकिनेछ र प्रवेश शुल्कमा 100% छुट गरिनेछ।
0: साधारण सभालाई पारदर्शी तथा प्रभावकारी बनाउन सम्पूर्ण शेयर सदस्यज्यूहरू अनिवार्य उपस्थिति भई आवश्यक सल्लाह सुझावको अपेक्षा गरिन्छ। कुमार कार्की, सचिव प्रेम।
1: सूर्योदय चरीकोट बहुउद्देश्य सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा।
0: मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभा, कार्य व्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार मानि तपसिलमा उल्लेख गरिए बमोजिम हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनका लागि हार्दिक निमन्त्रणा गरिन्छ।

0: प्रस्तुत कार्य सूचीहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन।
1: संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित बजेट।
0: लेखा सुपरिवेशन समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन। आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम, कार्यविधि नियमावली संशोधन पुनर्लेखन, सहकारी एकीकरण, थप प्रस्ताव,
0: प्रश्न र सुझाव, एकाई निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध। थप जानकारीको लागि
1: शेयर सदस्यहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब @milijulikalinchok साको 6658, फेसबुक पेज मिलिजुली दोलखामा पनि अपलोड गरिनेछ। शेयर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भए सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनको लागि अनुरोध गरिन्छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ।
0: साधारण सभामा शेष सदस्य मात्र आफै उपस्थिति हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल ब्याङ्किङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेष सदस्यहरूले नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनका लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध गरिन्छ। सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
0: मिति 2083 असोज 3 गते शनिबार। इकाइ नम्बर 1 क्षेत्र सुनखानी, उपस्थिति केन्द्र 1, कार्यस्थल सेवा केन्द्रको कार्यालय, ठेगाना कालिन्चोक 8 मेलडाँडा दोलखा, सुनखानी 2 कटुवा चौर कालिङचोक 9 कटुवा चौर दोलखा, बाबारे 3 मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2, बाबारे 4 भगवती मावि कालिङचोक 3 ग्याङ दोलखा, बाबारे 5 हिलेपानी संस्कृत मावि कालिङचोक 4 हिलेपानी दोलखा,
1: निको भूमि 6 निको भूमि मावि कालिङचोक 2 निको भूमि दोलखा, सिंगटी 7 हेलिप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलखा, लिङ्गवा सोयसाङ 8 घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलखा, गौरी शंकर 9 नाजिङ गौरी शंकर गाउँपालिका 7 नाजिङ दोलखा, थामिचागु 10 सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामिचागु दोलखा,
0: मागापौवा 11 कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखोर दोलखा, काटाकुटी 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी दोलखा, फस्कु 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गुठपानी दोलखा,
1: बिगु गाउँपालिका 4 घ्याङ्गर डाँडा दोलखा, गौरी शंकर 9 नाजिङ गौरी शंकर गाउँपालिका 7 नाजिङ दोलखा, थामिचागु 10 सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामिचागु दोलखा,
0: मागापौवा 11 कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखोर दोलखा, काटाकुटी 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी दोलखा, फस्कु 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गुठपानी दोलखा, फस्कु 14 साउते मावि कालापानी सैलुङ 7 कालापानी दोलखा,
1: नामदु 15 सेवा केन्द्रको कार्यालय 32 6 नामदु दोलखा, मार्बु 16 वडा नम्बर 7 को कार्यालय 32 7 मार्बु दोलखा, मैना पोखरी 17 सेवा केन्द्रको कार्यालय 32 5 मैना पोखरी दोलखा, मेलुङ र तामाकोशी गाउँपालिका 18 डुडे बजार, तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलखा, लिसङ्खु पाखर 19 सेवा केन्द्रको कार्यालय, लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक।
0: असोज 4 गते आइतबार इकाई नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 कार्यस्थल कार्यक्रम स्थल मसनडाँडा, ठेगाना भिनापा 1 सुस्पछेमौती दोलखा, भिनापा 2 21 भीममावि, भीमेश्वर नगरपालिका 2 दोलखा, भीमेश्वर नगरपालिका 3 र 6 22 कालिन्चोक मावि, भीमेश्वर 3 चरीकोट दोलखा, भीमेश्वर 4 23 सर्वमावि टहले मन्दिर, भीमेश्वर 4 टहले दोलखा, भीमेश्वर 5 24 भीमेश्वर 5 24 महेन्द्रदय मावि, भीमेश्वर 5 माटी दोलखा, भीमेश्वर 5 25 नयाँ पुल बजार, भीमेश्वर 5 नयाँ पुल दोलखा,
1: भीमेश्वर 5 26 बुढा भीमसेन मावि, भीमेश्वर नगरपालिका 5 किराती छाप दोलखा, भिनपा 7 27 कुटीडाँडा मावि, भीमेश्वर नगरपालिका 7 मकैबारी दोलखा, भीमेश्वर 7 28 कुप्री प्रावि, भीमेश्वर नगरपालिका 7 कुप

0: श्री दोलखा भीमेश्वर 8-9-29 देवी मावी भीमेश्वर नगरपालिका 8 बोच दोलखा
1: असोज 10 गते शनिबार इकाई नम्बर 3 क्षेत्र काठमाडौँ उपस्थिति केन्द्र 30 कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सी खोला काठमाडौँ
0: असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय ठेगाना भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा केही दुविधा भएमा संस्थाको फोन नम्बर 0491-3947, 4-21-943, 4-21-539 र 4-21-303 मा फोन गरी जानकारी लिन सक्नुहुनेछ ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको सञ्चालक समितिको मिति 2083 श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा सञ्चालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउन हुन हार्दिक अनुरोध गरिन्छ।

0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा सुपरिवेशन समितिको सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा, ऋण असुली तथा भाखा नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षणको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकाइ निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
1: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 भदौ 26 गते। स्थान ठुलो पातल चिपचिपे। क्षेत्र काबिक ठुलो पातल गाविस, ओडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9। समय बिहानको 10 बजेदेखि दिनको 4:30 बजेसम्म। भदौ 26 गते ठुलो पातल निगाले, साबिक ठुलो पातल गाविस, वडा नम्बर 4 र 5 जिरी नगरपालिका। भदौ 27 गते नान्दु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6, वडा नम्बर 7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनजाति मावि, साबिक गैरीमुदी र मिर्गे गाविस। भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि, गौरीशंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गापाको ओडा नम्बर 8 को ओडा कार्यालय, साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी उर्लेनी।
2: असोज 1 गते मार्बु ओडा कार्यालय, बैतेश्वर ओडा नम्बर 7 मा। असोज 2 गते चरीकोट हाम्रो रेडियोको हल, भीमेश्वर नगरपालिका, कालिन्चोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका।
0: असोज 3 गते स्थान रोयल बोइङ वेट जडीबुटी, क्षेत्र काभ्रे पलनचोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू। समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। असोज 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर वडा नम्बर 4 र 5, वडा नम्बर 3 को यारसा र मजुवा, बैतेश्वर 8 को एबो। समय बिहान ठिक 10 बजेदेखि दिउँसो 4:30 बजेसम्म।
1: वार्षिक साधारण सभामा उपस्थितको लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मिति 2083 साउन 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्नेछ। सदस्यको व्यक्तिगत विवरण केवाईएम अवधिक हुनुपर्ने।
1: सदस्यता निलम्बन खारेज वा

0: संस्थागणमा नरहेको हुनुपर्ने,
1: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्नेछ, 2083 असठ मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने,
0: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनु पर्नेछ। बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
2: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
0: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने शेष सदस्यहरूले 2083 आश्विन 5 गते अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
2: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क हार्दिक अनुरोध गर्दछौ।
0: मुख्य कार्यालय मैना पोखरी, फोन नम्बर 0949411030, नामदु सेवा केन्द्र नामदु 98513 22136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98513 22137, जुंगु सेवा केन्द्र जुंगु 98513 22141, चरीकोट सेवा केन्द्र चरीकोट 98513 22134 र काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98513 22147। भेष बहादुर मिजार व्यवस्थापक, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 32 रूपियाँ 5 मैना पोखरी दोलखा।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो भुवनेश्वर 90.8 मेगाहर्ज।

0: बिग्रेको मोबाइल छ भने नयाँ दिनुहोस्। जेके मोबाइल मर्मत सेन्टरमा गएपछि भइहाल्छ नि पुरा। ल हेर्नुहोस् त, मैले त बनाएर लिएर आइसके। हेलो वैदा, त्यसो भएदेखि मेरो परि हुन्छ अब कुरा।
1: हाम्रा सेवाहरू रेडियो, घडी, मोबाइल का कभर, डिस्प्ले ग्लास, इयरफोन, चार्जर लगायत सम्पूर्ण मोबाइल का पार्ट्सहरू पाउनुको साथै फेरिने काम पनि गरिन्छ।
2: ओप्पो, रेडमी, भिभो, सामसुङ, टेक्नो, आइटेल, इन्फिनिट, नार्जो लगायत जुनसुकै ब्रान्ड का नयाँ तथा पुराना सेटहरू किनबेच गरिन्छ। जुनसुकै ब्रान्ड का मोबाइल फोनहरूको डिस्प्ले टच स्क्रिन एक घण्टामै फेरिन्छ। मोबाइल का पासवर्ड प्याटर्न अनलक गरिनका साथै मोबाइल सम्बन्धी सम्पूर्ण काम अनलाइन सफ्टवेयरबाट गरिन्छ।
1: जुनसुकै मोबाइल सम्बन्धी कामहरू ग्यारेन्टीका साथ गरिन्छ। दक्ष टेक्निसियन उपकरणको साथमा सम्पूर्ण मोबाइल सम्बन्धी कामहरू गरिन्छ।
3: प्रोपाइटर जीवन खाती, सम्पर्क मोबाइल नम्बर 97141427715 र 97161561533।
1: जेके मोबाइल मर्मत सेन्टर, कालिम्पोङ गाउँपालिका 3 सिंगटी बजार, दोलखा।
4: बुढी, म त चरीको चाहे नि, म किन आएको?
5: सामान लिन गएको नि।
4: के सामान बुढी?
5: तिम्रो यो बिर्सिने बानीले नि हैरान पारिसक्यो मलाई त। यहाँ सुन बुढा, तिम्रो खल्तीमा सामानको लिस्ट हालिदिएको छु, हेर त बुढा।
4: कोटको खल्तीमा हो कि प्यान्टको खल्तीमा हो?
5: कोटको दायाँ पट्टिको खल्तीमा हालिदिएको छु, एकचोटि राम्ररी हेर त बुढा।
4: के चाहिँ लेखेकी रहेछ त? कार्पेट, सोफा, दराज, टेबल, कुर्सी, डोरम्याट, राउन्ड टेबल, यी सबै सामान पीवीसी फर्निसिङ सेन्टरबाटै ल्याउनु है। बस पार्क जाने बाटोमा छ होइन?
6: आधुनिक सोरुम पनि त छ हौ।
7: साई कुरो बरो, साई कुरो।
8: हाम्रा सेवा तथा सुविधाहरू सोफा, कार्पेट, दराज, टेबल, कुर्सी, डोरम्याट, रिभोलिङ चेयर लगायत विभिन्न अफिस तथा घर डेकोरेशन का सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
9: साथै घरमै गएर कोठाको आकार अनुसार सोफाको डिजाइन पनि गरिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ।
8: सम्पर्क नम्बर 98514567, 98143443,
10: 98141213। बेबीसी फर्निसिङ अर्डर एन्ड सप्लाई सेन्टर, सडक विभागबाट 50 मिटर तल बस्तुवार जाने बाटैमा
11: बेबीसी फर्निसिङ सेन्टर।
12: धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
13: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
14: हाम्रा सेवाहरू
12: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपिडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
14: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
13: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्ने सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
14: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
12: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
14: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा, पिसाब, खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
12: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा

0: मेरो घर परिवारमा खुसी छाएको छ, त्यो सँगै विश्वास पनि, किनकि सरीकोट कलर सेन्टरमा मैले र मेरो परिवारले चाहेको अनि रोजेको जस्तै रङहरू पाएका छौँ। त्यसैले हाम्रो घर सुन्दर अनि रङ्गीन छ, जहाँ सरीकोट कलर सेन्टर छ।
1: के तपाईँ सुन्दर अनि रङ्गीन घरको खुसी अनि विश्वासको साथमा ढुक्क हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस् सरीकोट कलर सेन्टरमा।
2: एसियन पेन्ट्स, पशुपति पेन्ट्स, जस्मिन पेन्ट्स, नेरुल्याक पेन्ट्स, आधुनिक मेसिन द्वारा तपाईँले भनेकै समयमा अर्डर बमोजिमका रंगहरू 10 मिनट भित्रै तयार गरिन्छ। एक्सकोट ब्रान्ड, इमोलसन ब्रान्ड, डिस्टेम्पर ब्रान्ड, इनामेल ब्रान्डका रंगहरू पनि यहाँ उपलब्ध छ।
3: हजुर, तपाईँ पनि आफ्नो घर चिटिक्क बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने सरीकोट कलर सेन्टरलाई सम्झनुहोस्, सुलभ मूल्यमा रंगहरू लिनुहोस्।
1: प्रोप्राइटर रामकृष्ण श्रेष्ठ, सम्पर्क नम्बर 9844324065 र 0494-4897। सरीकोट कलर सेन्टर एन्ड सप्लायर्स, सरीकोट बीच बजार कृषि विकास ब्याङ्कको ठिक अगाडि पट्टि रहेको छ। हावा पानीबाट नबिग्रिने विभिन्न ब्रान्ड अनि क्वालिटीका रङहरू पाइन्छ।
4: न्यू श्रेष्ठ हार्डवेयर एन्ड मार्केटिङ सप्लायर्स बक्सर,
1: यहाँ रड, सिमेन्ट, पाइप र घरलाई चाहिने सम्पूर्ण हार्डवेयर सामानहरू पनि पाइन्छ।
4: न्यू श्रेष्ठ हार्डवेयर एन्ड मार्केटिङ सप्लायर्सको काउन्टर बक्सरमा पनि रहेको जानकारी गराइन्छ। बक्सरको लागि सम्पर्क नम्बर 9760-73-62-64, बलराम श्रेष्ठ 9841-21-88,
0: रामकृष्ण श्रेष्ठ सम्पर्क नम्बर 9844-30-24-65, साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
5: होइन हो पाला, खाट सोफा दराज लिएर आए कि आएन?
6: दयाको मान्छे पनि त्यही, दयाको मान्छे पनि त्यही। औ नानी, म पनि पो गएको हौ, यहाँ त भेराइटी भेराइटीको खाट, दराज, सोफा, चोक्ची, बाक्चु, छेक्सम, छेकम मैले पनि पो लिएर आए त हौ।
7: माको सम्पाला, म पनि भेराइटीको सोफा ल्याउने हो होइन, अनि सोफा बजेर क्यान्डी क्रस खेलिदिने हो नि त। अब क्यान्डी क्रस
8: अर्पण फर्निचर एन्ड फर्निसिङ हबका सेवा तथा सुविधाहरू।
9: चोक्ची, बाक्चु, छेसम, छेगम, ठीक,
10: विभिन्न किसिमका दराज, डिजाइनर बेड, सोकेस, टिभी स्ट्यान्ड, कम्प्युटर टेबल, डाइनिङ टेबल, ड्रेसिङ टेबल, अन्य टेबल, सोफा, कार्पेट, ब्ल्याङ्केट, तन्दा, टिम्बा, पर्दा, काठको घडी र बार तथा रेस्टुरेन्ट, होटलको इन्टेरियर डिजाइन गर्नुका साथै अर्डर दिएमा झ्याल ढोका दराजमा बुट्टा पनि खोपिन्छ।
9: अर्पण फर्निचर एन्ड फर्निसिङ हब, बुद्ध नगर, चरीकोट, दोलखा, प्रोप्राइटर चन्द्रदोङ, सम्पर्क नम्बर 9844-23-9976, 9869-63-33-47।
11: अर्पण फर्निचर एन्ड फर्निसिङ हब।
12: मर्नै लागे, जताउन जानु पर्ने, कहाँ जाने होला?
13: के भयो
12: बाबु, अस्पतालसम्म जानु पर्ने, खाली छ कि?
13: हुन्छ हुन्छ, बस्नुहोस् न, चरीकोटको युगम मेडिकलसम्म पुर्याइदिन्छु।
14: हजुर, फार्मासिस्टद्वारा सञ्चालित युगम मेडिकलमा औषधि सम्बन्धी सम्पूर्ण परामर्श दिइनुका साथै सुगर रोग सम्बन्धी सम्पूर्ण इन्सुलिनहरू पाइने तथा ब्लड प्रेसर रोगको सम्पूर्ण औषधिहरू पनि पाइन्छ। दम, युरिक एसिड, कोलेस्ट्रोल, छाला तथा यौन सम्बन्धी सम्पूर्ण औषधिहरू पाइनुका साथै टिटी, हेपाटाइटिस बी आदिको सम्पूर्ण भ्याक्सिनहरू पनि पाइन्छ। दैनिक बिरामी जाँच गरिने, बच्चा तथा अन्य बिरामीलाई बाफ दिइने, टाँका लगाइने, ड्रेसिङ गरिने, सुई लगाइने र अन्य जानकारी पनि दिनुका साथै फ्यामिली प्लानिङ सम्बन्धी सम्पूर्ण परामर्श तथा सङ्गिनी सुई पनि लगाइन्छ।
15: निकट भविष्यमा नै विशेषज्ञ डाक्टर सहित एक्सरे, भिडियो एक्सरे, ईसीजी तथा गुणस्तरीय ल्याब सेवा उपलब्ध गराइने सहर्ष जानकारी गराइन्छ।
14: प्रोप्राइटर भरत बस्नेत, फार्मासिस्ट युगम मेडिसिन, भीमेश्वर नगरपालिका चरीकोट, साधु बाटो, चरिगन जाने बाटोमा। फोन नम्बर 0549-421-23, मोबाइल नम्बर 9850-74-036।
16: भन्दै अनि मिसिन बन्द गरेर के हो लौ न यो पाँच पाँच जति गाउँ ल्याएको थिए तिन दिन पऱ्यो क्या
17: हेर न काइला भाइ मिलको मोटर बिग्रेर जात्रा भइसक्यो नि हेर्दा हेर्दा यो महिना मात्र चारवटा मोटर फेरिसके के गर्ने के गर्ने भने जस्तो मोटर बनाउने मिस्त्री पनि नपाइने नयाँ मोटर किन्दा त खुचुकै पर्ने नि त्यसैले मिल्की छोडे भाइ मैले त
16: भाइ त्यो दोलखा चरीकोट बिच बजारको आइस मेसिनरी कन्सर्नमा सम्पर्क गर्नुहोस् न अब अस्ति मात्र मेरै फर्निचरको मोटर पनि त्यही बनाएको त हो नि पक्का मिस्त्री र भरपर्दो कामको लागि त आइस मेसिनरी नै ठिक रहेछ है भाइ
18: अब मिहरको मोटर फर्निचरको मोटर प्लेनर राउटर ड्रिल ग्राइन्डर पानी तानी पम्प वेल्डिङ मेसिन पाइप कटर राइस कुकर रुम हिटर टायर कटर मसला पिस्ने मिक्सर इत्यादिको परपर्दो मर्मत छँदैछ सुलभ मूल्यमा वारेन्टीका साथ बिक्री हुने एक मात्र ठाउँ हो
19: आयुष मेसिनरी कन्सर्न चरीको बिच बजार दोलखा
18: तपाईँ ग्राहकको समस्यालाई मध्यनजर राखेर होम सर्भिसको समेत विशेष छुटको व्यवस्था
19: त्यस्तै दोलखा चरीकोटका लागि अधिकृत विक्रेता थप जानकारीका लागि सम्पर्क राजकुमार श्रेष्ठ
20: 049-421-8857
18: र 98-42-2070

0: होइन एकाका, तपाईँ त घर बनाएपछि पो झनै टोलाएर निराश भएर बस्नु भएको छ त, के भयो काका?
1: के हुनु र नानी, जसो तसो घर त बनाइयो, अब एकैचोटि हाउस वायरिङका सामान, वासिङ मेसिन, फ्रिज जस्ता सामानहरू पनि राख्न पाए अलि घर जस्तो देखिन्थ्यो कि। यी सबै सामान कहाँ पाइएला भनेर सोचिरहेको छु नि नानी।
0: हाम्रै नेपाल इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक पसल चरिकोटमा छँदैछ नि। हाम्रा सेवा तथा सुविधाहरू, यहाँ होलसेल मूल्यमा गुणस्तरीय सामान, वायरिङका सम्पूर्ण विद्युतीय सामान पाउनुका साथै नेपालको ठूलो कम्पनी सीजी ब्रान्डको फ्रिज, लुगा धुने मेसिन, वासिङ मेसिन, चिम्नी मिक्सर, टीभी जस्ता सामग्री मात्र होइन सीजीको डिलर नेपाल इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्समा पाइन्छ। साथै दोलखाकै उत्कृष्ट इलेक्ट्रिसियनको व्यवस्था भएको यहाँ इलेक्ट्रिकल ड्रोइङको पनि इलेक्ट्रिक इन्जिनियरबाट विद्युतीय नक्सा पनि बनाइन्छ।
2: त्यसै गरी जाडो महिनामा तातो पानीको लागि सोलर वाटर र हिटरको पनि होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ।
0: निरज बस्नेत प्रोप्राइटर, सम्पर्क मोबाइल नम्बर 9844 39 5864 र 9847 86 74 00। नेपाल इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक पसल सरीकोट सातो बाटो होटल एम्ब्रोसिया भएको पहिलो तलामा।
3: मया चोकतिर चोकतिर स्तरीय कार्पेट, टेबुल, कुर्सी, दराज, सोफा लगायत सम्पूर्ण फर्निसिङ सामानहरू लिन सरीकोटको चोकतिर
4: न्यू व्यवस्थित फर्निचर तथा फर्निसिङ सेन्टरमा। यहाँ स्तरीय कार्पेट, टेबुल, कुर्सी, दराज, सोफा लगायत सम्पूर्ण फर्निसिङ सामानहरू उपलब्ध छन्।
5: विभिन्न अफिस तथा घर डेकोरेशन का सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: घरमै गएर पनि सोफाको डिजाइन गरिन्छ। सम्पर्कको लागि 9851414 गणेश श्रेष्ठ, 9844189969। न्यू बीबीसी फर्निचर फर्निसिङ सेन्टर बिनापाछ चरीकोट बीच बजार चोकैमा।
6: कस्तो साबुन होला, जति लगाए पनि लग्दै लग्दै।
7: Oh no! बुढी के हो,
6: जुन पाए त्यही साबुन लिएर आएपछि यस्तै हो।
7: होइन, कुन साबुन लिएर आउँ त?
6: हाम्रै दोलखा जिल्लामा बनेको पुर्खा र फोरेक साबुन लिएर आउनु न।
7: ओहो, भनेपछि सरर फिज आउने, गलेर नजाने, बगमग बास्ना आउने होइन त?
6: पुर्खा र फोरेक साबुनले लुगा धुने चाहना तपाईँलाई त छैन नि बहाना?
7: छैन, बिल्कुल बिल्कुल बिल्कुल।
8: आज हेर सबै छन् रमाको, पुर्खा साबुन सबैले समाको।
0: केसी सोप एन्ड केमिकल इन्डस्ट्रीज प्राली दोलखाबाट जिल्लाकै पहिलो उच्च गुणस्तरीय अत्याधुनिक मेसिनद्वारा उत्पादन भएको उच्च गुणस्तरीय लुगा धुने साबुन,
7: पुर्खा र फोरेक्स, सरर फिजाउने, गलेर नजाने, बगमग बास्ना आउने,
4: फोरेक्स झोल साबुन, सरफ, हर्फिक, फिनेल तथा भाँडा धुने साबुन बजारमा उपलब्ध छ। डिलरसिप तथा होलसेलको लागि पनि तुरुन्तै सम्पर्क गर्नुहोला। सम्पर्कको लागि फ्याक्ट्री व्यवस्थापक शिव केसी मोबाइल नम्बर 9808082585 र फोन नम्बर 0949421771।
7: लुगा सधैँ चम्किलो र मुलायम, लुगा धुने साबुन पुर्खा र फोरेक्स।

श्रोता आदरणीय श्रोता महानुभावहरू, यसका साथै आजको हाम्रो सम्पूर्ण कार्यक्रमहरू समाप्त भएका छन्। भोलि बिहान 5 बजीबाट यहाँहरू माझ पुनः उपस्थित हुनेछौ। नमस्कार, शुभरात्री। रेडियो भीमेश्वर 90.8 मेगाहर्ज चरीकोट।